0: कमेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आये विनाशकारी बाढ़ी पहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो सकारात्मक छही राष्ट्रीय विपत्ति को गुजीला गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखा अतुट सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुकुन्दु।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु खोइ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै

0: एकताको आवाज
1: सुन एफएम 101.2 मेगाहर्ज
0: सूचना शिक्षा र मनोरञ्जनको अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: स्टुडियो टाइम
4: चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुदुतको नगरपालिका पाँच सोलु खुम्बु

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलोफेम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solofm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अन्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मतगणना जारी। मतगणनामा प्रदेशसभा खमा धनचन्द राई र प्रदेशसभा खमा कर्मा शेर्पा विजयी। सगरमाथा क्षेत्रमा पर्यटन आवागमन बढ़्यो। 11 दिनमा 3,000 भन्दा बढ़ी पर्यटक वृद्धि। मेचो सलन स्वास्थ्य क्षेत्रका लागि 59,00,000 बजेट विनियोजन। किराँत राय पत्रकार संघ सोलुखुम्ले वृक्षारोपण गरी स्थापना दिवस मनायो। बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र बीपी राजमार्ग संचालनमा। मनाङगिम पहिरोमा थप 3 आर्मीको सत्केला। मृतकको संख्या 7 पुग्यो। अझै 9 जना बेपत्ता। र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता। अब समाचार विस्तारमा। सगरमाथा राष्ट्रीय निकुञ्ज क्षेत्रमा पर्यटकीय सीजन शुरू भएसँगै पर्यटकको चहल पहल बढ़न थालेको छ। निकुञ्जका लेखा अनुसार असोज 1 गतेदेखि 11 गतेसम्म 3,044 जना पर्यटक सगरमाथा क्षेत्रमा प्रवेश गरेका छन्। सोही अवधिमा 1,027 जना पर्यटक तथा उनीहरूलाई सहयोग गर्ने गाइड र पोर्टर त्यस क्षेत्रबाट बाहिरिएका छन्। निकुञ्जको तथ्याङ्क अनुसार 11 दिनमा सगरमाथा क्षेत्रमा प्रवेश गर्नेमा विदेशी पर्यटकको संख्या सबैभन्दा धेरै छ। यस अवधिमा 1,624 जना विदेशी पर्यटक, 76 जना सार्क राष्ट्रका पर्यटक र 60 जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रमा प्रवेश गरेका हुन्। पर्यटकलाई सहयोग गर्न सोही अवधिमा 340 जना गाइड र 699 जना पोर्टर पनि सगरमाथा क्षेत्रमा प्रवेश गरेका छन्। यस्तै असोज 1 गतेदेखि 11 गतेसम्म 490 जना विदेशी पर्यटक, 17 जना सार्क राष्ट्रका पर्यटक र 24 जना नेपाली पर्यटक सगरमाथा क्षेत्रबाट बाहिरिएका छन्। साथ 133 जना गाइड र 197 जना पोर्टर पनि आफ्नो काम सकेर त्यस क्षेत्रबाट फर्किएका छन्। दैनिक आगमनको तथ्याङ्क हेर्दा असोज 5 गते सबैभन्दा धेरै 512 जना र असोज 8 गते 503 जना सगरमाथा क्षेत्रमा प्रवेश गरेका थिए। असोज 8 गते सबैभन्दा धेरै 272 जना पर्यटक सगरमाथा क्षेत्रबाट बाहिरिएको निकुञ्जको तथ्याङ्क छ। पर्यटकीय सीजन शुरू भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको आवागमन बढ़ेसँगै कुम्भ क्षेत्रका पर्यटन व्यवसाय तथा स्थानीयमा पनि चहल पहल बढ़ेको छ। केही दिन अघि मौसममा खराबी आएको भए पनि अहिले मौसम सुधार भएकाले खुशियाली छाएको छ। मौसम पर्यटकीय मौसम शुरूसँगै पर्यटन मार्गमा पर्ने दुक्ला, जोरसल्ले, फागदिङ, नाम्चे, खुमजुङ, पिङ्गोचे लगायतका ठाउँमा रहेका होटलमा पनि चहल पहल शुरू भएको छ। अनुकूल मौसम हुँदा पर्यटकहरू काठमाडौँ र रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौं पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेको उल्लेख गरिएको छ। नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभाको सभापतिमा धनचन्द राईले जित हासिल गर्नुभएको छ। 3 जना प्रतिस्पर्धीसँग चुनाव लडेका राईले शानदार मतका साथ जित हासिल गर्नुभएको हो। राईले 379 मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी भूष कुमार बास्तोलाले 94 मत प्राप्त गर्दा बलबहादुर तामाङले 53 मत मात्र प्राप्त गर्नुभएको छ। अर्थात धनचन्द राई र दोस्रो स्थानमा रहेका भूष कुमार बास्तोला बीचको मतान्तरण मात्रै 285 मत रहेको। उपसभापतिमा कृष्ण बहादुर कार्कीले 372 मत सहित विजय प्राप्त गर्नुभएको छ। सचिवमा सुभाष संगम राईले 405 मत ल्याउँदै जीत हासिल गर्नुभएको छ। सहसचिवमा सुमन श्रेष्ठले 281 मत सहित विजय हुँदा सदस्यतर्फ नानु माया बास्तुला 308 र जमुना निरौला 275 मत सहित निर्वाचित हुनुभएको छ। यस्तै प्रदेशसभा खको सभापतिमा पूर्ण कर्मा शेर्पा नै निर्वाचित हुनुभएको छ। Thank you.
नेत्रसलन गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि स्वास्थ्य क्षेत्रतर्फ कुल 59,90,000 रूपियाँको बजेट छुट्याएको छ। स्वास्थ्य सम्बन्धी योजनाहरूमा पालिका अन्तर्गत ज्येष्ठ नागरिक कार्यक्रमका लागि 3,20,000 औषधि खरिदका लागि 18,00,000 नियमित खोप तथा आकस्मिक औषधि ढुवानीका लागि 50,000 अक्सिजन सिलिण्डर पुनर्भरण तथा ओसार प्रसारका लागि 40,000 र सुत्केरी भेटघाट कोशीली कार्यक्रमका लागि 50,000 रूपियाँ बजेट विनियोजन गरेको छ। यसै गरी स्वास्थ्य आमा समूहसँग स्वास्थ्यकर्मी कार्यक्रमका लागि 60,000 रेबिस रोग र टिटानस भिटा भ्याक्सिनका लागि 1,00,000 महिला स्वास्थ्य स्वयंसेविका मासिक यातायात खर्चका लागि 3,24,000 रूपियाँ बजेट तोकिएको छ। स्वास्थ्यका अन्य विस्तृत योजनाहरूमा माध्यमिक स्तरीय परीक्षा सञ्चालन हेल्थ डेस्कका लागि 20,000 सर्जिकल सामग्री व्यवस्थापनका लागि 9,00,000 सुत्केरी गराउन स्वास्थ्य संस्था ल्याब लगायत स्वास्थ्य स्वयंसेविका यातायात खर्चका लागि 40,000 यसै गरी मासिक बैठक भत्ताका लागि 1,62,000 र विद्यालय स्तरमा स्वास्थ्यकर्मी कार्यक्रमका लागि 25,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यसै गाउँपालिकाले सीमान्तकृत वर्ग महिला ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी र बालबालिकाका लागि 14,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। जसभित्र 16 दिने लैंगिक हिंसा विरूद्धको अभियानका लागि 1,50,000 अन्तर्राष्ट्रिय नारी दिवसका लागि 1,50,000 बालबालिका बचत खाता निरन्तरताका लागि 1,50,000 र न्यायिक कानून सचेतनाका लागि 1,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। किराँतलाई पत्रकार संघ सोलुखुमले वृक्षारोपण गरी आफ्नो 19 स्थापना दिवस मनाएको छ। बुधबार सोलुखुमको जुमेराई उत्थान समाजको भवन परिसरमा टोपीका बिरूवा रोपेर संघले स्थापना दिवस मनाएको हो। कार्यक्रममा किराँत राई पत्रकार संघ सोलुखुमका अध्यक्ष अमृत राई, किराँत राई पत्रकार संघका केन्द्रीय प्रतिनिधि दिदी खालिङ, संघको सदस्य रेबिका राई लगायतका पत्रकारको सहभागिता रहेको थियो। स्थापना दिवसको अवसरमा वातावरण संरक्षण र हरियाली प्रवर्धन गर्ने उद्देश्यले टोपीका बिरूवा रोपेको किराँत राई पत्रकार संघ सोलुखुम्बुकी सचिव सरिना राईले जानकारी दिनुभएको छ। सचिव राईका अनुसार पत्रकारिता क्षेत्रसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि योगदान पुर्याउने उद्देश्यले स्थापना दिवसलाई वृक्षारोपण कार्यक्रमसँग जोडिएको उल्लेख गरिएको छ। संघीय राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग संचालनमा आएका छन्। लगातारको वर्षातपछि बारी पहिरोले अवरूद्ध दुवै राजमार्ग अन्तर्गत विभिन्न खण्डको मरमतपछि नियमित गाड़ी संचालन हुन थालेको उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्य थादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहक सहित सबै गाड़ी चल्न थालेका छन्। जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरी व्यवस्थापन भइरहेको छ। यस्तै पहिरो र लेदो हटाउनका साथै रोशी खोलाको वादीले पत्काएका ठाउँहरूमा मर्मत गरेपछि बीपी राजमार्ग पनि संचालनमा आएको छ। संघीय राजधानीबाट पूर्वतर्फ जाँदा फकुन्दे बेसीदेखि नेपाल थोकसम्म 25 किलोमिटर सड़क अवरूद्ध बनेको थियो। बीपी राजमार्गको चौकी डाँडा रोशी गाउँपालिकाको गुमाउने र एक नम्बर पुल आसपास सड़क बगेकाले थोरै ठाउँमा एकतर्फी गाडी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या नरहेको प्रहरीले सुनाएको छ। यसै संघीय राजधानी पूर्वको अर्को सड़क रानीको राजमार्गको धुली खेलाएर जिपलाइनमा अवरोध भएको सड़क पनि एकतर्फी रूपमा गाडी चल्न थालेको छ। यता मुस्थाङको बेनी जुमसुङ सड़क खण्ड अझै अवरूद्ध छ। पोखरे बचबगर सहितका क्षेत्रमा सड़क खुलाउने काम भइरहेको छ। मनाङको बेसी शहर चामे सड़क खण्ड अन्तर्गत धारापानीको पोत्रो तिवाङ र चामे आसपासको सड़क अवरूद्ध बनेको छ। चामे भन्दा माथि जाने पुलमा लेदो र काठ थुप्रेपछि सफाईको काम भइरहेको छ। सड़क खुलाउन त्यसो समय अझै 2-3 दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। मनाङको नार्फाभेनी गाउँपालिका स्थित हेमलिङ हिमालमा गएको भीषण हिम पहिरोमा हराइरहेका मध्ये बुधबार थप 3 जनाको शव फेला परेको छ। यो संयुक्त हिम पहिरोमा ज्यान गुमाउने आरोहीको संख्या 7 पुगेको छ। राष्ट्रिय पर्वतारोहण गाइड संघका अनुसार बुधबार खोजी तथा उद्धारको टोलीले आश गुरूङ, सुरज राई र पदम मगरको शव फेला पारेको छ। घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड पासाङका जी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा 5 जना भन्दा बढ़ी अनुभवी क्लाइम्बिङ गाइड
बैठकको विशेष टोली परिचालन गरिएको छ। सोही टोलीले हिउँ पन्छाएर तीनै जनाको शव निकालेको हो। यसअघि आइतबार र सोमबार खोजीका क्रममा वीरेन्द्र गुरूङ घनश्याम राई छेदी भुटे र पासाङ भुटेको शव भेटिएको थियो। गत सुजुघार गते बिहान नार्फभूमि गाउँपालिका पाँच स्थित करिब 5,200 मिटरको उचाइमा हेमलिङ हिमाल आरोहणका क्रममा हिम पहिरो गएको थियो। हिम पहिरोमा शुरूमा 16 जना हराएकोमा 11 जना भने दोस्रो दिन सकुशल सम्पर्कमा आएका थिए। हिम पहिरोमा परिवार 6-9 जना आरोही र सहयोगीहरू सम्पर्कविहीन रहेको र उनीहरूको खोजी गर्दा उद्धारमा निरन्तर टोली खटिएको पनि संलोचना आएको छ। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली सुधेश फिर्ता भएको छ। नेपाली टोली हिजो दिउँसो काठमाडौँ आइपुगेको हो। नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव रामचरित्र मेहता सहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली टोली 2 दिन अघि नै स्वदेश फर्किने तालिका थियो, तर थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा उतै रोकिन पुगेका थिए। एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले सेमी फाइनलमा पुग्दै कास्य पदक जितेको थियो। थाइल्याण्ड र श्रीलंकालाई हराउँदै नेपाली टोली सेमी फाइनलमा पुगेको थियो, तर सेमी फाइनलमा भारतसँग पराजित भएको छ। नेपाली महिला टोलीले यसअघि चीनमा भएको 19 औं संस्करणको एसियाली खेलकुदमा पनि कास्य पदक जितेको थियो। अवस्त बिहान 7 बजेको सोलो समाचारबाट अंशकारकी विदा हुन्छु। बिहान 10 बजे सोल हलचल लिएर फेरि आउँछु। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
1: मलाई त थाहा थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
1: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
4: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
1: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए. म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो. धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ. नेपाल सरकार विज्ञापन बोर्ड.
5: के भयो, के पो हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए. के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन.
5: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने
7: हो त है, हामीले त ध्यानै नदिएको.
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
3: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.
8: Thank you.

0: का बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खडा काँदा निर्देश छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियौ।
5: यदि तपाईँको दशामा चौमचार पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिता नगरपालिका

प्रस्ताव आह्वान सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083/84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवर्धन अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि संघ कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गति सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा काली समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मालीको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुताउने सोलर बल्ब प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 को भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082/83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082/83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवर्धन अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वीकृत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। रवि सिंह चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो नमस्ते
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भने के भयो
2: बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869545376 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु एभरेस्ट भ्यू थियल रेस प्रतियोगिता त्रिस्को संस्करण संचालन हुने सम्बन्धी सूचना यस माथि दुतकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू थियल रेस 48 किलोमिटर प्रति
6: प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट everestviewtrailrace.com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842146, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860317340। उपस्थित भिसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। सब जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745440260, अनुराज बस्नेत 9851714419, बिपिन तामाङ 9862093264 र राजकुमार राई 9852554557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अस्थि घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि विश्वसी गाउँपालिका गाउँ कार्य

महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङ ऐसल खर्क र केपिलासगढ़ी गाउँपालिका सोलुखुमुको लिपुपुके गाउँपालिका माते ढुकुसी गाउँपालिका र नेचरसल्यान्ड गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पढोस् सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बालमैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने।

0: उत्तराखण्ड म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सतर्क छौं। सोही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति जुटाउनु भएको अतिथि चयक र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा।

0: मान्यता सबै विशेषज्ञ आजकल आत्मीयता यति कार्पेटको विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शहंशाह
1: बत्तीको ताक है ख्याल गर नेपाल विद्युत प्राधिकरण सोलुखु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समय नै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: साथी हेरौँ है के खतरा समाचार आएछ त
1: ड्राइभर
0: अब चाहिँ के हुनु
2: खोजे के आयो त्यस्तो यत्तिकै पत्ते आएछ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआएन यसो त बोल्ने पनि लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। दशैं तिहार जस्ता ठूला चाड पर्व नजिकैदैछन्। चाड पर्व नजिकिएसँगै बजारमा उपभोक्ताको किनमेल पनि बढ़ने गर्छ, तर यही समयमा चीनसँग जोड़िएका प्रमुख स्थल नाका बन्द हुँदा नेपाल चीन स्थल व्यापार ठप्प छ। चीनबाट नेपाल भित्रिने तयारी पोशाक, जुत्ता, चप्पल, विद्युतीय सामग्री, घरायसी सामान, निर्माण सामग्री लगायतका वस्तु बोकेका कन्टेनर तथा मालवाहक गाड़ी सीमामै रोकिँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा परेको छ। सामान समयमा नेपाल भित्र्याउन नसक्दा एकातिर व्यवसायीको लगानी र पूँजी लामो समयसम्म नाकामै अड्किएको छ भने अर्कोतर्फ चाडपर्वका लागि बजारमा आवश्यक वस्तुको आपूर्ति प्रभावित हुने जोखिम बढ़ेको छ। नेपालको अर्थतन्त्र यसै पनि बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदको दबावमा छ। सड़क तथा पुलमा भएको क्षतिका कारण देशका विभिन्न क्षेत्रमा यातायात र आपूर्ति प्रणाली प्रभावित भइरहेको अवस्थामा चीनसँगको स्थल व्यापार समेत लामो समय प्रभावित भयो भने त्यसको असर एउटा नाकामा मात्र सीमित रहने छैन, समग्र आपूर्ति श्रृंखलामै प्रभाव पर्न सक्छ। सामानको आपूर्ति प्रभावित हुँदा बजारमा केही वस्तुको अभाव हुन सक्ने र त्यसको प्रभाव मूल्यमा पर्न सक्ने चिन्ता व्यवसायहरूमा छ। चीनसँग कूटनीतिक तथा प्रशासनिक तहमा आवश्यक समन्वय गरी अवरोध हटाउने पहललाई तीव्रता दिनुपर्ने देखिन्छ। यसै गरी चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने वा लागतभन्दा अस्वाभाविक रूपमा मूल्य बढ़ाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा चीनसँगका प्रमुख 3 स्थल नाका प्रभावित हुँदा व्यावसायिक क्षेत्रमा परेको असर, चाडपर्वको मुखमा बजारमा सामान अभाव र मूल्य वृद्धिको सम्भावित जोखिम तथा सरकारले तत्काल चाल्नुपर्ने कदमका विषयमा कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। स्वागत छ मनोज कुमार श्रेष्ठजी तपाईँलाई उज्यालोमा।
1: धन्यवाद छ, नमस्कार।
0: अब सबभन्दा पहिले अहिले हामी अलिकति विषम परिस्थितिमा छौं। भदौ 10 भोटेकोसी बाढ़ी पछाडि देश यसै पनि विपदमा थियो, तर यो 2-3 दिनको वर्षाले, झण्डै चार दिनको वर्षाले एउटा विकल्पको रूपमा, अन्तिम विकल्पको रूपमा रहेको कोरला नाका समेत प्रभाव बन्द भइसके पछाडि चीनसँगको स्थल व्यापार झण्डै ठप्प भएको अवस्था छ। बजारको गतिविधि के पाउनु भएको छ, के छ अहिले अवस्था?
1: एकदमै राम्रो यहाँले क्वेशन गर्नुभयो। अहिले समग्रमा हेर्नुपर्दाखेरि निजी क्षेत्र अत्यन्त पीड़ादायी अवस्थामा छ, किनभने यो चाहिँ अहिले जुन बहुमत सरकार आएपछि व्यवसायहरूले एक किसिमको एउटा व्यवसाय गर्ने वातावरण बन्छ, व्यवसायिक हिसाबले चाहिँ एउटा चाहिँ नीति निर्माण हुन्छ भन्ने हिसाबले हामीले जुन हिसाबले सोचेका थियौँ त्यो अलिकति हुन गइरहेको छैन, त्यो बिस्तारै होला। तैपनि प्राकृतिक रूपले पनि अहिले हामी ठगिएको अवस्था छ। जुन यहाँले भन्नुभयो रसुवाको बाढ़ी गइसकेपछिको अवस्थामा यो विगत 3-4 दिन अगाडि भनौँ, 4 दिनको झडीले पनि हामीलाई धेरै पीड़ादायी अवस्था बनाएको छ। सरकारले बुझ्न सकेन या व्यवसायले गर्न जानेन त्यो त भविष्यले बताउला, यदेखि नै राखेको कुरो हो, पर्दा अगाडि नै छ। तैपनि सरकारलाई हामी के भनिरहेका छौं भने यो 3 तातोपानी नाका, रसुवागढ़ी नाका र कोरोना नाका जसरी अहिले चलिरहेको थियो, पोहोर साल पनि तपाईँको लगभग 10 मुखमै आएर रसुवामा मितेरी पुल बगाएर गयो, त्यहाँ पनि व्यवसायहरूको अरबौं रुपियाँको सामानहरू नष्ट भएको छ, बगेको छ। त्यसको कुनै पनि लेखाजोखा राज्यबाट पनि हुन सकेन र कतैबाट हामीले क्षतिपूर्ति पनि पाएको अवस्था छैन। र लगतै सरकारलाई हामीले त्यतिखेर पनि के भनिरहेको थियौं भने यो रसुवागढ़ी नाकालाई मात्रै प्रायोरिटीमा राख्दा पनि हामी व्यवसायहरूलाई धोका हुन सक्छ, यसलाई चाहिँ पुनर्विचार गरियोस् र लागेको हिसाबले पनि अलिकति गाह्रो पर्न सक्छ र भौगोलिक बनावट पनि त्यस्तो भएको हिसाबले चाहिँ हामीलाई तातोपानी नाकाहरूलाई चाहिँ अलिक सहज रूपले चलाउँ भनेर हामीले विगत भूकम्पदेखि नै हामीले भन्दाएको कुरा हो र सरकारले यसलाई पहल गर्न सकेन या भौगोलिक अवस्थाहरूले पनि नदिएको हुन सक्छ। तर आजको दिनमा ठ्याक्कै भन्नु पर्दाखेरि जति पनि माल वस्तुहरू यो चाडबाड लक्षित आएको सामानहरू थियो, यो सामानहरू सबै यो चाहिँ प्राकृतिक विपदले गर्दाखेरि सबै कोरोना नाकमा गएर चाहिँ दम भएको अवस्था छ र त्यहाँ पनि अहिले जुन हिसाबले गाड़ीहरू आइरहेको छ अत्यन्त लागत बढ़ी परेको रलाबाट आउँदा र दोस्रो कुरो के छ भने भौगोलिक अवस्था पनि बाटोहरू पनि अलि असहज रहेको अवस्थामा फेरि यो 4 दिन अगाडिको जुन चाहिँ यो झडी आयो, यो पानी आयो, यो पानीले चाहिँ अर्को विद्वन्द मचाएर तपाईँको चाहिँ यो म्यागतिर चाहिँ मुस्ताङ जोड्ने पुल जुन लगेर विभिन्न ठाउँमा चाहिँ नदीहरूले कटान गरेर मेन गाडी हिँड्ने बाटोहरू लगेको अवस्थामा अहिले केही दिनसम्म यो बाटो सञ्चालन हुने अवस्था छैन। त्यस कारणले चाहिँ हाम्रो विकल्प भनेको एउटा मात्रै थियो, अहिले चाहिँ अहिलेको लागि चाहिँ त्यही चाहिँ कोरोना नाका थियो, त्यो पनि भत्किएको अवस्थामा अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ। व्यापारीहरू सायद मलाई लाग्छ यो हाम्रो नेपालीमा उखान के छ भने मानव रोपेर मुरी उब्जाउने भन्ने जुन एउटा उखान थियो त्यो उखान चाहिँ ठ्याक्कै व्यवसायहरूले दसैँ र चाडबाडमा लागू हुन्छ, किनभने ऋण धन गरेर यो चाडबाडमा अलिक बेसी मात्रामा चाहिँ सामानहरू कन्जम हुने र सामानहरू बेचबिखन हुने कारणले गर्दाखेरि व्यवसायले चाहिँ यो बेलामा अरू बेलाभन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्था छ कोरोलामा, र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ र यसमा चाहिँ सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ।
0: अब अहिले दशैं तिहारको लागि चाडपर्वको लागि भनेर तयारी अवस्थामा राखिएको सामानहरू अथवा चीनबाट नेपाल भित्राउँदै गरेको कति प्रतिशत जति सामान चाहिँ आइपुगेको अवस्था छ र कति चाहिँ रोकियो भन्ने केही छ त्यस्तो अनुमान?
1: यस्तो छ, यहाँले भनिराख्नु पर्दाखेरि ठ्याक्कै यति प्रतिशत भन्ने त छैन, जस्तै कोरोनाका चाहिँ तपाईँको भौली बनाएर अलिक गाह्रो हुनाले मैले यहाँलाई अहिले पनि प्रश्न बनाइसकेँ, त्यो बाटोबाट सामान आउनु असहज थियो र एकैचोटि चाहिँ त्यहाँ सरकारले जुन जनशक्ति लगाएर काम गर्नु पर्थ्यो त्यहाँ नेटवर्किङहरू पनि प्रब्लम र जनशक्ति पनि अलि गाह्रो भएको हुनाले पर डे त्यहाँ 50 गाडी जति चाहिँ अहिले चाहिँ विगतमा भन्सार भइरहेको थियो होइन, अहिलेको अवस्थामा त्यति नै चाहिँ पुग्दैन थियो, तैपनि त्यसले पनि केही न केही काम त भइरहेको थियो। मलाई लाग्छ आजको दिनमा पनि त्यहाँ 300-500 कन्टेनर चाहिँ चाडबाडलाई लक्षित गरेर ल्याएको सामानहरू पारिपारि नै रहेको अवस्था छ, त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
0: यो तातोपानी नाकामा सरकारले चीन सरकारसँग समन्वय गर्न नसकेको हो अथवा चाहिँ विगतदेखि नै यो अवस्था आउन सक्छ भन्ने अनुमान पनि थियो, जबकि अरू नाका पनि त्यति भरपर्दो अवस्था थिएन भौगोलिक रूपमा, यसमा प्राविधिक समस्या के थियो, किन सरकारको त्यति ध्यान पुग्न सकेन भूकम्प पछाडि?
1: यस्तो छ, 72 भूकम्प गएपछि तातोपानी नाका केही समयलाई बन्द भयो र हामीले यही क्षेत्रको तर्फबाट विभिन्न संस्थाहरू अरू संस्थाहरूले पनि भन्नुभयो, हामी नेपाल राष्ट्रिय व्यवसाय महासंघले पनि तत्कालीन सरकार र अहिलेको सरकारलाई पनि हामीले भनिरहेको छ, तातोपानी नाका हामीलाई सहज छ किनभने यो तपाईँको तिब्बतबाट आउँदाखेरि लासाभन्दा तर निलम छ, निलमबाट चाहिँ तातोपानी नाका नजिक भएको कारणले गर्दाखेरि चाहिँ यो नाकालाई चाहिँ प्रायोरिटीमा राख्नुपर्छ भनेर हामीले पटक पटक सरकारलाई जुन बेला जुन सरकार छ त्यो सरकारको तालुक निकायहरूलाई हामीले भनिरहेको अवस्था हो, तर सरकारले सुन्न चाहेन या हाम्रो सरकारले सुनेर पनि कूटनीतिक पहल गर्न सकेन या चाइनाको रोजाइमा यो नाका पर्न सकेन। हामीले बुझाइ चाहिँ के छ भने अहिले पनि यहाँले भनिराख्नु भएको कुरो जस्तै नेलमबाट सामानहरू यता तातोपानी नाकाबाट आउँछ, नेलम कस्टम छ, चाइनिज कस्टम हो नेलम भनेको, त्यहाँबाट चाइनिजहरूले एक दिनमा कमसे कम 100 कन्टेनर छोडिदिएको भए आज यो अवस्था आउँदैन थियो, किनभने अहिले बाटो बन्द भएको तातोपानी 2 महिना भइसक्यो, त्यो बेलामा पनि 4-7 कन्टेनर मात्रै उहाँले छोडिदिने चाइनिजहरूले कस्टमरलाई छोडेपछि तातोपानी यता छिर्ने कारणले गर्दाखेरि चाहिँ त्यो नाकालाई चाहिँ अब नेपाल सरकारले चाहिँ कुटनीतिक पहल गरेर त्यहाँ के कुरो कमी रह्यो, अहिले हाम्रो नेपालतर्फको कुरा गर्नुपर्दाखेरि इको भन्ने एउटा चाहिँ हाम्रो नेपालपट्टिको पहिरो छ, त्यो इको पहिरो चाहिँ पटक पटक हामीलाई दुःख दिएको अवस्था हो, त्यो दुःख दिएको अवस्थामा पनि हामीले त्यो बाटोहरू नेपाल सरकारले तुरन्तै बनाएर चालू गर्ने अवस्था थियो, पोहोर साल पनि लगभग 2 महिना बन्द भयो, अहिले पनि मलाई लाग्छ 15 दिन अगाडि 2 दिन बन्द भएको थियो, त्यसपछि बन्दै भयो, त्योभन्दा अगाडि साउन महिना टोटली बन्दै थियो, असार बन्दै थियो, भदौमा चलेकै छैन। मलाई लाग्छ अब नेपाल सरकारको तालुक निकायहरूले हिजो मात्रै मैले चाहिँ केही न्युजहरू यहाँहरूको न्युजहरू पढेँ, चाइनिज एमबीसीका केही चाहिँ प्रतिनिधिहरू, नेपाल सरकारका सम्माननीय मान्यजीवहरू र तालुक सिडिओ कार्यालय वाणिज्य विभागका अधिकृत लगायतका मान्छेहरूले स्पष्ट निरीक्षण गरेर यो नाकालाई छिटो खुलाउनु पर्छ भनेर उहाँहरू पनि त्यहाँ गएको देखि। हाम्रो चाहना के छ भने सरकारले सकेसम्म छिटोभन्दा छिटो तातोपानी नाकालाई पहिलो प्रायोरिटीमा राखेर खोलिदियोस् र व्यवसायहरूलाई केही न केही राहत दिने व्यवस्था मिलाइदियोस् भने नेपाल राष्ट्रिय व्यवसाय माग्ने आम यही क्षेत्रको भाव यो चाहिँ चाहना र हाम्रो चाहिँ माग पनि यही छ।
0: हामीसँग अहिलेलाई व्यापार व्यवसायका लागि चीनसँग 3 नाका मुख्य गरी तातोपानी त्यसै गरी रसुवा केरुङ र यो कोर्ला नाका, हाम्रो लागि सबैभन्दा उपयुक्त चाहिँ दूरीको हिसाबले सबै हिसाबले अरू व्यापारिक हिसाबले नजिक कुन नाका पर्ने चाहिँ देखि?
1: यो कस्तो छ भने हामीले पटक पटक भनिराखेको कुरा हो, तातो भन्ने यहाँलाई अहिले पनि भने लासाबाट नेलम आउनलाई नजिक छ, नेलमबाट अझ तातपानी नजिक छ, तपाईँको नेलमबाट कस्टम भएर यो सामान केरुङ आएर केरुङबाट फेरि तपाईँको चाहिँ कोर्ला पुग्दा त त्यहाँको दुई दिनको 1200 किलोमिटरको डिस्टान्स पर्ने हुनाले प्रत्येक सपोज भन्नुहोस् एउटा कुनै पनि हजुरले सर्ट किन्नु भएको छ भने तातपानीबाट त्यही सर्ट त्यही सामान आउँदाखेरि 100 रुपियाँ कम पर्न सक्छ, त्यही सामान कोरोलाबाट आउँदाखेरि 100 रुपियाँ बढी पर्न सक्छ, र अरू त्यति मात्र भएर समयको पनि त्यसमा चाहिँ लागत लगायत समयको पनि अलिक बढी पर्ने भएकोले व्यवसायलाई चाहिँ सुरुदेखि नै चाहिँ हाम्रो माग के छ भने तातोपानी नाकालाई सहज बनाइयोस्। भूकम्पपछि तल्लो हिसाबले हाम्रो नेपालपट्टि भएको ड्राइभको पनि सुविधा सम्पन्न बनेको छ, त्यहाँ 500-700 गाडीहरू मजासँग पार्किङ गरेर भन्सार गर्ने अवस्था भौतिक संरचना पनि बनेको छ, नेपाल सरकारले त्यसलाई पनि बनाएको छ र त्यो पनि चाइनिज सरकारकै सहयोगमा बनेको हो। त्यसकारणले चाहिँ हाम्रो चाहना र हामीले देखेको र नेपाल सरकारले पनि यसलाई बुझेको कुरो तातोपानी नाका चाहिँ हाम्रो पहिलो रोजाइ नै तातोपानी।
2: आज हामीसँग कार्यक्रम बदली नेपालमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ, उहाँसँग हामी पछिल्लो चीनसँगको स्थल मार्ग अवरोध नजिकै गरेको चाड पर्व, व्यवसायहरूको लगानी जोखिम, त्यसै गरी बजार मूल्य र दीर्घकालीन व्यावसायिक व्यापारिक विकल्पका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अब अलिकति राजनीति मैले यो भदौ 10 को भटेकुसी बाढ़ीको सन्दर्भलाई जोड्न चाहे, यहाँहरूको समग्रमा व्यवसायहरूको प्रतिनिधित्व गर्ने संस्था होइन, त्यहाँ के छ, कति चाहिँ क्षतिको आकलन भयो, के कस्तो भयो भन्ने कुराहरूको अनुमानित, अब अहिले एक्ज्याक्ट त सरकारले पनि दिन सकिरहेको अवस्था छैन, समग्रमा तपाईँहरूसँग जोडिएको व्यवसायहरू कति प्रभावित हुनुभयो?
1: हामीसँग रोसागढी नाकामा यो अस्ति भदौ 10 गतिको जुन बाढ़ी भयो, जुन भूकम्प आए, यसले चाहिँ भन्सार एडमा आएर भन्सार भएर यता नेपालतिर छिर्नलाई जो चाहिँ गाडीले नेपाल सरकारलाई भन्सार तिरेर रेभेन्यू तिरेर निक्लिने गाडी 6 वटा लस भएको छ। 6 वटा कसरी लस भएको छ भने त्यो उहाँहरूको सामान पनि गयो र भन्सार तिरेको भन्सारको मूल्य पनि गयो, त्यो एउटा भयो। त्यस कारणले चाहिँ अरू गाडीमा सामान भएको गाडी चाहिँ तपाईँको 250-50 वटा कन्टेनर चाहिँ सामानै हराएको अवस्था छ, अज्ञात छ अहिलेसम्म, न यो व्यवसायले सामान यहाँ छ भनेर भन्न सकेको छ, न नेपाल सरकारले न चाइना सरकारले यो सामान यहाँ छ भने यो सामान चाहिँ अहिले अब 1 महिनाको फेरि बढी भइसकेको हुनाले 200-250 कन्टेनर सामान हराएकै छ, यो चाहिँ लसै भएर गयो, र 76 वटा कन्टेनर चाहिँ तपाईँको भन्सार एडमा आएर नेपाल सरकारलाई रासो तिरेर बसेर नेपालतर्फ आउने क्रममा यो बगाएको अवस्था छ। त्यसकारणले चाहिँ 76 वटा सामान भन्सार तिरेको गाडी हरायो, त्यसकारणले 200-250 वटा कन्टेनरको फुल कन्टेनर हरायो। र अर्को कुरो एउटा चाहिँ दुःख लाग्दो कुरो के छ भने नेपालमा यदि निजी क्षेत्रले काम गर्ने भने निजी क्षेत्रीय मैत्री वातावरण सरकारले निर्माण गर्नु जरुरी छ, किनभने हामीले नेपाल सरकारलाई तिरेको भन्सार तिरेको पैसा त हामीले पाउनु पर्यो, सामान त हाम्रो गई गयो, 76 कन्सेप्टको एउटा कन्टेनरको तपाईँको आजको दिनमा लागत कमसेकम भन्सार तिर्नलाई 50-60 लाख त हामी भन्सार तिर्छौँ, 76 कन्टेनरको त करोडौँ रुपियाँको चाहिँ तपाईँको हिसाब किताब हुन आउँछ। त्यस कारणले चाहिँ यो चाहिँ हाम्रो लस भएको छ, नेपाल सरकारलाई हामीले भनेको पनि छौँ, र योभन्दा अगाडिको वर्ष पनि यही हिसाबले गाडीहरू बगेको छ, अहिले अस्ति 10 गते पनि यसरी गाडी बगेको छ। मलाई लाग्छ त्यसमा चाहिँ अहिले फेरि यो गाडी बगेपछि 1200-1500 कन्टेनर सामानले ओरोदोरो गरेर त्यो नाकामा सामानहरू ल्याउने जाने गर्थ्यो, र 400-500 खाली कन्टेनर सामानहरू गाडी बगेको अवस्था छ। त्यसकारणले चाहिँ अब 400-500 कन्टेनर चाहिँ खाली डब्बै बगाइसकेपछि त्यहाँ त आयात निर्यातलाई त तपाईँको त अलिकति कन्टेनर पनि कमी भयो, त्यस कारणले गर्दा पनि सामान बोक्ने कन्टेनरहरू पनि मिसिङ भइरहेको अवस्थामा अलिकति असहज भएको छ। यो सरकारले पनि बुझेको छ, सरकारले पनि भोलिको दिनमा यसको लागत निकाल्दै हुनुहोला, उहाँहरू पनि आफ्नो तरिकाले लागिरहनु भएको छ। हामी व्यवसायको तर्फबाट चाहिँ अहिले आएको चाहिँ हाम्रो एक्चुअली नभनौ न हाम्रो चाहिँ लगभग मोटामोटी हिसाबको चाहिँ लागत यही देखिन्छ अहिले।
2: राज्यको नीतिगत कारणले एउटा व्यवसायहरूले समस्या भोग्ने अथवा निजी क्षेत्र चाहिँ प्रताडित भएको अवस्था हुँदाहुँदै विपत्तिले त्यसमाथि झन चाहिँ पीड़ा थप्यो भन्ने चाहिँ एउटा त्यो पनि देखियो,
1: यो त पक्कै देखियो, यो पटक पटक अहिलेदेखि नै 72 सालको भूकम्पदेखि हामी पीड़ित छौं। 72 सालको भूकम्प गएपछि तातोपानी नाकामा जुन व्यवसायहरूको सामान्य छेद विच्छेद भयो, त्यसपछि फेरि त्यहाँ अर्को पहिरो आएर फेरि छेद विच्छेद भयो, अनि त्यसपछि फेरि 4 सालको चाहिँ भूकम्प, यो चाहिँ बाढ़ीले फेरि त्यही रसुवामा चाहिँ धेरै गाडीहरू मिसिङ भएको छ, मालवा कन्ट्रोल हराएको छ, अहिले फेरि यो हुँदाहुँदै सरकारले यसलाई कसरी बुझ्नुपर्छ भने कमसे कम व्यवसायीहरूले व्यापार व्यवसाय गर्छु भनेर लिएको चाहिँ सम्पत्ति, यो सम्पत्ति राज्यको सम्पत्ति हो, व्यवसाय गर्ने यो सम्पत्ति राज्यको सम्पत्ति हो, यो व्यवसायको सम्पत्ति चाहिँ सुरक्षा गर्ने दायित्व राज्यको पनि हुन्छ, र कुन हिसाबले कुन पोलिसीले यो चाहिँ राज्यले संरक्षण गर्ने हो यो राज्यले बुझ्ने कुरा हो। हामीले पटक पटक भनेका छौँ बाटोहरू सहज हुनु पर्यो र नाकाहरूलाई हामीलाई सहज गरिदिनु पर्यो, र बर्खामा हुने जुन क्षतिपूर्तिको लागि चाहिँ हामीलाई चाहिँ सकेसम्म चाहिँ योबाट दूरी कम गर्ने जस्तो हामीले के पनि भनेका थियौँ भने जस्तै रसुवागढीमा आएको सामानहरू 76 कन्टेनरको सामान होइन 250 कन्टेनरको सामान नहराउन सक्थ्यो। पोहोर साल हामीले के भनेका थियौँ भने त्यहाँ जब सामान चाइनाबाट कस्टम भएर तल झर्छ त्यो कन्टेनरको सामान चाहिँ चोरारको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुहोस्। जबकि गाडीहरू त्यहाँ होल्ड भएर बस्नु पर्दैन र त्यहाँ जनशक्ति पनि लाग्दैन। अलिकति नेपाल सरकारले चाहिँ ड्राई पोर्ट बनाएर चोरा सुक्खा चाहिँ ड्राई पोर्ट बनाएको अवस्थामा ती गाडीहरू ल्याएर भन्सार गरिदिनुहोस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा सरकारले यो कुरालाई पनि त्यति राम्रोसँग लागू गरेको बुझेको जस्तो देखिन केही इभी गाडीहरू ल्याएर भन्सार गरेको पनि देखियो। तर सरकारले यसलाई अरू बेलामा नभए पनि चाडबाडमा यो बर्खाको बेलामा आएको सामानलाई चाहिँ चाइनाबाट कस्टमबाट नेपालतर्फ छिर्ने बित्तिकै त्यो सामानलाई चाहिँ सर्लक ल्याएर ड्राइपोर्ट चोभा ड्राइपोर्टमा ल्याएर गरिदियो भने चाहिँ व्यवसायहरूलाई चाहिँ अहिले जुन पीड़ा भएको थियो त्यो पीड़ा नहुन सक्थ्यो, त्यो पीड़ाबाट हामी बाँच्न सक्थ्यौँ भने सरकारले यो अगाडि नै हामीले जानकारी गराएको थियौँ। यो सरकारलाई थाहा भएको कुरो हो, सरकारले किन गर्न चाहेन त्यो भोलि सरकारले भन्ने भन्ने कुरो हो।
2: एउटा कन्टेनर सामान चाहिँ भन्सार जाँचपास भएर वारी आइपुग्नु जुन होल्ड गरेर बस्नुपर्छ भन्नुभयो यहाँले, त्यसरी होल्ड गरेर बस्दाखेरि त्यहाँ थुप्रियो त्यसले चाहिँ ठूलो क्षति गर्यो। यदि त्यो चोबारमा आएको भए त्यो समयमै पार गर्थ्यो भन्ने कुरा आउनुभयो। त्यो झन्झटिलो व्यवस्था कुरा गर्न चाहे मैले अलिकति कति समय लाग्छ यो कन्टेनर चाहिँ जाँचबास हुने कुराहरू
1: कस्तो छ भने प्रक्रिया चाहिँ अब सरकारको आफ्नै प्रक्रियाहरू छ। त्यसमा चाहिँ चाइनाबाट कस्टम भएर तल आइसकेपछि हाम्रो चाहिँ रसुवागढीको मैले कुरा गरिरहनु पर्दाखेरि त्यहाँ चाहिँ ड्राइपोर्टहरू व्यवस्थित नभएको सबै सामानहरू बाटोमा पार्किङ गरेर राख्नुपर्ने, खोलाको चाहिँ साइडमा तिरमा यस्तो ठाउँमा पार्किङ गरेर राख्नु, त्यहाँ कमसेकम 3 दिनदेखि 7 दिनको बीचमा चाहिँ गाडीहरूले त्यहाँ कुरेर भन्सार गर्नुपर्ने अवस्था छ। जबकि त्यो 7 दिनको समयलाई त्यहाँ चाइना कस्टमबाट आउने बित्तिकै आएको दिन त दोस्रो दिन त नि चोबार सामान आएर भन्सार हुन्थ्यो र व्यवसाय पनि जोगिन्थ्यो र यो क्षति पनि हुँदैन थियो भने हाम्रो चाहिँ सरकारलाई सुझाव पनि छ। यो
2: त्यो क्षति पछाडि व्यवसायहरू कतिपय बिमार कुरा छ, त्यसपछि बैंकिङ त्यो ऋण लिएको कुराहरू छ, यो कुराहरूको व्यवस्थापनको सन्दर्भमा के छलफल भइरहेछ व्यवसायहरूसँग पीड़ित व्यवसायहरूसँग?
1: यसमा पोहोर सालको हाम्रो चाहिँ अहिलेसम्मको चाहिँ पोहोर साल क्षति भएको गाडीको विषयमा यसमा के हुन्छ भने तपाईँको चाइनाबाट ल्याएको सामानहरू चाइना कस्टमसम्मको चाहिँ चाइनिज सरकारले त्यसलाई चाहिँ बिमा गरेको हुन्छ र चाइनाबाट नेपाल सरकार नेपालको बोर्डर छिरिसकेपछि त्यहाँ कुनै बिमा देखिएन, बिमा छैन अहिलेसम्म व्यवसायीलाई, त्यो कुनै पनि नेपाल सरकारले त्यो किसिमको नीति ल्याउन सकेन, सरकारलाई पटक पटक भनिरहेको अवस्था छ। र अस्ति यो 10 गतिको बाढी गएपछि पनि मलाई लाग्छ अर्थमन्त्रीले केही कुराहरू सम्बोधन गरेर चाहिँ भन्ने कोसिस गर्नुभएको छ। मलाई लाग्छ त्यो कोसिसले चाहिँ व्यवसायलाई राहत हुँदैन। जस्तै मैले थाहा पाएअनुसार चाहिँ अर्थमन्त्रीले अस्ति चाहिँ यो बाढी गएपछि जति पनि व्यवसायले ल्याएको सामान छ बगेको सामानको यहाँले आधिकारिक प्रमाण दिनुहोस्, त्यो बराबरको भन्सार तिरेको सामान चाहिँ तपाईँले फेरि त्यही सामान ल्याउनु भयो भने हामी तपाईँलाई चाहिँ छुट दिन्छौँ, 6 महिनाभित्र ल्यायो भने छुट दिन्छौँ भन्ने हिसाबको चाहिँ नेपाल सरकारको अर्थमन्त्रीले अस्ति यो बाढी गएपछिको एउटा विज्ञप्ति आएको मैले सुनेको छु। तर मलाई लाग्छ अर्थमन्त्रीले यो कसरी के हिसाबले भन्नुभयो त्यो उहाँलाई, उहाँ आफै जानकार व्यक्ति हुनुहुन्छ। तर जो व्यक्तिले ऋण धन गरेर ब्याङ्कमा चाहिँ एउटा चाहिँ आफ्नो जायजथा राखेर ल्याएको सम्पत्ति बगाएर गएपछि दोस्रो सामान ल्याउने जनशक्ति त उहाँसँग चाहिँ पर्याप्त हुँदै हुँदैन, कसरी सामान ल्याएर दिने? सरकार र हामी के भनिरहेछौँ भने जो मान्छेले भन्सार जो व्यवसायले भन्सार तिरेर सामान चाहिँ प्रगान पत्र भरेर प्रगान पत्र बुझाइसकेको रासो बुझाइसकेको सामानहरू सरकारले लिएको पैसा कमसेकम एटलिस्ट त्यो व्यवसायलाई दिएर चाहिँ एउटा चाहिँ राहत दिने व्यवस्था मिलाइयोस्, र अर्को त्यो व्यवसायले चाहिँ ऋण लिएको छ ब्याङ्कबाट लिएको छ कुनै संस्थाबाट लिएको छ भने त्यहाँ पनि सरकारले अलिकति राहतको प्याकेजहरू दिएर ब्याज दरहरूमा छुट गरिदिने, अलिकति चाहिँ समय सीमाहरू बढाइदिने, हर्जनाहरू हटाइदिने, यी किसिमको कुराहरू चाहिँ नेपाल सरकारले गर्नुपर्छ जस्तो लाग्छ।
2: आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, उहाँसँग हामी पछिल्लो आर्थिक गतिविधि समस्या र समाधानका उपायका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। पछिल्लो समय निजी क्षेत्र धराशायी भए पछाडि यो बैंकिङ ऋण प्रवाह पनि भएन, लगानी पनि विस्तार हुन सकेन, त्यसले गर्दाखेरि अर्थतन्त्र चलायमान भएन भन्ने राज्यको पनि भनाई त्यही नै छ। भलै निजी क्षेत्रलाई गर्ने व्यवहार अलिकति चित्तबुझ अझै पनि हुनसकेका छैन, सुधार गर्ने प्रयासमा छ, यो बीचमा विपद आयो सरकार त्यतातिर व्यस्त हुने कुरा त छँदैछ। समग्र बजारको अवस्था के हो? पछिल्लो समय भूकम्प, त्यस पछाडि कोरोना महामारी र अहिले आइपुग्दा यो फेरि ठूलो बाढी एउटा विकराल रूप बिहोर्यो।
1: समग्रमा अहिले हामी एकदमै पीडादायक अवस्थामा गइरहेछौं। व्यवसायहरूले ल्याएको सामानहरू पनि सबै अलिकति क्रसनस भएको अवस्था छ र बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनु पर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन र दशैंलाई लक्षित गरेर बाहिर जिल्लाबाटहरू पनि व्यवसायहरू काठमाडौँमा सामान लिनलाई दशैं लक्षित चाहिँ वस्तुहरू लिनलाई एकदम कम मात्रामा आएको हामीले बजारमा हामीले अनुगमन गरेको हिसाबले हामीले पाएको सूचना अनुसार व्यवसायहरू पनि उत्साहित हुनुहुन्न र आम जनसमुदायमा यो अस्तिको बाढीबाट जुन यो मानवीय क्षति भयो भौतिक क्षति आफ्नो ठाउँमा छ जुन मानवीय क्षति भयो यसको चाहिँ पीड़ा अझै पनि हाम्रो मानसपटलबाट गएको छैन त्यसकारणले चाहिँ यसबाट उठ्ने कोसिस हामी गर्नुपर्छ र यो कोसिस चाहिँ सरकारले पनि यसमा हातेमालो गर्नुपर्छ निजी क्षेत्रलाई निजी क्षेत्र र सरकार भनेको नङ र मासुको सम्बन्ध भएको भनेर सरकारले पनि बुझ्दियो भने अलिकति सहज हुन्छ र यसले बजारलाई चाहिँ अलिकति चलायमान हुने अवस्थामा चाहिँ बजारलाई शिथिल बनाएको अवस्था छ बजार र अर्थतन्त्र उठ्नलाई एउटा मेरुदण्डको हिसाबमा रहेको यो निजी क्षेत्रलाई उठाउनलाई चाहिँ यो अहिलेको बाढीले चाहिँ धेरै ठूलो असर गरेको छ सरकारले बुझ्दछ र निजी क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर सरकारले प्याकेज नै दिनुपर्ने अवस्था छ त्यसकारणले बजार चाहिँ मलाई लाग्छ अहिले चाहिँ चलायमान 50% हाराहारीमा 50% हाराहारीमा गएको छ अहिले बजार चलायमान हुने बेला हो तर हुन सकेन र अझै व्यवसायहरू अझै यसबाट चाहिँ मारमा पर्ने अवस्था छ अब यो चाडबाड मात्रै होइन जाडोको लक्षित ल्याएको सामानहरू पनि कहाँ छ कुन अवस्थामा छ र अर्को एउटा दुःखदायी कुरो के छ भने हाम्रो नेपाल सरकारको एउटा नीति भनौँ या चाइना सरकारले गर्न नदिएको कुरो चाहिँ जस्तै हाम्रो सामानहरू पारिपट्टि चाहिँ चाइनाको चाहिँ गोदाममा ट्रान्सपोर्टमा आएर बसिसकेपछि पारिपट्टि गएर अहिले पनि हामी हेर्न सक्ने अवस्था छैन हामी जान पाउँदैनौँ त्यही जिल्लाको मान्छेहरू मात्रै जान पाउँछौँ हामीले पटक पटक गृह मन्त्रालय परराष्ट्र मन्त्रालय मन्त्रालय अन्तर्गतका सम्बन्धित निकायहरूलाई हामीले

0: योग्य सामान सामानहरू चाहिँ त्यो खपत हुनुपर्नेमा कहाँनिर अड्किरहेको छ, समस्या के हो खास?
1: यस्तो छ, यो तपाईँको कोरोना महामारी पछिको जुन यो चाहिँ तीन चार चाहिँ लगातारको चाहिँ यो पीडादायक अवस्थाहरू हामीले बेहोर्नु परिरहेको छ। कोरोनाबाट हामी भर्खर उठ्दै थियौँ, फेरि बाढी गयो, त्यसपछि चाहिँ अनेक किसिमको चाहिँ भौगोलिक चाहिँ जटिलताले हामीलाई गाह्रो अवस्थामा ल्याएको थियो। तैपनि हामीलाई चाहिँ यो अहिले जुन हिसाबले पीड़ा भइरहेको छ, जुन हिसाबले अहिले हामीलाई गाह्रो भइरहेको छ, यो गाह्रोमा चाहिँ अब बजार चाहिँ त्यति पनि चलायमान भएको हामीले पाएको छैन, चलायमान हुने अवस्थामा छैन, यतिखेर हुनुपर्ने हो र राज्यले दिएको नीतिहरूमा पनि यसमा केही कुराहरू संकुचित भएको जस्तो हामीले फिल गरिरहेका छौँ। जस्तै अब यहाँले भनेअनुसार अब हरेक व्यवसायहरू चाहिँ पीड़ामा कसरी छ भने, मलाई लाग्छ आजको दिनमा 1,50,000 दुई लाख त कालो सूचीमा व्यवसायहरू परिरहनु भएको छ। उहाँहरूलाई कालो सूचीबाट हटाएर कमसेकम पुनर्कर्जाको व्यवस्था गरेर सरकारले फेरि व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले पटक पटक भनेका छौँ। सरकारले यसलाई हुन्छ हामी गर्छौँ भन्नुभएको छ, त्यो पनि हुन सकेको अवस्था छैन। र अर्को कुरो के छ भने, जसरी यो बेलामा सामानहरू आएको छ त्यो सामानहरूलाई चाहिँ सरलीकरण गरेर बजार व्यवस्था गर्ने जिम्मा हाम्रो रहन्छ, तर सरकारले यसलाई चाहिँ अब कसरी लिएको छ थाहा छैन। चाडपाडमा खालि चाहिँ सरकारले चाहिँ निजी क्षेत्रले चाहिँ अलिकति बढी कमाउने कालो धन्दा गर्ने यही हिसाबले मात्रै निजी क्षेत्र दिने, धरपकड हुने हिसाबले चाहिँ चेक जाँच गर्ने यो हिसाबमा मात्रै सरकार लाग्यो भने निजी क्षेत्र र सरकारको बीचको दूरी बढ्न सक्छ र यसले चाहिँ अर्थतन्त्रलाई राम्रो चाहिँ एउटा चाहिँ सुझाव र राम्रो हिसाबले देखिन सक्दैन। त्यस कारणले चाहिँ आज बजार चाहिँ जुन हिसाबले गइरहनु पर्ने हो त्यो हिसाबभन्दा 50% तल भएको अवस्थामा छ।
0: अहिलेको सरकार धेरै ठूलो राजनीतिक परिवर्तन र ठूलो जनमत ल्याएर स्थापित भयो र आम नागरिकको अपेक्षा पनि धेरै थियो, झन्डै 6 महिना पनि पार गरेको अवस्था छ, आधा वर्ष त पुरा नै भयो। अब सरकारको कामको मूल्याङ्कन गर्ने समय पनि लगभग आउने अवस्था आयो, भरे यो पीड़ाको अवस्था छ, अहिले नै अब भन्ने अवस्था पनि छैन, उद्धार राहतकै काममा जुटिराखेको अवस्था छ।
1: सरकारले एउटा के चाहिँ गरिदिनु पर्थ्यो भने, कमसेकम व्यवसायहरूलाई के गरिदियो भने अब तपाईँले सरल तरिकाले व्यवसाय गर्न सक्नुहुन्छ भनेर कमसेकम एउटा व्यवसाय मात्रै वातावरण गरेर एउटा जनसरकारको चाहिँ हिसाबले चाहिँ व्यवसाय राय सुझाव दिने हुन्थ्यो। जस्तै चाहिँ हामीले के भनेको थियौँ भने, जब यो सरकार आइरहेको अवस्थामा चाहिँ हामीले ठूलो अपेक्षा गरेका थियौँ, अब केही कुराहरू परिवर्तन आउँछ, भ्याटका दर रेटहरू चेन्ज हुन सक्छन्, केही चाहिँ अरू नीतिहरू चाहिँ राजस्व नीतिहरू चेन्ज हुन सक्छ। हामीले चाहिँ बजेट भाषणभन्दा केही अगाडि नेपाल राष्ट्रिय व्यवसाय महासंघले अर्थमन्त्रीलाई सुझाव पेश गरेको थियो, त्यो सुझाव चाहिँ तपाईँको चाहिँ 13% भ्याटलाई चाहिँ 10% गरिदिनुहोस्। जबकि पहिला चाहिँ तपाईँको 52 सालमा चाहिँ यो चाहिँ माओवादी जनयुद्ध भएको बेलामा त्यतिखेर भ्याट 10% नै थियो तपाईँको। त्यतिखेर तत्कालीन सरकारले चाहिँ सरकारलाई चाहिँ अलिकति चाहिँ यो हात हतियार किन्नलाई पैसा भएन, राज्य चलाउनलाई पैसा भएन, यसले रेभेन्यू अलिकति चाहिने भयो भन्ने अवस्थामा तत्कालीन अवस्थामा चाहिँ 10% को भ्याटलाई 13% बनाएर यसलाई पछि चाहिँ सहज भएपछि समायोजन गर्ने भन्ने कुरो त्यतिखेर भएर 10% लाई 13% गरियो। र अहिलेको अर्थमन्त्रीलाई हामीले उहाँ आफै विज्ञ हुनुहुन्छ, अहिलेको अर्थमन्त्रीलाई पनि अब चाहिँ यो भ्याटलाई चाहिँ कमसेकम 13% लाई 10% गरिदिनुहोस्, केही चाहिँ राजस्वको कुराहरूलाई सरलीकरण गरिदिनुहोस् र चाहिँ ब्याङ्क ब्याज दरहरूको विषयमा अलिक चलायमान हुने हिसाबले चाहिँ ब्याङ्कमा भएको चाहिँ तरताहरू चाहिँ निजी क्षेत्रले चाहिँ तलसम्म नगएको अवस्थालाई यसलाई चाहिँ सरलीकरण गरिदिनुहोस् भन्ने कुराहरू गर्थ्यो। तर सरकारले या गर्दै हुनुहुन्छ या उहाँले बुझ्नु भएको छैन या चाहनु भएन, यो त उहाँहरूको कुरो हो। तैपनि हामीले अझै पनि के भन्छौँ भने, यो जुन अवस्था छ सरकारले चाहिँ चाहेर गर्न नसकेको भन्दा पनि सरकारले बुझ्दैछ भन्ने जस्तो लाग्छ मलाई। र केही चाहिँ निजी क्षेत्रहरूलाई अस्ति प्रधानमन्त्रीले बोलाएर पनि तपाईँहरूलाई कुन कुन कुराहरू सरलीकरण गर्न सकिन्छ, के गरे पनि सहज हुन्छ भन्ने हिसाबले जुन अस्ति निजी क्षेत्रका केही क्षेत्रहरूलाई बोलाएर उहाँले सुझाव लिनुभएको थियो प्रधानमन्त्रीले, त्यो एउटा चाहिँ सकारात्मक पछि थियो, त्यो हिसाबले जान सकियो भने राम्रो हुन्छ। तर सरकार अहिले त्यो पाटोमा गइरहेको जस्तो मलाई लाग्दैन। सरकारले चाहिँ जस्तै अब एमआरपीको कुराहरू पनि यसैमै जोडिन्छ। एमआरपी कुरो चाहिँ के थियो भने, अहिले चाहिँ हामीले के भन्नुभएको थियो भने, अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्, सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरूको विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्, यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकता सामान छ मानव जीवनसँग जोडेको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गरेको थियो, तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। र अर्को कुरो चाहिँ, उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसेकम बजारको अवस्था हेरेर व्यवसायको पीरमर्का हेरेर चेक जाँच गरिदिनुहुन म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिलो नेपाल सुनिरहनु भएको छ। आज हामी भदौ 10 गतेको विनाशकारी भोटेकोशी बाढ़ीपछि प्रभावित रसुवाको केरुङ नाका, यसअघि नै बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका तथा लगातारको वर्षाका कारण क्षति पुगेपछि ठप्प बनेको मुस्ताङको कोरला नाकाका कारण चीनसँगको स्थल व्यापारमा परेको असरका विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज।

0: बाबु श्रेष्ठ उहाँसँगको थप कुराकानी बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147।

0: सुनी ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी चीनसँगको व्यापार ठप्प भएसँगै बजारमा परेको प्रभाव, व्यवसायीले भोग्नु परेका समस्या, चाडपर्वको समयमा हुन सक्ने आपूर्ति श्रृंखला अवरोध तथा मूल्यवृद्धिको जोखिमका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ।
2: अलिकति यो बैंकिङ क्षेत्र व्यवसायसँग प्रत्यक्ष सरकार राख्ने राष्ट्र बैंक, त्यस पछाडि अरू बैंकहरू, पछिल्लो समय यो ब्याज दर अत्यधिक घट्दाखेरि पनि लगानी विस्तार हुन सकेन भन्ने छ। ब्याज दर चाहिँ घटाउने तर अरू नियमहरू अलिकति कड़ा बनाएर व्यवसायहरूलाई कालो सूची लगाएर यहाँ समस्याहरू अलिकति बढ़ेको देखियो।
3: पक्कै पनि हो यो, किनभने अब अहिले मलाई चाहिँ अब यही नेपाल राष्ट्रिय व्यवसाय महासंघले 3 वर्ष अगाडि अत्याधिक मात्रामा रहेको ब्याङ्क ब्याज दरको विरूद्धमा हामीले सड़कमै गएर आन्दोलन गरेर सिंगल डिजिटमा चाहिँ डिजिटमा ब्याज दर ल्याउनु पर्यो भनेर 10,000 मान्छेको जुलुस ल्याएर ब्याज दर घटाउनु पर्यो भने हामी लाग्यो र अहिले सिंगल डिजिटमा ब्याज दर आइरहे पनि अहिले चाहिँ ब्याङ्कहरूले लगानी गरिरहेको अवस्था छैन। किनभने यसमा के छ भने सरकारको नीति नै यसमा चाहिँ सही नहुनाले चाहिँ पैसाहरू चाहिँ यो चाहिँ निजी क्षेत्रमा चाहिँ तल्लो तहमा चाहिँ जान सकेको अवस्था छैन। जस्तै कृषिमा लगानी गरिरहँदाखेरि लगानी गर्नुभन्दा अगाडि कृषि क्षेत्रमा लगानी गर्दाखेरि के कुराहरू सरल तरिकाले लगानी गर्यो भने यो पैसाहरू कृषिमा जान सकिन्छ। व्यवसायलाई लगानी गर्ने भने कुन कुन चाहिँ कुराहरू सहजीकरण गरे भने व्यवसायले पैसा लिन सक्छ, उद्योगले पैसा लिन सक्छ, अरू प्राइभेट सेक्टरले पैसा लिएर यसलाई चाहिँ उद्योग धन्दाहरू गरेर काम गर्न सक्छ भन्ने सरकारले बुझ्न चाहेन या बुझेर पनि उहाँले सोच्नु भएन। आज चाहिँ 5% देखि 6% ब्याङ्क दर हुँदाखेरि पनि यो पैसाहरू चाहिँ यही क्षेत्रको चाहिँ तल्लो तहमा गइरहेको अवस्था छैन। यसमा चाहिँ मैले अहिले पनि यहाँलाई भनिसकेँ 1,50,000 रुपियाँ 2,00,000 त तपाईँको चाहिँ व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ, त्यो कालो सूची हटाएर कमसेकम त्यो व्यवसायलाई फेरि उहाँहरूको त ज्याज जता सबै श्री सम्पत्ति त्यही ब्याङ्कमै छ, उहाँहरूलाई त्यो कालो सूचीबाट हटाएर व्यवसाय गर्ने वातावरण मिलाएर फेरि पुनर्कर्जाको व्यवस्था गरेर व्यवसायलाई चाहिँ कमसेकम व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले बारम्बार भनेको छौँ, ब्याङ्करलाई भनेको छौँ, राष्ट्र ब्याङ्कको चाहिँ अहिले आयो गभर्नर पनि हामीले भेटेको अवस्था छ। तर सरकारले जुन नीति ल्याउनु पर्यो त्यो नीतिले चाहिँ असर भएको कारणले गर्दाखेरि यो पैसाहरू चाहिँ बजारमा नआएको जस्तो हामीलाई अनुभव छ।
2: चाडपर्वको समयमा व्यवसायहरूले सबैभन्दा बढी अलिकति आरोप खेप्ने भनेको बजारमा मूल्य बढ़ायो, सामान पर्याप्त हुँदाहुँदै पनि कालोबजारी गर्यो अथवा सामान स्टक राखेर पछि बेच्यो भन्ने खालको त्यो आरोप बेहोर्नुपर्छ। तपाईँहरू अब यो प्रतिनिधिमूलक संस्थाको तपाईँ प्रमुख हुनुहुन्छ, बजार अनुगमन, मूल्य निर्धारण, एमआरपी लगायतको विषयमा राज्यले कस्तो चाहिँ काम गरिरहेको छ बजारमा, तपाईँहरूसँग समन्वय के छ?
3: यस्तो छ, एमआरपीको विषयमा हामीले एमआरपीको हुँदै हुँदैन भनेर हामीले विरोध त गऱ्यौं। तैपनि अब मलाई लाग्छ केही ठाउँमा यो किसिमको चाहिँ अलिकता चाहिँ कालोबजारी भएको भन्ने कुरो चाहिँ तपाईँहरूको संचार माध्यमबाट सुनिएको छ, तर हाम्रो सेक्टरमा आयात गरेको सामानहरूमा त्यस्तो चाहिँ अब एकदमै उथलपुथल हुने गरेर बदमासी गरेको देखिएको जस्तो हामीलाई लाग्दैन, हाम्रो जानकारीमा छैन। जस्तै खाद्यान्नको कुराहरूमा केही कुराहरू सुनिरहेको छ, जस्तै चिनीमा अस्ति केही कुराहरू आए, सिमेन्टमा यो कुराहरू आए होइन, जस्तै ग्यासमा पनि यो कुराहरू सुन्नमा आइरहेको छ भने यो कुराहरू चाहिँ सरकारले अलिकता यसलाई चाहिँ अध्ययन गरेर कसरी हुन्छ यसलाई सरलीकरण गर्न सरकारको पनि यसमा ध्यान जानुपर्छ र हामीले चाहिँ सकेसम्म हाम्रो चाहिँ यो नेपाल राष्ट्रिय व्यवसाय महासंघ अन्तर्गत रहेका सम्पूर्ण उद्योगी व्यवसायी पनि हुनुहुन्छ, निजी क्षेत्र यसमा जति पनि हुनुहुन्छ, हामीले चाहिँ उहाँहरूलाई कमसेकम यो चाडपाड बेला मात्र नभइकन कुनै पनि समयमा आफूले व्यापार व्यवसाय गर्ने सामानहरूमा सरल गरेर उपभोक्तासम्म पुर्याउनुहोस् भनेर हामीले पटक पटक भनेको अवस्था छ। जस्तै अब यसमा चाहिँ एमआरपीको कुराहरू जोडिरहँदाखेरि एमआरपी चाहिँ हामीलाई चाहिँ गाह्रो के छ भने अब भन्सार दरबन्दीले चाहिँ यो चाहिँ एमआरपीको अलिकता समायोजन नभएको कुराले गर्दाखेरि एमआरपी लगाउन अलिक गाह्रो छ, त्यसलाई चाहिँ अनि समायोजन गर्नुपर्छ भन्ने हामीले सरकारलाई सुझाव दिएको छौं र यसमा कालोबजारको हिसाबमा नेपाल राष्ट्रिय व्यवसाय महासंघ अत्यन्त चनाखो भइरहेको छ। हाम्रो व्यवसाय हामी अन्तर्गत रहनुभएका उद्योगी व्यवसायहरूलाई चाहिँ यसबाट चाहिँ तपाईँले पनि यो बेलामा चाहिँ जनता पीड़ित छन्, जनतालाई सेवा गर्नुपर्छ र यतिखेर हामीले चाहिँ केही सेवा र सहयोग गर्यो भने भोलि फेरि हामीले बसेर फेरि काम गर्न सक्छौं, भोलिका दिनमा फेरि हामीले 2 मा 2 4 गरेर हामीले कमाउन सक्ने अवस्था हुनुहुन्छ आजको दिन हामी पूरा गरे अवस्था छ तमाम नेपाली जनताहरूलाई चाहिँ सेवामूलक भावनाले पनि हेर्न पर्ने हुन्छ व्यवसायले चाहिँ तपाईँले यसरी व्यवसाय गरिदिनुहोस् भनेर हामीले उद्योगी व्यवसाय र अरू चाहिँ साना मजल्लो व्यवसायलाई पनि भनिरहेछ
1: कार्यक्रम बदलु नेपालमा आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठज्यू अब अध्यक्ष यहाँलाई मैले अलिकति व्यवसायहरू सरकार विशेष गरी अझ सुरक्षा संयन्त्र पनि यसमा जोडिन्छ यो भन्सारमा चोरी पैठारी र अवैध व्यापारको समस्याहरू नेपालमा बल्झिरहन्छ कि विशेष गरी भारतबाट आउने चीनतर्फ त्यति समस्या यो विषयमा सुनिँदैन त्यसपछि सरकारको ध्यान पुगेको जस्तो देखिन्छ कि देखिन्न सीमानाकाहरूमा
3: यस्तो छ यो अहिले जुन नयाँ सरकार आइसकेपछि चोरी पैठारीको कुराहरू केही मात्रामा अलिकता चाहिँ कमी भएको हामीले महसुस गरेको छौँ जस्तै अब यो चोरी पैठारी भन्ने बित्तिकै यो चाहिँ अब भारतबाट चाहिँ त्यो भारतको खुल्ला सिमाना नाकाहरूमा यो बढी भएको आउँछ यसमा पनि अलि बेसिक मात्रामा चाहिँ अब कस्मेटिकका सामानहरू लत्ता कपडाहरू खाद्यान्नका अरू आइटमहरू यसमा चाहिँ अलि बढी आइरहेको जान्छ र खुल्ला सिमाना कारणले गर्दा सरकारले चाहेर पनि यसलाई रोक्न सकेको अवस्था छैन तर अहिले यो जुन नयाँ सरकार आइसकेपछि अवस्थामा हिजोको दिनभन्दा चोरी पैठारीहरू चाहिँ केही कम को अवस्था छ हामीले सरकारलाई पटक भनेको छौँ त्यही सामानहरू आयात गर्दाखेरि बेच्ने एउटा चाहिँ जुन एउटा व्यवसाय छ त्यो व्यवसायले चाहिँ खुल्ला रूपले उसले चाहिँ आफ्नो स्वच्छ व्यापार गर्न चाहन्छ उसले सामान आयात गर्छ त्यो सामान ल्याएर बेच्दाखेरि चाहिँ एउटा कस्ट पर्छ भने त्यही सामान चोरी पैठारीबाट आउँदाखेरि गाह्रो हुन्छ त्यसलाई चाहिँ सरकारले बुझिदिनुहोस् भनेर पहिला पनि भनेको अवस्था छ मलाई लाग्छ व्यवसायहरू पनि अहिले चाहिँ चोरी पैठारी कम भएको हामीले महसुस गरेको अवस्था छ यो सरकारले चाहिँ त्यसमा चाहिँ अलिकता चाहिँ पहिलाको भन्दा केही सरलता र केही सहज भएको हामीले फिल गरेका छौँ
1: अब यो चीनसँगको नाकाहरू बन्नु भइसके पछाडि अहिले भले आज चाहिँ हामी यो बुधबार यो कुराकानी गर्दैछौँ तातोपानी नाका खुल्छ भन्ने खालको पनि हिजोसम्मको चर्चा थियो अब के हुन्छ हेरौँ भारतबाट चाहिँ सामान आयात गर्ने दशैंमा त्यो अवस्था छ कि छैन अथवा त्यो गर्दाखेरि हामी चाहिँ कति चाहिँ मारमा पर्छौं
3: कस्तो हुन्छ भने कतिपय सामानहरू इण्डियाको भारतबाट पनि आइरहेको हुन्छ र कतिपय सामानहरू त्यो सामानहरू चाइनाबाटै आउनु पर्ने सामानहरू हुन्छ त्यो सामान चाहिँ फरक पर्छ जस्तै अब चाइनाबाटै आउने सामानहरू पनि बाइक कन्टेनर आउने कलकत्ता भएर आउने सामानहरू चाहिँ सहज तरिकाले त्यहाँ चाहिँ अहिले आफ्नो ठाउँमा गन्तव्यमा पुगिरहेको अवस्था छ भने अब भारतबाट आउने सामानहरू पनि अस्तिको पौडेले गर्दाखेरि अस्तिको झरीले गर्दाखेरि केही बाटोहरू केही राजमार्गहरू अवरुद्ध भएको कारणले गर्दाखेरि यो त्रिभुवन राजपथ भएर सामानहरू घुमेर आएको छ त्यसले चाहिँ अलिकता केही समय अवधि मात्रै लागेको देखिन्छ तर चाहिँ मलाई लाग्छ चाइनाबाट आउने सामानहरू असहज भएर त्यो सामानहरू चाहिँ आउन सकेन भने बजारमा चाहिँ अलिकता चाहिँ मागको पूर्ति हुन चाहिँ गाह्रै छ त्यो सामानहरू चाहिँ सहज त हुन जरुरी छ
1: अलिकति मैले यहाँको संगठनको कुराहरू गर्न चाहे यसमा चाहिँ सानादेखि ठूला व्यवसायसँग जोडिएको अवस्था छ महासंघमा अहिले विभिन्न प्रकृतिका व्यवसाय आबद्ध भइरहँदा साना पसलेदेखि ठूला व्यवसायसम्मका आफ्नो किसिमका समस्या छन् होइन साना व्यवसायहरू चाहिँ विशेष गरी समयमा यो दर्ता प्रक्रियामा नगएको विषय अथवा होइन राज्यको कानूनी दायरामा नआएको कर्म नसमेटेको भन्ने सरकारको चाहिँ के छ बजारको अवस्था त्यस्तो व्यवसायहरूलाई एकीकृत गर्ने कुरामा महासंघको ध्यान के छ
3: यसमा चाहिँ हामी नेपाल राष्ट्रिय व्यवसाय महासंघमा चाहिँ साना तथा मझौला व्यवसायहरू सबै आबद्ध हुनुहुन्छ यसमा उद्योगी पनि हुनुहुन्छ आयातकर्ता पनि हुनुहुन्छ साना सटरमा बसेर व्यवसाय गर्ने व्यवसाय पनि हुनुहुन्छ हामीले उहाँहरूलाई पटक पटक जस्तै हाम्रो चाहिँ अहिले फिलहाल 22 चाहिँ संघहरू बिनेर यो महासंघ बनेको छ यो हामीसँग आबद्ध भएको संघहरूलाई प्रत्येक चाहिँ संघमा गएर हामीले चाहिँ उहाँहरूको घर दैलोमा गएर व्यवसायहरूलाई भेटेर चाहिँ कमसे कम तपाईँको चाहिँ स्थानीय सरकारमा दर्ता भइदिनुहोस् चाहिँ प्यान अथवा भ्याटमा दर्ता हुनुहोस् यो कुराहरू चाहिँ पहिलाको भन्दा धेरै सहजीकरण छ होइन यसमा चाहिँ सटरमै बसेर व्यवसाय गर्नेहरू चाहिँ मलाई अलमोस्ट लाग्छ 99% दर्ता भएर चाहिँ सरकारलाई राजस्व तिरेरै बसेको अवस्था छ हामीसँग आबद्ध भएको र हाम्रो चाहिँ चिन्जानमा भएको व्यवसायहरूको हुनाले तर पहिलाको भन्दा अहिले चाहिँ सहजीकरण गरेर चाहिँ यसमा चाहिँ धेरैभन्दा धेरै व्यवसायहरू चाहिँ नेपाल सरकारले दिएको दायराभित्र रहेर हामी व्यवसाय गरेका छौँ र हाम्रो चाहना पनि हाम्रो व्यवसायलाई यही भनिरहेको छौँ कि तपाईँहरूले नेपाल सरकारको दायरामा रहेर स्थानीय सरकार केन्द्र सरकार सबैमा दर्ता भएर कुन कुन निकायमा दर्ता हुनुपर्ने घरेलुमा दर्ता हुनुपर्ने कि वाणिज्यमा दर्ता हुनुपर्ने कि ओडामा दर्ता हुनुपर्ने कि यो कुराहरू चाहिँ हामीले सुसूचित तरिकाले चाहिँ हाम्रो व्यवसायहरूलाई सम्झाएर बुझाएर उहाँहरूलाई चाहिँ के कुराहरू चाहिँ हामीले चाहिँ प्रशिक्षण दिएर पनि हामीले दर्ताको प्रक्रियामा लगाएका छौँ पहिलाको भन्दा अहिले चाहिँ सहज तरिकाले हामीले व्यवसायलाई चाहिँ यो प्रक्रियामा लैरहेछौँ
1: व्यवसायहरू महासंघमा आइरहँदा सबभन्दा कस्ता खालका समस्याहरू बढी चाहिँ उहाँहरूले राख्नुहुन्छ गुनासोहरू
3: यस्तो छ अब यो ठाउँ ठाउँ अनुसारको जस्तै जस्तै आयात सेक्टरमा भन्नुहुन्छ भने आयात सेक्टरमा चाहिँ अब भन्सारका दरबन्दीको कुराहरू रहन सक्छ, यही अहिले बाढी पहिरोको कुराहरू रहन्छ, सरकारका नीतिको कुराहरू रहन सक्छ, आयात सेक्टरमा रहन्छ, उद्योगको कुराहरूमा आफ्नै गुनासो छ। जस्तै हाम्रो नेपालमा त कच्चा पदार्थ केही पनि छैन, यहाँ उद्योगीहरू पनि हामीसँग जोडिनु भएको छ, सबै चाहिँ तेस्रो मुलुकबाट चाहिँ कच्चा पदार्थ र मेटेरियल आउने हुनाले यो समयमा सामान्य जस्तै अहिलेको अवस्थामा पनि यहाँ कतिपय उद्योगहरू तपाईँको 40% हराएर पनि उद्योग चलेको अवस्था छैन। किनभने किन चलेन भने सबै कच्चा पदार्थ चाहिँ अहिले यो बाढीले गर्दा आउन सकेन, त्यसकारणले चाहिँ त्यसमा पनि हामीलाई उद्योगहरूले चाहिँ गुनासो गरिरहेको अवस्था छ। यो कुराहरू पनि हामीले सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। र अर्को जो सडकमा बसेर व्यापार गर्नुहुन्छ, जुन महलमा बसेर व्यापार गर्नुहुन्छ, उहाँहरूको चाहिँ गुनासो आफ्नै किसिमको गुनासो, उहाँहरूको गुनासो कस्तो छ भने तपाईँको चाहिँ बजार अनियन्त्रित भयो, बजारमा चाहिँ सब माग अनुसारको सामान आउन सकेन भन्ने उहाँहरूको एउटा उपेक्षा छ भने, अर्को उपेक्षा उहाँहरूको के छ भने एमआरपीको विषयलाई चाहिँ अलिकति एकीकृत गरेर चाहिँ एमआरपी लागू गर्नु पर्यो, एमआरपीले हामीलाई अस्ति असहज भयो होइन, यसमा चाहिँ आयात र चाहिँ रिटेल चाहिँ कर्ताको बीचको चाहिँ दूरी पनि अलिकति बढेको अवस्थामा चाहिँ एमआरपीलाई चाहिँ भन्सार दरबन्दीहरूलाई कम गरेर चाहिँ यसलाई लान सकिएर समाधान भयो भने एमआरपी हामी खुल्ला रूपले जति हो जसले चाहिँ इलेक्ट्रोनिक सामानहरूमा जति हो 100% नै एमआरपी राखेर व्यापार व्यवसाय भइरहेछ, हामी पनि त्यही चाहन्छौँ कि भन्सार दरबन्दीहरूलाई कम गरेर यसलाई लान सकियो भने एमआरपी राखेर हामी खुल्ला तरिकाले राज्यले चाहे अनुसार हामी व्यापार व्यवसाय गरेर उहाँलाई हामी ट्याक्स तिरेर रेभेन्यू तिरेर हामी व्यवसाय गर्न सक्छौँ।
2: आज हामीसँग कार्यक्रम बदलिँदै नेपालमा नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ। अब श्रेष्ठज्यू, यो जसरी यहाँले चाहिँ कच्चा पदार्थको कुरा गर्नुभयो, आयात गर्दाखेरि अलिकति व्यवसायहरूलाई पीड़ा यसमा छ, समस्या देशभित्र चाहिँ उत्पादन गर्न सकिएन भन्ने कुनै कुरा उठाउनुभयो, यो सरकार आइसके पछाडि अलिकति उद्योग धन्दाहरू हामी चलामान बनाउँछौं अथवा पुराना बन्द रहेका जीर्ण रुग्ण उद्योगहरू खोल्छौं भनेर उहाँहरूले नारा पनि दिनुभयो, एकपटक केही ठाउँमा त्यस्तो प्रयास पनि भएको देखियो, पछिल्लो समय देशभित्र उद्योग सञ्चालनमा के चुनौती भयो, यसमा राज्यले चाहिँ कस्तो खालको नीति ल्याउन आवश्यक थियो र अहिलेको अवस्था के छ?
3: अब यहाँले भन्नुहोस् त यो अहिले जुन नयाँ सरकार आइसकेपछि के यी कुराहरू यहाँले चाहिँ अहिले भनिराख्नुभएको कुराहरू राज्यले अहिले के कुराहरू गर्न पनि चाहिरहेछ, गर्न पनि खोजिराख्नु भएको छ। तर हाम्रो भनाइ के भने नेपालमा कुनै पनि उद्योग धन्दा सञ्चालन गर्ने भने त्यसलाई के कुराले अप्ठ्यारो छ, कुन कुन कुराले बाधा अर्जन छ, त्यो सरकारले राम्रोसँग बुझेर त्यसलाई सहजीकरण गरिदिनु पहिलो नम्बरमा त्यो भन्न चाहन्छौँ। र अर्को चाहिँ कतिपय जस्तै जनकपुर चुरोट कारखाना, गोरखाली टायर उद्योग, हिमालय सिमेन्ट होइन, तपाईँको चाहिँ हेरडा सिमेन्ट लगायतका उद्योगहरू जो रुग्ण भए बसेको उद्योगहरूलाई छिटो चलाउनु पर्यो, सरकारको मात्रामा यदि राखेर चल्दैन भने त्यसलाई प्राइभेट सेक्टरसँग जोइन्ट भेन्चरमा पनि चलाउनु पर्यो भनेर हामीले सुझाव दिएको थियौँ। केही उद्योगहरू चाहिँ अब जस्तै यो चाहिँ हेरोना भएको कपडा उद्योगहरू शुरू भयो भन्ने हामीले सुन्यौं, अत्यन्त खुशी कुरा हो। अब जस्तै गोर्खाली टायरलाई पनि त्यही हिसाबले अगाडि बढाउनु पर्यो, जुन जहाँ जे हिसाबले जुन उद्योगहरू रुग्न भएर बसेको छ त्यो उद्योगहरूलाई चलाउन सकियो भने त अलिकति चाहिँ हामीले सहज हुन सक्छ, यहाँ हाम्रा चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले त्यसमा चाहिँ काम पनि पाउँछ, त्यहाँबाट केही आय आर्जन पनि गरेको हुन्छ र त्यो रेभेन्यू अन्त नगरेर नेपालमै रेभेन्यू पनि बस्न सक्छ। नेपाल खालि आयातमुखी मात्रै भएको कारणले गर्दाखेरि अलिक असहज छ, यो देशलाई चाहिँ कमसेकम उत्पादनमुखी बनाउन सक्यो भने सरकारले यो अहिलेको सरकारले हामीले अपेक्षा त्यो गरेका छौँ। नेपालमै केही उद्योगहरू सञ्चालन होस् र त्यो उद्योगहरू सञ्चालन गर्न विभिन्न कठिनाइहरू छ, दर्ता प्रक्रियाको कुराहरू छन्, तपाईँको चाहिँ कच्चा पदार्थहरू भनेको समयमा नआउने त्यो कुराहरू छन्, मजदुरका समस्याहरू छन्। जस्तै यहाँलाई म एउटा के पनि कुरो फेरि अहिले अवगत गर्न चाहे भने हाम्रो दक्ष जनशक्तिहरू छैन, हाम्रा युवाहरू सबै विदेश पलायन भइरहेका छन्। यो सरकारले विदेशमा भएका युवाहरूलाई नेपाल ल्याएर हामी यहीँ काम लगाउँछौँ भने जुन हिसाबले उहाँले एउटा नारा दिनुभएको थियो त्यो नारालाई सार्थक गरिदिनुहुन्छ भने हामी सम्पूर्ण निजी क्षेत्रको उहाँलाई अनुरोध पनि छ। र दक्ष जनशक्तिलाई उहाँले अब के छ जस्तै गोर्खाली टायर उद्योगमा काम गर्नलाई यदि कोही मान्छे त्यहाँ चाहन्छ भने सरकारले त्यसलाई उद्योग गर्नुभन्दा अगाडि चाहिँ त्यसलाई दक्ष जनशक्तिलाई एउटा ट्रेनिङ दिने व्यवस्था मिलाइदिनु पर्यो, त्यो हिसाबले चाहिँ जनतालाई सुशिक्षित गरेर अगाडि बढाइदियो भने चाहिँ हिजो भएका चाहिँ बाहिर गएका जनताहरू हिजो युवाहरू चाहिँ देशमा रोजगारी भएर बस्ने अवस्था हुनुहुन्छ र भएको चाहिँ यहाँका युवाहरू बाहिर नजाने अवस्था हुन्छ। यो राज्यले बुझेको कुरा छ, उहाँहरूले चाहिँ विभिन्न नाराहरूमा ल्याएको नाराहरूमा यो पनि एउटा हामीले सुनेको छौँ, तर हामीलाई लाग्छ यहाँ भएका युवाहरूलाई बाहिर नपठाइकन दक्ष जनशक्ति यहीँ उत्पादन गरेर ट्रेनिङका व्यवस्थाहरू मिलाएर यहाँ गरिदिनु भयो भने हाम्रा युवाहरू यहीँ रहन्छन्, हाम्रा उद्योगहरू यहीँ चल्छन् र हाम्रा सम्पत्तिहरू यहीँ नेपालमा रहे चाहिँ हामी हाँसी खुसी व्यवसाय गर्न सक्छौँ भन्ने हाम्रो धारणा छ।
2: अब यो उद्योग व्यवसायहरू सञ्चालन गर्ने सन्दर्भमा सरकारले विगतमा निजी क्षेत्रलाई दिँदाखेरि कतिपय चलामान हुन सकेनन् अथवा चाहिँ धराशायी बने अथवा चाहिँ त्यहाँ चाहिँ गलत क्रियाकलाप भयो उद्योग संरक्षण भएनन् भन्ने आरोप पनि लाग्यो. समग्रमा यो उद्योग व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा निजी क्षेत्रले पूर्ण रूपमा चाहिँ स्वामित्व लिन पाउनुपर्छ अथवा राज्यले पनि यसमा केही योगदान दिन सक्छ के हुन्छ? राज्यको छुट्टै गर्नुपर्ने काम र व्यवसायहरूले गर्नुपर्ने कामको फरक
3: यस्तो छ. यसमा यो चाहिँ व्यवसायले यो मात्रै भनिरहेछ नि त्यो सम्पूर्ण जस्तै कुनै एउटा उद्योग रुग्न भएर बसिरहेछ भने निजी क्षेत्र मात्रै सञ्चालन एउटा जोइन्ट भेटर र पार्टनरसिपमा पनि काम गर्न सकियो होइन. निजी क्षेत्रलाई केही पर्सेन्ट लगानी गर्न दिने सरकारले केही पर्सेन्ट लगानी गरिरहेछ सरकारको पनि त्यसमा दायित्व रहन्छ र निजी क्षेत्रको पनि दायित्व भयो भने त्यसलाई चाहिँ फुल स्पिडमा काम गरेर चाहिँ अगाडि बढ्न सक्छ. जस्तै सरकारी तर्फबाट काम हुँदा फेरि धेरै उद्योगहरू हिजो चलेका चाहिँ हिजो चाहिँ 20 वर्षदेखि अगाडि 30 वर्ष चलेका उद्योगहरू आज रुग्न भएको अवस्थामा त्यो उद्योगहरूलाई चाहिँ त्यहाँको संयन्त्रहरू त्यहाँको कर्मचारीको कुराहरू त्यहाँका चाहिँ अनेक किसिमका नियमहरू पालना भएर चाहिँ सरकारले नटेरेको हो कि सरकारले काम लाउन नसकेको हो कि सरकारको ध्यान राम्रो नगएको हो कि नीति राम्रो नभएको हो कि त्यस कारण यी कुराहरू सबै परिवर्तन गरेर निजी क्षेत्रलाई केही पार्टहरू चाहिँ जोइन्ट भेन्चरमा राखेर सरकार र निजी क्षेत्र बीचको समझदारी गरेर काम गरे पनि यो उद्योगहरू सञ्चालन गर्न खासै गाह्रो छैन. यसमा त हामीले पटक पटक भनिरहेको छौँ जति पनि रुग्न भएको उद्योगहरू छिटोभन्दा छिटो सञ्चालन गर्न सक्यो भने हामीले देशमा रोजगार सिर्जना गर्न सक्छौँ भनेर हामी सरकारलाई भनि नै राखेका छौँ र निजी क्षेत्र यसमा तयार पनि छ.
2: अब पछिल्लो समय मनोज बाबु श्रेष्ठज्यू युवाहरू चाहिँ दैनिक रूपमा ठूलो मात्रामा विदेशिने क्रम छ देशभित्र रोजगारी भएन भनेर यो व्यवसाय चाहिँ शुरू चाहिँ गर्न चाहिँ कसैले गर्यो भने पनि त्यो व्यवसायको दीर्घकालीन रूपमा संरक्षणको स्वामित्व लिने भएन कि व्यवस्थापन जस्तो छ राज्यले त्यही कुरामा जस्तो तपाईँको लगानीको सुरक्षाको कुरा मैले गर्न चाहेँ त्यसमा चाहिँ राज्यले कस्तो के ध्यान दिनुपर्छ के कुरामा होइन. कोही नागरिकले आफूसँग भएको केही सानो व्यवसाय लगानी गर्छ भने त्यो लगानीको सुरक्षाको ग्यारेन्टी भोलि कालो सूचीमा जानेदेखि लिएर व्यवसाय कोही अरू कारणले धराशायी बन्यो भने त्यसतर्फ राज्यले चाहिँ सोच्नुपर्ने अवस्था चाहिँ के हो खास?
3: यसमा कसो छ भने उद्योगी निजी क्षेत्र भन्ने बित्तिकै राज्यले हेर्ने दृष्टिकोणै हाम्रो चाहिँ अलिक फरक भएको हामीले महसुस गरिरहेछौँ र यथार्थमा कुरो पनि यही छ होइन. कमसेकम त्यो निजी क्षेत्रले उद्योगहरू केही व्यवसायहरू गरिरहेको अवस्थामा त्यहाँ के कुराहरू जटिलता छ जटिलता भएको कुराहरूलाई राज्यले त्यसलाई सहजीकरण गरिदिनु पर्यो पहिलो नम्बर हामीले यो भनिरहेछौँ होइन. दक्ष जनशक्तिहरू उत्पादन गरिदिनु पर्यो त्यो राज्यले चाहिँ कहाँ कहाँ घर के चाहिँ त्यसलाई चाहिँ ट्रेनिङका व्यवस्थाहरू चाहिँ गर्नलाई त्यो राज्यले सहजीकरण गरिदिनु पर्यो. ब्याङ्क ब्याजदरको कुराहरू छ त्यसलाई अझ सरलीकरण गरिदिनु पर्यो. कालो सूचीमा भएको व्यवसायहरू छ भने कालो सूचीमा कति आम तमाम उद्योगीहरू अहिले पनि कालो सूचीमा भएर कामै गर्न नसक्ने अवस्था छ. उहाँहरू चाहिँ अहिले चाहिँ एकदमै हताश मनस्थितिमा हुनुहुन्छ. त्यसलाई चाहिँ राज्यले सहजीकरण गरेर अरू चाहिँ पुनर्कर्जाको व्यवस्था मिलाइदिनु पर्यो. यो हिसाबले गयो भने यहाँ भएका दक्ष जनशक्तिहरू उत्पादन गरेर यहाँ भएका युवाहरूलाई हामीले नेपालमै काम लगाउन पनि सकिन्छ र निजी क्षेत्र र राज्य बीच भएको यो चाहिँ बीचको दूरीलाई चाहिँ हामीले नजिक ल्याएर काम गर्न सक्यो भने देशले एउटा योगदान पनि पुर्याउन सक्छ र हामी निजी क्षेत्रले पनि त्यो चाहिरहेछौँ. यो हिसाबले अगाडि गयो भने देशलाई पनि एउटा मेरुदण्डको रूपमा अगाडि बनाउनलाई यो निजी क्षेत्रले चाहिँ टेवा पुर्याएको छ अझै टेवा पुर्याउन सक्छ भने हाम्रो चाहिँ यहाँहरूलाई सुझाव पनि छ. सरकारले यो सोच दिनुपर्छ जस्तो लाग्छ.
2: अब यो व्यवसाय दर्ता नवीकरण त्यसै गरी स्थानीय तह अहिले सरकार तीनवटा सरकार छ कर संकलनको कुराहरू यो कुराहरूमा व्यवसायहरूले बेहोर्नुपर्ने प्रशासनिक झन्झटको कुरालाई अलिकति जोडाउनु व्यवसाय के छ समस्या अहिले?
3: साह्रै नै राम्रो यहाँले चाहिँ कुरा उठाइदिनु भयो. हामीले पछिल्लोचोटि के भनेको छ नेपाल सरकार भनेको एउटा हो स्थानीय सरकार भनेको नि नेपाल सरकार हो केन्द्र सरकार भने नेपाल सरकार हो. यो सम्पूर्ण जति पनि हामीले चाहिँ ट्याक्सहरू विभिन्न ठाउँमा गएर ओडामा तिर्नुपर्छ वाणिज्यमा गएर तिर्नुपर्छ राजस्वमा गएर यसलाई चाहिँ एकद्वार प्रणाली लागू गरिदिनुहोस् हामीलाई त्यही ओडाको पनि चाहिँ त्यहीँ गएर तिर्न पाउनु पर्यो वाणिज्यमा तिर्नु पनि त्यहीँ गएर तिर आखिर सरकारले त जाम्रो पनि उठाउने हो हामी तिर्न तयार छौँ भनेर राज्यले पटक पटक भनेको छ. तर यो चाहिँ हरेक किसिमको चाहिँ यो करको लगाउने परिपाटीहरू चाहिँ सरकारले अहिले आउने यो चाहिँ भइरहेको सरकारले यसलाई बुझ्न जरुरी छ र यसलाई सरलीकरण गरेर एकद्वार प्रणालीले कर प्रशासन अगाडि बढ्न सक्यो भने आज उठेको करभन्दा अझ सरल तरिकाले उठ्न सक्छ भनेर हामीले धेरै अगाडि दिन सुझाव दिइरहेछौँ. सायद राज्यले यसलाई राम्रोसँग मनन गरेर अगाडि बढे जस्तो लाग्छ मलाई.
2: यो समस्यामा परेका व्यवसायहरूका लागि पुनर्कर्जा ऋण पुनर्संरचना अथवा ऋण तिर्ने वातावरण व्यवस्थाका लागि सरकारले कस्तो नीतिगत परिवर्तन आवश्यक थियो? यो बजेटमा पनि खास यो विषयहरू त्यति चाहिँ सम्बोधन भएन भन्ने गुनासो व्यवसायहरूको छ निजी क्षेत्रको. यसमा चाहिँ सरकारले तत्काल के गर्नुपर्छ पुनरुत्थानका लागि?
3: यस्तो छ सरकारले अब हामीले पटक पटक भनिरहेको कुरा छ यसमा होइन एकदम सिम्पली कुराहरू छ के छ भने जति पनि व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ उहाँहरूको कालो सूची हटाइदिनु पर्यो उहाँलाई व्यवसाय गर्न जस्तै ब्याङ्क खाताहरू रोका भइरहेको अवस्था छ उहाँहरू चाहिँ कतिपयको पासपोर्टै रोका भएको अवस्था छ त्यसलाई सबैलाई चाहिँ सरलीकरण गरेर खुलाइदिनु पर्यो ब्याज दरहरू केही छ भने हर्जनाहरू कम गरिदिनु पर्यो उहाँले तिर्ने चाहिँ लोनका चाहिँ अवधिहरूलाई अलिकति बढाइदिनु पर्यो दुई वर्ष छ भने त्यसलाई चार वर्ष गरिदिनु पर्यो र त्यसलाई चाहिँ व्यवसाय उठ्नलाई चाहिँ के गर्दा व्यवसाय उठ्न सक्छ भनेर फेरि पुराल कर्जा दियो भने व्यवसाय फेरि उठ्न सक्छ व्यवसाय फेरि गर्न सक्छ व्यवसाय फेरि तङ्ग्रिन सक्छ भनेर राज्यले बुझेर त्यही हिसाबको एउटा नीति ल्याइदियो भने त व्यवसाय गर्न त यही देशमा बसेर यही भएको चाहिँ आफ्नो जायज यता चाहिँ राज्यलाई लगाएर राज्यको चाहिँ शरणमा लगाएर दिएपछि राज्यले चाहिँ यो बुझ्न जरुरी छ किन बुझेन यो थाहा छैन हामीलाई पटक पटक भनिरहेको कुरा हो यो निजी क्षेत्रलाई कमसे कम तपाईँहरूको बचाउने दायित्व राज्यको हो यदि निजी क्षेत्रबाट कुनै कमी कमजोरी छ भने यसलाई यसरी जान सक्यो भनेर राज्य र निजी क्षेत्र बसेपछि एउटा टेबल टक गरेर एउटा चाहिँ जवाब सवाल गरेर पनि यसलाई सरलीकरण गर्न सक्छ तर कस्तो छ भने राज्यले एकरो हिसाबले चाहिँ कालो सूची लगाउने पासपोर्ट रोका गर्ने धर कपट गर्ने जस्तै उदाहरणको लागि केही महिना अगाडि हेर्नुहोस् हामीले के भन्ना छ भने पहिला पक्राउनुभन्दा अगाडि के छ पहिला राम्रोसँग जाँचबुझ गर्नुहोस् अनि पक्राउनुहोस् अहिले चाहिँ यहाँ धर कपट गरेर लगाएर थुनेपछि अनि त्यसपछि बल्ल जाँच सुरु गर्ने यो तरिकाले चाहिँ अहिले चाहिँ राज्य आतंक चाहिँ व्यवसायहरू एकदम त्रसित भएको छ यो हिसाबले चाहिँ निजी क्षेत्र अगाडि बढ्न सक्दैन भनेर हामीले बारम्बार भनिरहेको छौँ त्यस कारण राज्यले यो कुराहरू सबै कुरा बुझेको छ बुझ्न चाहनुपर्छ राज्यले सम्बोधन पनि गर्नुपर्छ र निजी क्षेत्रलाई यो चाहिँ यो किसिमको इन्भाइरोमेन्टमा अगाडि बढायो भने निजी क्षेत्र अगाडि बढ्न सक्दैन एउटा साझेदारीको हिसाबमा सरकारले सोच्यो भने सरकार र निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्यो भने देशलाई सम्बोधन र निर्माण एउटा राम्रो निर्माण गरेर अगाडि बढ्न सक्छौँ भने हामीले पटक पटक भन्ने कुरा हो
2: वर्षेनी हामी निर्यातभन्दा आयात धेरै गरेर व्यापार घाटा बढ्दै गएको अवस्था छ सरकारी तथ्याङ्कहरूले पनि त्यो देखाउँछ अब देशभित्रै हामीले यो उपभोगमुखी अर्थतन्त्रलाई कम गरेर उत्पादनमुखी अर्थतन्त्रमा जानका लागि के कस्तो नीतिगत व्यवस्था आवश्यक हो पछिल्लो समय आम नागरिकले बुझ्नुपर्ने राज्यबाट हुनुपर्ने
3: यसमा चाहिँ कस्तो छ भने उद्योगहरू सञ्चालनमा जति पनि कच्चा पदार्थहरू छ सकेसम्म त्यो कच्चा पदार्थहरूलाई हामीले यहाँबाट निकाल्न सकिन्छ भने खानीजन्य पदार्थहरू कहाँ कहाँ हुन सक्छन् जस्तै हाम्रा वन जंगलहरू यत्र छन् यत्र हाम्रा चाहिँ जडीबुटीहरू खेर गइरहेको अवस्था छ यी कुराहरूलाई चाहिँ राज्यले संरक्षण गरेर उत्खनन गरेर यो कुराहरूलाई ल्याएर राज्यले चाहिँ व्यवस्था गरिदिनु पर्यो सरलीकरण गरिदिनु पर्यो अर्को कुरो चाहिँ सरकारले चाहिँ जुन उद्योग सञ्चालन भएको छ त्यो उद्योग सञ्चालन गर्नलाई भएको बाधा अडचनहरू सरकारले चाहिँ यसलाई खोलिदिनु पर्यो चाहिँ तपाईँको चाहिँ विभिन्न किसिमका चाहिँ यो सरकारले लगाएको चार्जहरूलाई हटाइदिनु पर्यो र सरकारले पनि यसलाई अगाडि बढाएर एउटा चाहिँ साझेदारीको रूपमा अगाडि बढाउन सक्यो भने राम्रो हुन्छ र दोस्रो कुरो के छ भने तपाईँको चाहिँ जति पनि उद्योगहरू सञ्चालन भएको छ त्यो उद्योगहरूमा चाहिँ सबै आयातमुखी चाहिँ सामानहरू नै यसमा पर्छ कसरी भने अघि उद्योग जे भने पनि कच्चा पदार्थ बाहिरबाट आइरहेको छ त्यो कच्चा पदार्थहरूलाई चाहिँ हामीले यहाँ उत्खनन गर्न सकियो भने अझ सरलीकरण हुन्छ भनेर सरकारले हामीले भनिरहेको छौँ कतिपय चाहिँ खनिजन्य पदार्थहरूलाई हामीले उत्खनन गर्न पर्यो त्यसलाई चाहिँ सरकारले जाँचबुझ गर्न पर्यो त्यसलाई चाहिँ अध्ययन गरेर अगाडि बढ्न सक्यो भने भोलिका दिनमा अझ सहज हुन सक्छ र हामीले पटक पटक भनेको छौँ सरकारले आयातमुखी भन्दा उत्पादनमुखी कुरालाई ध्यान दियो भने यो राज्य सबल र सरल रहनेछ भनेर हामीले सुझाव पनि दिएको छौँ राज्यले बुझेको पनि छ हामीले नारा पनि छ निजी क्षेत्रको मेड इन नेपाल मेक इन नेपाल भन्ने नारा पनि दिएको छ यो कुरालाई राज्यले बुझेर हामी निजी क्षेत्रले हातेमालो गरेर हामीले तयारै छौँ यसमा त
2: अब मनोज बाबु श्रेष्ठज्यू नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्षज्यू हुनुहुन्छ हामीसँग अन्त्यमा जस्तो अहिले देशमा राजनीतिक परिवर्तनसँगै अर्थतन्त्र र बजारको चरित्र पनि बदलिएको अवस्था छ तर व्यवसायहरू भन्ने व्यापार छैन लगानीको वातावरण छैन बैंकको ऋण तिर्न गाह्रो भयो भनिरहेको अवस्था छ यो अवस्थामा अझ यो अहिले त चीनसँगको स्थल मार्ग प्रभावित भएको अवस्थामा यसको विकल्प चाहिँ के हुन सक्छ आगामी दिनमा राज्यले चाहिँ अलिकति दीर्घकालीन रूपमा सोच्नुपर्ने विषय र आज चाडपर्व पनि आउँदैछ यो बीचमा अब व्यापार व्यवसायहरूलाई नियमित रूपमा चलाउने भन्ने विषयमा सुझाव सहितको एउटा मैले अन्तिम प्रतिक्रिया
3: यहाँलाई फेरि पनि मैले यहाँलाई अहिले पनि यो कुराहरू धेरै जोडिसकेको अवस्था छ राज्यले यदि व्यवसाय उद्योगीहरूलाई बचाउने हो यदि व्यवसायलाई एउटा साझेदारीको रूपमा अगाडि बढाउने भने भन्सारका दरबन्दीका कुराहरू यसमा जोडिएको छ यसमा चाहिँ कच्चा पदार्थको कुराहरू जोडिएको छ होइन अब चाहिँ तपाईँको चाहिँ बाटोघाटोको कुराहरू जोडिएको छ यो कुराहरू अहिले हामीले के भन्दा छैन अहिले हामीलाई सुरुङ मार्ग चाहिएको छैन अहिले हामीलाई ट्रेन चाहिएको छैन हामीमा भएको भौतिक संरचनाहरूलाई मजबुत बनाएर दुई लेनको बाटो चार लेन बनाएर कमसेकम सरल गरिदियो भने कमसेकम हाम्रा आयात गरी सामानहरू हाम्रा र मेटेरियल कच्चा पदार्थहरू सरल तरिकाले आएर हामी उद्योगहरू गर्न सक्छौँ उद्योगहरू चलाउन सक्छौँ भनेर राज्यलाई पटक पटक भनिरहेको अवस्था छ र यो जुन अवस्थामा राज्य गुज्रिरहेको छ त्यो अवस्थामा चाहिँ राज्यले पनि एउटा के सोच दिनुपर्छ भने निजी क्षेत्र साझेदारीको रूपमा लिएर ट्याक्सका कुराहरूलाई चाहिँ अलिकति सरल गरिदिने. मैले अहिले पनि यहाँ भन्छु कि 10% भ्याट थियो त्यसलाई 13% बनाएको छ, त्यसलाई 13% घटाएर 10% गरिदिने, करका दरहरूलाई समायोजन गरिदिने, यो कुराहरू भयो भने र यो कालो सूचीमा समग्र जति पनि यो 1.5 लाख 2 लाख व्यवसाय उद्योगहरू कालो सूचीमा हुन्छ यो कालो सूचीलाई हटाएर फेरि चाहिँ पुनर्कर्ताको व्यवस्था यी तमाम कुराहरूलाई सबै राज्यले सम्बोधन गर्ने भने अहिले जति पनि पीड़ामा भएको व्यवसाय हुन्छ उहाँलाई तंग्रिनलाई केही समय लाग्छ. तर पनि हामी यही देशमा बसेर यही सरकारको अधीनमा रहेर हामी काम गर्ने इच्छा छौं. यो निजी क्षेत्र भनेको राज्यको सम्पत्ति हो, यसलाई जगेर्ना गर्ने, यसलाई बचाउने राज्यको दायित्व भएको कारणले गर्दा पनि म अन्तिममा यहाँलाई के भन्न चाहन्छु भने यी तमाम कुराहरू जति पनि नेपाल राष्ट्रिय व्यवसाय महासंघ निजी क्षेत्रले उठाएको कुराहरू छ यो राज्यले पटक पटक हामीले सुझाव पनि दिएको छौं, राज्यले बुझेको पनि छ. अहिले चाहिँ अर्थतन्त्र सबै कुरो बुझेको अर्थमन्त्री हुनुहुन्छ, प्रधानमन्त्री त्यत्तिकै जीएनजी चाहिँ युवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सबै बुझ्नु भएको छ. यो कुराहरूलाई बुझेर चाहिँ निजी क्षेत्रको कुराहरू तमामहरूले सम्बोधन गर्नुहुनेछ भने मैले अपेक्षा गरेको छु. र अन्तिममा आउँदै गरेको विजया दशमी, दीपावली, छठ पर्व र नेपाल सम्मतको उपलक्ष्यमा यो देशमा भइपरेको चाहिँ दुःख सुख शान्ति फेरि होस्, देशलाई चाहिँ समुन्नत दिशातर्फ लैजाओस् भन्ने दुर्गा भवानी मातालाई चाहिँ एउटा चाहिँ मार्गदर्शन दियोस् भन्ने मैले शुभकामना पनि व्यक्त गर्न चाहन्छु.
2: हस्, यहाँलाई महत्वपूर्ण समय र कुराकानीको लागि धन्यवाद.
3: हस्, धन्यवाद, नमस्कार. यहाँलाई पनि यति लामो समयसम्म मलाई नेपाल राष्ट्रिय व्यवसाय महासंघको निजी क्षेत्र आफ्नो धारणा राख्ने मौका दिनुभयो. यहाँलाई पनि म मेरो व्यक्तिगत र महासंघ तर्फबाट फेरि पनि धन्यवाद दिन चाहन्छु. धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ. चीनसँगका प्रमुख स्थलनाका प्रभावित हुँदा व्यावसायिक क्षेत्रमा परेको असर, चाडपर्वको मुखमा आपूर्ति व्यवस्थामा देखिने सक्ने चुनौती, बजारमा पर्न सक्ने प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे आज हामीले उहाँसँग कुराकानी गर्यौं. उहाँसँगको आजको यो कुराकानीसँगै कार्यक्रम बदलिएको नेपालको समय सकिएको छ. अर्को हप्ता अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउने नै छौं. आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0 56 4 94 3 33 4 93 5 55।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 0942-8888 महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागी हम अभियान
1: Soundcheck. Sony FM. In studio time.
2: It's 9 a.m. We have four more widgets.
3: Time check को साथ में New Star Digital Color Lab तथा ज्वालामय Offset Press. सोनू दूध को नगर पालिका पांच सोनू कुंबू.
4: अरे प्रश्न र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे नेपाल खबरमा अब पूरा खबर सरकारले भटेकोशी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट खोज पुनर्लाभ र पुनस्थापना जाने निर्णय गरेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो वर्षको बैठकले बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहित विस्थापितहरूलाई पुनस्थापना गर्ने निर्णय गरेको हो जलविद्युत आर्जन का दुईवटा टनल अरू भग्नावशेष क्षेत्र में खोजी काम भईरहे अब उद्धार गर्नुपर्ने अवस्था नरहेको सरकारको निष्कर्ष छ सरकारले कानून संशोधन गरेर बेपत्ता भएकाहरूलाई पनि मृतक सरह वा मृत घोषणा गर्ने तयारी गरेको छ गृह मन्त्रालयले बेपत्ता सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ विधेयकको टुंगो लाग्नु अघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन गर्न स्थायी ठेगाना भएका पालिकाहरूले प्रमाणीकरण गर्नुपर्नेछ त्यसपछि विवरण सम्बन्धी जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ प्रशासनले विवरण प्रमाणित गरी विपद प्राधिकरणमा पठाउनेछ भटेकोशी बाढ़ीमा 1454 शव भेटिएका छ भने 5258 जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ भेटिएका शवमध्ये 112 मात्र समाखत भएको छ बाढ़ीका कारण घरबार गुमाएका नागरिकको स्थायी आवास पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धी कार्यलाई पनि तत्काल अघि बढ़ाउने निर्णय भएको छ यस्तै रसुवाको भटेकुसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा मौजूदा रकम 16,15,55,33,468 रूपियाँ पुगेको छ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा ब्याङ्क मौजदात 12,05,59,729 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज बन्द रहेका डलर खातामा 2,71,06,822 अमेरिकी डलर पुगेको छ लगातारको वर्षा र बाढ़ी प्रभावका कारण अवरूद्ध भएका विभिन्न सड़क खण्ड सञ्चालनमा आउन थालेका छन् काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग बीपी राजमार्ग र कान्ति लखपत हिजैदेखि सञ्चालनमा आएका छन् कालीगण्डकी कडेरको गोल्मी खण्डमा पहिरो हटाएपछि हिजो बेलुकीदेखि सड़क सञ्चालनमा आएको छ बाढ़ी पहिरोका कारण 5 दिनदेखि अवरूद्ध बेनी पोखरा सड़कमा यातायात चल्न थालेका छन् हार्मीचोर अल्बेनी कुतीघाट खण्डमा पहिरो पछ्याएर गाड़ी चल्न थालेको छ चितवनको भण्डारादेखि धादिङको मलेखो जोड्ने चितवन मार्ग पनि तर्फी सञ्चालन आएको छ यता राप्ती नगरपालिका 11 बेलडाँडा लगायतका ठाउँमा पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालनमा आउनु भने सकेको छैन यस्तै लमजुङ तर्फको बेसीसर चामी खण्डमा पहिरो पन्चाएपछि गाड़ी चल्न थालेका छन् पर्वतको नयाँ पुलमा मध्यपाटी लोकमार्गको सड़क कटान भएको ठाउँमा अस्थायी मार्ग बनाएर एकतर्फी गाड़ी चलाइएको छ पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलको पहुँच सड़क पुनर्निर्माण भइरहेकाले त्यहाँ यातायात सहज हुन केही समय लाग्ने देखिएको छ यता तनहुको घिरिङ गाउँपालिकामा बाढ़ी पहिरोका कारण 7 झलङ्गे पुल र एउटा डेली ब्रिजमा क्षति पुगेको छ मुस्ताङको बेनी जोमसम सड़क खण्ड पनि अझै अवरूद्ध छ चानाढुङ्गा माथि जाने पुलमा लेदो र काठ थुप्रिएपछि सफाईको काम भइरहेको छ सड़क खुलाउने 2 दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्यागदीले जनाएको छ बाढ़ी पहिरो र ढुङ्गा खल्ता हुम्लाका मुख्य तथा ग्रामीण सड़कमा पनि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ सिमसँगको सीमा जोड्ने सिमकोट हिल्सा सड़क कर्णाली करिडोर तथा जिल्लाका 7 गाउँपालिकाका ग्रामीण सड़कमा क्षति पुगिएपछि सड़क सञ्जाल त्यहाँ प्रभावित भएको छ नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वड़ा अधिवेशन आज हुने भएको छ कांग्रेसको संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ देउवा समूहले पनि 15 महाधिवेशन आउँदो मंगिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकेको छ त्यही अनुसार नै यस समूहले यही असोज 20 गते पालिका असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो, तर संस्थापन पक्ष भने त्यही असोज 3 गतेदेखि नै महाधिवेशनमा होमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। यता संस्थापन पक्षको 15 महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। वामपन्थी नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ। 2033 सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर नक्कु जेल ब्रेक गर्ने मध्येका एक बस्नेत केही समय अघि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायीघर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: ลงขันตรงเอาข้าได้ใจปาดิ
1: प्रचार पर्व में यूरोपेन्स प्रस्तुत कर रंगीन घर वर्षी उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन पाने 3 बच्चों एसी एक चाल डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना पनि
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघ महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् 1991 हरेक वर्ष यो दिवस मनाउन थालिएको छ। दिवसका अवसरमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले शुभकामना सन्देश दिँदै ज्येष्ठ नागरिक ज्ञान अनुभव शिव र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्न सबैको साझा दायित्व भएको बताउनु भएको छ। बदलिदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य सामाजिक सुरक्षा र एक्लोपनका चुनौती बढ़दै गएको भन्दै मन्त्रालयले नागरिकहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ। यस्तै असोज 10 गतेको बाढ़ी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार राहत र पुनस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता समेत मन्त्रालयले जनाएको छ। यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्नु नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको छ। आफूलाई पाएको पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सफाई गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सफाई भइरहेकाले आफूलाई पाएको पर्ने शाखामा गएर नयाँ नोट साट्न सकिने राष्ट्र बैंकको भनाइ छ। अघिल्लो अब 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सफाई गरे पनि यस वर्ष भने नयाँ नोट नै सफाई गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नयाँ नोट साट्न सकिनेछ। आज पहाड र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अरू हिमाली र पहाड़ी क्षेत्रमा सामान्य बदली हुने तथा तराईमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरू धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा गर्ने तयारी गर्नुभएको छ। व्हाइट हाउसका अनुसार दक्षिण कोरियाले अलास्कामा प्रस्तावित प्राकृतिक ग्यास अर्थात एलएनजी परियोजनामा 54 अर्ब अमेरिकी डलर अर्थात 8 खर्ब 30 अर्ब रूपियाँ लगानी गर्ने योजना छ। अलास्का नर्थ स्लोपबाट प्राकृतिक ग्यास दुहानी गर्न झण्डै 800 माइल लामो पाइपलाइन निर्माण गरी एन्कोरेज नजिकै रहेको तरलीकरण केन्द्रबाट एसियाली देशहरूमा ग्यास निर्यात गर्ने योजना छ। यो परियोजना लामो समयदेखि चर्चामा रहे पनि उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न उठ्दै आएको कारण अघि बढ़न सकेको छैन। अलास्का राज्यको परियोजनामा 25% हिस्सेदारी रहेको छ भने बाँकी हिस्सेदारी परियोजना विकासकर्ता ग्लेन फान ग्रुपको रहेको खबरमा उल्लेख छ। अब खेल खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघ अध्यक्षसँग कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जनाएका छन्। उनले क्याम्प छाड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य बताउने उल्लेख गरेका छन्। रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुसको असमझदारीको चर्चा बिर्साएको छ। यसअघि यससँगको खेलमा रोनाल्डो बेन्चमा बसेपछि प्रशिक्षकसँग उहाँ असन्तुष्ट भएको चर्चा भएको थियो। ओस्लोमा भएको यो खेलमा पोर्चुगल 2-1 विजय भए पनि रोनाल्डोले मैदान प्रवेश गरेका थिएनन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भुटेपछि बाढ़ी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनस्थापनाको काम हुने प्रधानमन्त्री राहत कोषमा 16 अर्ब 15 करोड़ रूपियाँ मजदात वर्षापछि अवरूद्ध सड़क खुल्दै केही ठाउँमा अझै समस्या काठमाडौँ जोड्ने सबै नाका सञ्चालनमा कांग्रेसको देउवा पक्षको वडा अधिवेशनमा आज संस्थापन पक्षले झरी 44,000 युवालाई पदवी जिम्मेवारी दिने अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू 3 करोड़सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो

0: नेपालको एकमात्र द्वितीय सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
2: आउँछ तलब जान्छ तलब गल्ती खाली छैन बचत
3: सो व्हाट नेक्स्ट
4: आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी
5: साथी हेर नि क्या खतरा समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुने हो
6: यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआतिन यसो त जल्दै नै लागिहाल्छ नि
5: अनि मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
9: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागि आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूचित 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 करसुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

राप्ती दुधकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज फ्युल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98-42-81-46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-70-31-37-40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगिता

0: हरेको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ कार्यपालिका।

कृषि क्यान्टिन र सुनखुम्बुको कृषि प्रबोधन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि क्यान्टिन र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसँग कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रस्तारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869845076 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा भोक्ता मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुपकुण्ड नगरपालिकाको क्षेत्रमा शिक्षा तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ।

आवश्यकताहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 63 91 91 55, उपाध्यक्ष 98 49 51 10 79, कार्यालय प्रमुख 98 49 51 56 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति।

0: नेता सबै भिसिसके आजकल आफ्नो त यति कार्पेट को विगत तीन दशक देखि को सुनो साथ यति कार्पेट के कार्पेट को पछाडि यति को लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेट को शिरसा
1: बत्ती को ताक है ख्याल गर नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
2: सम्पूर्ण
1: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
3: समय नै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।

0: Kitchen. Sony FM, the studio time.
1: It's 8 a.m. We have to go dashboard.
2: Time check को साथ ना New Star Digital Color Lab तथा ज्वालामय Offset Press सोनू दूध को नगर पालिका 5 सोनू खुम्बू
1: एग्रेसिव न्यूट्रल रेस प्रतियोगिता तीसरे संस्करण संचालन होने संबंधी सूचना नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान एग्रेसिव न्यूट्रल रेस प्रतियोगिता तीसरे संस्करण संचालन हुने सम्बन्धी सूचना यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज फ्यू फ्युल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौं सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई सम्पर्क नम्बर 98 42 81 52 46 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98 60 31 37 40 उपस्थित भइसक्नु पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60 अनुराज बस्नेत 98 51 17 24 19 विपिन तामाङ 98 62 93 02 67 र राजकुमार राई 98 52 85 54 57 एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन् प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ।
3: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ कार्यपालिका।

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा यसको कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याद नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869545076 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

दृश्य भ्यू खेल रेस प्रतियोगिता तेस्रो संस्करण संचालन हुने सम्बन्धी सूचना। यस हाते दुधकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज 212 रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98-42-81-40, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-60-31-37-40। उपस्थित भिसकनु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, बिपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटि गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आपूर्ति परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापे दुखोसी गाउँपालिका गाउँ कार्यपालिका।

यसै ज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित दुई अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले बोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-4576 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय शीत तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शीत तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shrumsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि।

प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सुनकुम्भ जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई तराईको प्रमाणपत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति।

0: मेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयो विनाशकारी बाजी पोखरो ठूल जनधन को स्मृति प्रति हमी गहरो सकारात्मक छी राष्ट्रीय विपत्ति को गुजीला गंभीरता पूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दुख्भ अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछु। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुभाग सुन बत्ती को नेपाल विद्युत प्राधिकरण सोलुखु वितरण केन्द्र को सार्वजनिक सूचना
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस् 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-26 प्राविधिक प्रमुख 98-52-85-27 सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03
3: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित विकारमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

मान्यता सबै बिर्सिसकेका आजकल आफ्नोता यी यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शीर्षक

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: चेरे मध्यवती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्टलिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ एक

0: एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू धर्म गुरू जीवहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्त जनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेम्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङजुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, भन्नुहोस् न। भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु एकचोटि तौल हेर। अनि खाना कति हो खान्छ?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देख्नु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुने रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: वन जंगलको छेउमा घर आँगन पर्ने भई होसियारी अपनाउनु जोखिम टार्ने भई वारिपारी झाडी बुट्यान घाँस राख्नु साँझ पर्दा घर छोडी गाउँ घुम्न जानु बाघ भालु बैरा हात्ती चिप्न पसेपछि धनजनको क्षति हुन्छ चुपचाप बसेपछि।

0: सम्झन छोड्नु पढ्न भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: बहिनीहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा बेच्ने जस्तो लक्ष्य छ त कति लागौसो त भानी के भएको तिमीलाई घाँटी भन त
3: खै दिदी के हुनु साथीहरूले गाँदा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुर्को सत्य छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
2: बारिशमा लज सृजना गरी धुमेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज ढिरबाडमा हाती मालु लागू औषध बुक समाज ढिरबाडका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
0: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
0: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
9: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: पर्छ क्या।
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
0: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: किन खोज्नु भएको होला हजुर?
0: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
0: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
6: यदि तपाईँको बस्नामा 7,500 घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768।

0: भगवान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बु को चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक संचालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरूको नाम। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301-2-2301-4-0 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिरूपी, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिरूपी, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिरूपी, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिरूपी, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम संचालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वीकृत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-3131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो, हजुरको बैंकबाट बोलेको। तपाईको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
3: दिन त हेलो नमस्ते
1: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भनेर छ के भयो
3: नमस्कार बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रित नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूचित 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुधार प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव कर्कात वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाङलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संखोसभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली, लुम्बु मेटो प्रणाली, एभरेस्ट लिङ्क प्रणाली। सम्पर्क नम्बर 97 68
1: 63774 34 अध्यक्ष पासाङ शेर्पा केरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकरु एक केरी

एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङकु रिम्पोछे टुङकु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनपो लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

0: क्यान्टिन र स्कुल खुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चनार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सहरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई तराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-5110-79 कार्यालय प्रमुख 9849-5121-56 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: दिदी छिमको ओछ्यान किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809-90-94 र 9863-68-64-18
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
4: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843-90-89-09 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
7: ए बाबु नौ मेरो त हात खुट्टा अनुसार झुमझुम गर्छ तिनासले हुँदान बनायो मेरो पनि के हो के खै यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ
1: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129
9: 98 43 89 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
10: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
11: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
11: हो र के डेन्टल रे
9: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
10: हाम्रा सेवाहरू
9: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87
14: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
15: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
14: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
15: ल अब आँखा खोला त
14: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
16: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश रायद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
16: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आरो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
16: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98130034203।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
17: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
18: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
17: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
18: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
17: नसुने बहिनी, सुनु दुखुम्ब नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
18: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
17: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
16: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
10: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
19: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
19: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन्छ।

0: साथी हेरौँ है के खतरो समाचार आइसक्यो भाइ अनि के हो
1: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआतिन यसो त जसले पनि लगिहाल्छ नि
0: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

विश्व यूथ मेला रेस प्रतियोगिता त्यसको संस्करण संचालन हुने सम्बन्धी सूचना। यस माथि दुधकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज फ्यू फेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98 42 81 52 40, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98 60 31 37 40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आपूर्ति परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि दुखोशी गाउँपालिका गाउँ कार्यपालिका।

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रित नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिश पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

त्यस्तो युपिएल रेसको प्रतियोगिता त्यसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुधकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज टू 12 रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू 12 रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू 12 रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98-42-81-46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-60-31-37-40। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू 12 रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापे दुखोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय खास साफ सोलुखुम्बु।

क्यान्टिन र सुनखुम्बुको कृषि प्रबोधन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबोधन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबोधन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobpae.shramsanchar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-51-1079 कार्यालय प्रमुख 9849-51-2156 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति।

0: पांडव मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयो विनाशकारी बाजी पोहरो ठूलो जनधन को स्मृति प्रति हमी गहरों सकार सही राष्ट्रीय विपत्ति को बुझीला गंभीरतापूर्वक ध्यान दिए उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दिखाने भाई अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछु। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुधार सुलुकुन्डु नेपाल विद्युत प्राधिकरण सुलुकुन्डु वितरण केन्द्र को सार्वजनिक सूचना
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाहीको हुनेछ। पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
2: समय नै महसुस गर उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: हमारा पुरस्कार पुरस्कार हो हम पहले रोजाई
1: ओ साथी हेर नि के खतरो समाचार आइसक्यो भाइ अब चाहिँ के हुनु
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जल्ले नै हालिहाल्छ नि
1: अनि मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण शिखर क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा जन सन्देश

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव कर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जनसन्देश।
1: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
2: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
0: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघसभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
2: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ प्रणाली, लुम्बु नेटवर्क प्रणाली, एभरेस्टलिङ प्रणाली। सम्पर्क नम्बर 97-68-37-34-34। अध्यक्ष पासाङ शेर्पा।
1: चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माग्रु एक

0: देखने मंत्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। खेन्छेन साङ्गे राङजुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841300094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
2: यहाँ उभ्याउनु है, एकचोटि तोलेर। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: वन जंगलको छेउमा घर आँगन पर्ने भई होसियारी अपनाउनु जोखिम टार्ने भए, वारिपारी झाडी उत्यान घाँस राख्नु साँझ पर्दा घर छोडी गाउँ।

0: साजन छोड्नु पर भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छेहरूमा के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो नौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँ कलकत्तामा बेच्ने जस्तै लक्ष्य छ त कतै लागौँ छ त भाइ के भएको तिमीलाई दिदी भन त
3: खै दिदी के हुनु र साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क हिसाब चाहिँ छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सधैँ ठिक परिवार हो मलाई माफ गर
2: बारिसमा लज सृजना गरी दुवैचोटि तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गर्नु नागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्

0: आज तो तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
1: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
0: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
1: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
1: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन हो
0: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
4: मूलताका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
4: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मृत्युले भए
7: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो
8: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
2: नेपाल सरकार विज्ञापन

0: के भयो के को हल्ला सल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा हिँड्ने व्यवस्था भएको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
6: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौ न हजुर
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
7: यदि तपाईँको दशमा चौनसात पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वृद्ध स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुमको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रदान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रदान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक संचालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरूको नाम। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रू 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रू 200 भन्सर वास्तु वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, सभा तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रू 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0-38-35-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो, हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर

0: भरोसा बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुस् है बा
1: ल ल ल किन दिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
3: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेत नपुगे वा म्याद नागी आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिश पत्र कार्ययोजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120133 र 9897585476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकाल
7: मकालु बरुन राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरुन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुरुङ गाउँपालिका सोलुखुम्बु
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली मुम्बु नेटवर्क प्रणाली एभ्रेसलिङ प्रणाली सम्पर्क नम्बर 97 68 77 34 अध्यक्ष पासाङ शेर्पा
7: चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुरुङ एक चेरे

प्रत्येक नै मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सिङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुदिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283969 र 9841300094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

0: क्यान्टिन र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खेतीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-5110-79 कार्यालय प्रमुख 9849-5121-56 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आएको
2: दिदी छिमको ओछ्यान किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनको साथै मरम्मत पनि गरिन्छ
1: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809-90-94 र 9863-68-64-18
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
4: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843-90-89-09 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
7: ए बाबु मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ पिनासले मैदान बनायो मेरो पनि केटी हो केटे खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त हामी सिधै सँगै जाउँ
1: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ
9: साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 9843976852 9824417 18 9843449096 र 9816314472। अंजी औषधालय सोलो दुदकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
10: आया भनेर पो बसेछ त बिरामी हो क्या हो?
11: तीन दिन देखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
10: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
11: हो र के डेन्टल रे?
9: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुदकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
10: हाम्रा सेवाहरू
9: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
14: एगुरो आज मेरो जन्मदिन हो, याद त छ नि?
15: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउला र? ल आँखा बन्द गर त।
14: त्यस्तै जिस्किन हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
15: ल अब आँखा खोल त।
14: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अञ्चलको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 9742840056 र 9867350620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग सोलु दुदकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
16: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुदकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
16: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
16: हट्टी दिदी।

0: Manche, Sony FM, Studio Time.
1: 3 PM, Musical Pinwajit.
2: Time check ko saath na, New Star Digital Color Lab tatha Dwaramai Offset Press.
3: Yuta Hiro Gai ko ho.
4: रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा क्र्याक खोल्ने काम सम्पन्न भएको छ। क्र्याक खोल्नेसँगै सर्वसाधारणको आवाज जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँगको जोडिने मुख्य सड़क मार्गका रूपमा रहेको गल्छी बेत्रावती सड़क खण्डमा क्र्याक खोल्ने पनि ग्रेड मिलाउने र ग्राडरेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच क्र्याक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ। नुवाकोटतर्फ बेली ब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेली ब्रिज जडानको काम तयारी शुरू भएको छ। रसुवातर्फको बेली ब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरण पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो। आउँदो एक हप्ताभित्र बेली ब्रिज जडान सम्पन्न गर्ने लक्ष्य रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकलाई सार्वजनिक प्रशासन सुधारमा महत्वपूर्ण मानिएको छ। निजामती सेवालाई व्यावसायिक उत्तरदायी र राजनीतिक प्रभावबाट मुक्त गराउने लक्ष्य राखिएको यस विधेयकमा केही नयाँ र कड़ा प्रावधानहरू प्रस्ताव गरिएका छन्। विधेयक अनुसार राजपत्र अंकित विशिष्ट र प्रथम श्रेणीय कर्मचारीले सेवाबाट अवकाश वा राजीनामा दिएको 2 वर्षसम्म कुनै पनि संवैधानिक कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति नपाउने गरी कुनै पीरियड तोकिएको छ। विधेयकले संघीय निजामती सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये 49% पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ। यसरी छुट्याएको कुल आरक्षण कोटालाई 100% माने त्यसको 50% पदमा महिला बीच मात्र र बाँकी 50% पदमा अन्य लक्षित समूहका उम्मेद्वार बीच प्रतिस्पर्धा गराउने प्रस्ताव छ। साथै निजामती कर्मचारीले लोकसेवा आयोगका तयारी कक्षामा पढ़ाउन राजनीतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसै गरी विधेयकमा मुख्य सचिव कार्यकाल 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष तोकिएको छ भने कर्मचारीको उमेर हद 58 बढ़ाएर 60 वर्ष पुर्याएको छ। महिला कर्मचारीका लागि पहिलो पटक महिनावारी विदाको व्यवस्था प्रस्ताव गरिएको छ भने सेवा प्रवाहलाई प्रविधि मन्त्री र पारदर्शी बनाउन डिजिटलाइजेशन तथा हरेक निकायमा सदाचार इकाई खड़ा गर्ने लक्ष्य रहेको छ। यस वर्ष अर्थात सन् 2026 को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 को सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 को सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटेपछि बाढ़ी र असोजको 8 देखि 11 गतेसम्मको वर्षाका कारण पर्यटक को संख्या घट्ने चिन्ताका बीच संख्या बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटकमध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक नेपाल आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 17% भन्दा बढ़ीले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसियानिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: मेरो कपडा प्याकिङ गरिदिउँ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै जानु पर्दैन
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरे पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध क्यान्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-3333 4-95-555

0: यो चाड पर्वमा युरो पेन्स प्रस्तुत गर्दछ रङ्गीन चक्कर वर्षिन्छ उपहार रु 50,000 को युरो पेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3% एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि 2 लिटर युरो पेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै फाइदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाउ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसहर पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सीधाको रात प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान शिव र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रको अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ धारणा ल्याएको हो डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि शिक्षा कला संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ अब विदेशको खबर स्विजरल्याण्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा 5.5% गुमाएका छन् अत्यधिक गर्मी र जाडो याममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन् ग्लामो स्विस हिमनदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्ला 5 वर्षमा मात्रै स्विजरल्याण्डको हिमनदीमा रहेको बरफको मात्रा झण्डै 5% घटेको छ ग्लामोसका प्रमुख तथा हिम विज्ञानका प्राध्यापक म्याथिया सस हल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्नु बताउनु भएको समाचार संस्था इटली जनाएको छ यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विजरल्याण्डका हिमनदीबाट झण्डै 22 खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान छ यो झण्डै 91 लाख जनसंख्या भएको स्विजरल्याण्डको वार्षिक पानी खपतको 4 गुणा हो स्विजरल्याण्डले आफ्नो आधाभन्दा धेरै बिजुली र जलविद्युतबाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोड़िएको छ अब खेल खबर जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पछि शनिबार हुनेछ एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले पदकका लागि शनिबार नै खेल्नेछन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक मनाङको हिमलोङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला ज्यान गुमाउनेको संख्या 11 गुना पुग्यो रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्राक खोलियो भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य बहुप्रत्याशित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता निजामतीमा 49% सीट आरक्षण सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि श्री हिमनदीको बरफ 1 वर्षमै 5.5% घट्यो पछिल्ला वर्षहरूमा हिमनदी पग्लने क्रम तीव्र बन्दै र खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने

0: संयोगों
1: मणि चूड़ को काक
0: स्वच्छ सुंदर संयुक्त प्रकृति
1: शांति र आनंद को अनुभूति
0: शहर
1: नजीक
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: जुली अर्गानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारी का लागि फोन नम्बर 9861946661 र 9841954481 वेबसाइट झुले.com.np
1: एमबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू तीन करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: मेरो छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि उस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
5: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44282042 44282042 कम ऑन यू सोची विल बी बेनिफिटेड
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बयान भित्रका खबरमा तपाईँलाई स्वागत छ प्रति सभाको पूर्वाधार विकास समितिले यसपालिको दशैंमा काठमाडौँ उपत्यकाबाट 10 लाखसम्म यात्रु बाहिरिने अनुमान गरेको छ समितिले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार घटस्थापनादेखि नै यात्रुको चाप बढ़ने र फुलपातीको दिन सबैभन्दा धेरै 1,13,000 जनासम्मले उपत्यका छाड्ने प्रक्षेप पनि छ यात्रु ओसामा झण्डै 65,000 गाड़ी आवश्यक पर्ने र नागडुंगा नाका हुँदै बाहिरिने मध्ये झण्डै 55% गाड़ी नारायणगढ़तर्फ जाने अध्ययनले देखाएको छ चाडबाड़का बेला सड़कको दुरावस्था र समन्वय अभावले हरेक वर्ष टिकट नपाउने समस्या दोहोरिने गरेको छ यस वर्ष यात्रा सहजीकरणका लागि अनलाइन टिकट बुकिङ मुख्य नाकाहरूमा सहायता कक्ष र 53 आपतकालीन उद्धार मेसिन तैनात राख्ने तयारी छ साथै सड़क दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले 1,300 भन्दा बढ़ी जनशक्ति परिचालन गर्ने भएको छ काठमाडौँ उपत्यकामा आउँदो मंसिर 1 गतेदेखि लागू हुन लागेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 प्रभावकारी बनाउन सरकारले उच्च स्तरीय टोली परिचालन गरेको छ अस्त व्यस्त मासु बजारलाई व्यवस्थित र मर्यादित बनाउन कृषि वन तथा पर्यावरण मन्त्रालयले काठमाडौँ उपत्यकाका 3 जिल्लामा 8 जना सहसचिव र 13 टास्क फोर्स घटाएको हो उपसचिवहरूको कमाण्डमा रहने 13 कार्यदलले पालिकाहरूसँग समन्वय प्राविधिक सहयोग वधशालाको म्यापिङ व्यवसायीसँग संवाद र साप्ताहिक प्रतिवेदन बुझाउने गरी 5 मुख्य जिम्मेवारी पूरा गर्नेछन् ऐन बनेको 25 वर्षपछि जनस्वास्थ्य ध्यानमा राख्दै सरकारले उपत्यकाका 21 पालिकामा यो ऐन पूर्ण रूपमा लागू गर्न लागेको हो यो ऐनमा मुख्य रूपमा स्वच्छ र गुणस्तरीय मासु उत्पादनका लागि पशु वध गर्नु अघि र पछि प्राविधिक रूपमा स्वास्थ्य जाँच गर्नुपर्ने कानून व्यवस्था छ साथै खुल्ला र अस्वस्थकर रूपमा पशु वध गर्न वा मासु बिक्री वितरण गर्न रोक लगाउँदै निर्दिष्ट मापदण्ड पूरा गरेका वधशाला र पसललाई मात्र अनुमति दिने प्रावधान यसमा समेटिएको छ दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै साउथ ट्रेडिङ कर्पोरेशनले काभ्रेको बनेपा र धुलिखेल सहित देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको सुपत मूल्य पसलमा उपभोक्ताको चाप बढ़ेको छ असोज 1 गतेदेखि शुरू भएको यो पसलमा छठ पर्वसम्म हप्ताको 7 दिन बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म खुल्ला रहनेछ चाडपर्वका बेला हुन सक्ने मूल्य वृद्धि नियन्त्रण गरी सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ साउथ ट्रेडिङ कर्पोरेशनले पसल सञ्चालन गरेको बनेपाका प्रमुख सुरेन्द्र अवारेले जानकारी दिनुभयो पसलमा नुन प्रति किलो 24 रूपियाँ चिनी 100 रूपियाँ मसुर दाल 140 रूपियाँ र विदेशी घिउ 1,140 रूपियाँ लिटरमा बिक्री भइरहेको छ यस्तै चामल पिठो तोरी तथा सूर्यमुखी तेल ग्यास सिलिण्डर इण्डक्सन चुलो र मसला जल्ने सामग्रीमा समेत विशेष छुट दिएको छ खुल्ला बजारको तुलनामा सस्तो मूल्यमा गुणस्तरीय सामान पाएपछि घर खर्च चलाउनमा ठूलो राहत मिलेको स्थानीय बासिन्दा बताउँछन् काठमाडौँ महानगरपालिका नम्बर 11 बबरमहल सडकमा गए राति मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक रौतहटको कटहरिया नगरपालिका 2 27 वर्षका चन्द्रमा दास तत्माको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका रत्नाकर न्यूरो अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटर सवार एकजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 बजे मित्रको खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि पटक। मनाङको हिमलिङ हिमपरेमा परेका थप 4 जनाको शव फेला। ज्यान गुमाएको संख्या 11 जना पुग्यो। रसुवा बाढीले क्षतिग्रस्त गल्छीको प्रावधिक सड़कमा ट्र्याक खुल्यो। यसपालि दशैंमा झण्डै 10 लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान। त्रिपाठीको दिन मात्रै झण्डै 1.25 लाख बाहिरिने। र मासु ऐन कानूनको लागि काठमाडौँ उपत्यकामा उच्च स्तरीय टोली परिचालन। अघिल्लो 4 बजे खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण विरति आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ नबिनेगा हट उज्यालो online.com पर भेट सुन्दै गर्नुहोला। स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: Steve Nakura, West Bichar, Joku, Ujalu Radio Network, Kashmandoma, Nabbe Megahertz. सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार तिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उच्च गति भरपूर्व कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई सिक्स प्रविधि भएको वाइफाई सिक्स लन्टरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट इन्टरनेट
4: यदि तपाईँको बस्नामा चौनसा पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 9916 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह

0: सम्पदा 10% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी 50% लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुताउने सोलर डायल प्रवर्धन अधिकतम साझेदारी 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावमा व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सुको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम माथको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो हेलो म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पाउनुहोस् है। ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: ल हेलो भन्नुहोस् त।
1: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले। मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु।
2: ए नानी के भनेर छ के हो के भयो
3: भन्नुहोस् न ब्याङ्कले कहिले ओटिपी

0: परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूचित 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिश पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। एभरेस्ट भीम ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भीम ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,00,000।

0: साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 14,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट.com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक भ्यू बेस्ट्राइ सम्पर्क नम्बर 9842184640 सदस्य राजकुमार बाई सम्पर्क नम्बर 9860317340 उपस्थित भइसक्नु पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404062 अनुराज बस्नेत 9851174219 विपिन तामाङ 9862093264 र राजकुमार राई 9852854557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ कार्य

0: म्याराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूलो जनधन को स्थिति प्रति हमी गहरो सही राष्ट्रीय विपत्ति को बुझीला गंभीरतापूर्वक ध्यान दी उक्त म्याराथन को मिति सारी हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखा अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नया मिति में इस म्याराथन भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछु। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष सुलुकुन्डु।

0: मान्यता सब बिर्सिसकेका छन्। आफ्नो त यूनिटी कार्पेटिंग हो विगत तीन दशक देखि सुंदर साथ यति कार्पेट कि कार्पेट को पछाड़ी यति को लोग हम नबिर्सोला यति कार्पेट कार्पेट को शिशा
1: बत्ती को
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावर में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को लगी यह सूचना जारी कर विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सधैं टाड़ा रहन्होस् भिजेको हातले विद्युत सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युत जोखिम बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अपरति निकाल्छ चोरी देखिमा कानून कारवाही गरिनेछ पुलमा आगो लागेको तार नतुरीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिए तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्
2: थप जानकारी का लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003
3: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरण द्वारा जनहितमा सारी

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जान
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
5: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
1: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
6: हुनुहुन्छ। जानकारीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज बुम सेक्टर, मकालु वरुण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एडाङ्गना संघ सभा, बुम मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली, लुम्बु नेटवर्क प्रणाली, एभरेस्टलिङ्क प्रणाली। सम्पर्क नम्बर 97-68-37-34। अध्यक्ष पासाङ शेर्पा, चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकरु एक चेरे।

0: एकनी मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छिन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9814100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869946076 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shromsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कल्लेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई तराईको प्रमाणपत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9836191155 उपाध्यक्ष 9849151079 कार्यालय प्रमुख 9849151156 र कार्यालय सहयोगी 9862682757 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरमत पनि गरिन्छ
1: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809509094 र 9863868
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
4: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
7: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झुमझुम गर्छ तिमीले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त हाम्रो स्थिति अरू सँगै जाउँ
1: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: टाइम
0: चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दूध को नगर पालिका पांच सोल खुम्बू
2: सूचना सूचना सूचना
3: यदि तपाईँको दशामा चौमसात कोइताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडीसी काभ्रे कमिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9853055768।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवर्धन अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि संघ कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा काली समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच नदी आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमाको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गीको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भर्ती खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुताउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषकसँग कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301406 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवर्धन अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-133 र 98-69-5845-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश कुमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
3: दिन त हेलो नमस्ते
2: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भने के भयो
3: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् हो दा
2: ल ल ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835201130 र 9869545476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता त्रिस्तो संस्करण संचालन हुने सम्बन्धी सूचना एक मात्र दुतकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ
6: सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा भन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842146, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860317340। उपस्थित भिष्टको पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला। रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260, अनुराज बस्नेत 9851174419, विपिन तामाङ 9862093264 र राजकुमार राई 9852854557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मात्रै दुखोसी गाउँपालिका गाउँ कार्य

0: म्याराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाजी पोहरो ठूल जंगल को स्थिति प्रति हमी गहरो सही राष्ट्रीय विपत्ति को गुजीला गंभीरतापूर्वक ध्यान दी उक्त म्याराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति जुटाने भाई अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको देहराज सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुर शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सुलुकुन्दु।

0: भन्दा सबै विशेषज्ञ आजकल आत्मता
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिए तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0382204003।
2: समय नै महसुल दिँदा उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बच्चा सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा त जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनजगमा जारी सन्देश।
2: मानव देश बिखान तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिखान र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखान तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य

0: समयमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले संचालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
1: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली लुम्बु मेटो प्रणाली एभरेस्टलिङ प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा केरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ।

0: प्रत्येक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेनको साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुमखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9814100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

स्वास्थ्य ज्ञानकेन सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको

प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु। कोशी प्रदेश स्तरीय शीत तथा भोक्तर मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शीत तथा रोजगारको खुसीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.np खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण, योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न नीति 2082/29 मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्ययोजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्ययोजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी
खरीद गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्छ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरुण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एडाङ्गना संघ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली, लुम्बु नेटवर्क प्रणाली, एभरेस्ट लिङ्क प्रणाली। सम्पर्क नम्बर 97-68-77-34। अध्यक्ष पासाङ शेर्पा, चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकुरु एक चेरे।

प्रत्येक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेनको साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। खेनछिन साङ्गे राङजुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

0: कृषि ज्ञान केन्द्र सुनकुम्बुको कृषि प्रबोधन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनकुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक सम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भारतको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 98 69 98 45 76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर सनार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55 उपाध्यक्ष 98-49-51-10-79 कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी एलईडी टीवी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
0: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरमत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863668418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
0: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो। म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुख उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुख।
3: ए बाबू, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हुँदैन बनायो मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछोक, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843-89-86-52, 9824-74-17-18, 9843-43-59-96 र 9861-23-14-72।
6: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Surya Sam. Studio time.
2: It's 5 PM. Saturday, 5 PM.
0: टाइमचेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलू दुर्गु नगरपालिका 500 खुम्बु
2: इबाबु लौ न मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ तिमीले हैरान बनायो मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी बरु सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुर्गुन्द नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
8: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलु खुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
7: सेवाहरू
8: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सुनी दुत्कुन्द नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
9: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
10: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
9: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
10: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
9: नसुनु बहिनी, सुनु दुत्कुण्ड नगरपालिका ओडामिनो 5 मा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
10: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
9: यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोनु दुत्कुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सुलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
11: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
12: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
12: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
11: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
12: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
12: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
11: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन।

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नि है
1: नो किन के भन सन्छ भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो थियो जाहिर म पनि तिमी सँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
2: नमस्ते कति टाइम निकाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जम्मा हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर नि के खतरो समाचार आइसक्यो भाइ फ्रेन्ड अब चाहिँ के हुनु
5: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जल्ले नि लगिहाल्छ नि
4: अनि मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर

0: Istana. Sungguh-sungguh. Anggung mana di bangun aku untuk keluar ke wajah nama itu buksir ini.
1: Wah, ini mulai tersebut.
2: Soita, ini aku kaya khas-kus kurang dari saya. Kaya berbana ta?
3: Kaya berbana mis?
2: Mali suni sake. Yara buksa buksi bannya mudai na. Yota samajik abisas matra ho. Bujo, kasele buksi ko arup launu, kutnu, pitnu, pira dinu wa. Gali bichiti garnu mudai na. Tisto kare samajik aparad ho. Buksi ko arup launu, kutpit garne, tatha pira dinu lai 10 parsa kait. Ra 50,000 dekhi 1 lakh rupaiya samma jariwana huncha. बक्सी आरोप लगाएर कुटपीट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै जान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ नि
4: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुस् न बस्नुस् त के हो
6: हेर्नुस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निद्रा गर्न पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
7: यहाँ उभ्याउनु है त्यो टोलेर अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: वन जंगलको छेउमा घर आँगन

0: आजको उनीहरूसँग के भएको छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छेहरू के भएछ त, दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो, लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा बेच्नु जस्तो लक्ष्य छ त कोटेश, लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त?
1: खै दिदी के हो, मेरो साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ, अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको सबै छार्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवकलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर, सुधार्ने मौका दिउनु।
2: भारिस्ता लज सृजना गरी दुवैचोटि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार मुक्ता र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते मालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन।

0: हिंसा पनि खोज्छु।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: बुढो, मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
1: खै जन्मदाता दिनुहोस् त।
5: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ, जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
5: मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: पहिला कसैले भन्यो
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

Mommy! Mommy, 我是老爹，今晚要是来呀。

0: के भयो के को हल्ला सल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही लिए
5: यहाँ साउजी को हुनुहुन्छ यता
6: बोलाउनु
5: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
6: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
7: कृषि क्यान्टिन र तुलखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुनु सम्बन्धी सूचना कृषि क्यान्टिन र तुलखुम्बुको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची दुई अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रस्तारित गरिएको छ कार्यक्रमको विस्तृत विवरण कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%देखि 85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी कार्यक्रमको लक्ष्य 1 बजेट 10,00,000 निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्य विधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथ ही कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0825 वा 9869 9545 76 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: Rossi, pradesh in serie C, tahavo termina biedar kiasi. बात ट्रम्प तथा रोजगार मन्त्रालय को आयोजना में सोनितकुंड नगरपालिका को क्षेत्र में शीत तथा रोजगार को खोजी में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार वा कर्मचारी को खोजी में रहकर रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइट में जानुहोस् https://trumpsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सहरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट कारणले यही असोज 19 गते सम्ममा कारण बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारी का लागि सम्पर्क नम्बर 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-79, कार्यालय प्रमुख 98-49-91-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा

0: उमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नु होला।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता मध्ये 8 जनाको शव भेटिएको छ। आज थप 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो पुनः 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। शव भेटिएका र हराएका सबै नेपाली नागरिक हुन्। मनाङको मार्फाभूमी गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिउँ पहिरो गएको हो। खोज तथा उद्धारको लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। यसैबीच रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी बेद्रावती सड़क खण्डमा क्र्याक खोल्ने काम सम्पन्न भएको छ। क्र्याक खोल्नेसँगै सर्वसाधारणको आवाज जात समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोडिने मुख्य सड़क मार्गको रूपमा रहेको गल्छी बेद्रावती सड़क खण्डमा क्र्याक खोले पनि ग्रेड मिलाउने र ग्राभल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच यही सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ।
2: राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपत्ता दिन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्खेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछ। भएको भदौ 10 गते भोटेकोशी र यही असोज 9 देखि 11 गतेसम्म कालीगण्डकीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन गरिएको हो। समितिले छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने, विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने र स्रोत साधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यादेश दिएको छ। भोटेकोशी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। गएको वैशाख 28 गतेदेखि शुरू भएको यो अधिवेशनमा प्रतिनिधि सभाको 67 र राष्ट्रिय सभाको 51 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चालू अधिवेशनबाट कुल 11 विधेयक पारित भएका छन् भने 36 विधेयक दर्ता भएका छन्। यस्तै 14 विधेयक विभिन्न संसदीय समितिहरू विचाराधीन अवस्थामा रहेका छन्। अधिवेशनभर कानून निर्माण र जनजीविकाका विषयमा छलफल भए पनि प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाए। प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी नभएको विश्लेषकहरूले पनि टिप्पणी गरेका छन्। यद्यपि सत्तारूढ़ दलका सांसदहरूले भने भाषणभन्दा कामलाई प्राथमिकता दिएकाले प्रधानमन्त्री संसदमा कम देखिएका भन्दै प्रतिरक्षा गर्दै आएका छन्।
2: यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदिङले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नको लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदिङले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको टिप्पणी गर्नुभयो। सरकार गठन भएको 6 महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाई छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङदिङले संसद र प्रतिपक्षको व्यवस्था गरेर हुकुमी द्वन्द र सामाजिक सञ्जालका भरमा देश चलाउन खोजिएको आरोप लगाउनुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिमाणमा बदल्ने शासकीय कौशलता छ कि छैन भन्ने कुराले सरकारको भविष्य निर्धारण गर्ने नेता आन्दोलनको भनाई छ। लोकप्रियतावाद, एकाधिकार र डिजिटल घोषणा भन्दा पनि वास्तविक कार्यान्वयन, सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने अनुमति गराउन सरकारसँग माग पनि गर्नुभयो।
1: कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दशैं नजिकै गर्दा चीन सँगका नाका बन्द हुँदा बजारमा सामान महँगीको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद दुलालले रसुवा गढीका तातोपानी नाका सहज नहुँदा व्यापारीका करोड़ौंका सामान सीमा पारिने अड्किएको र ढुवानी लागत बढ़ेको बताउनुभयो। तातोपानी नाका तत्काल खुल्ने सम्भावना न्यून रहेको भन्दै उहाँले केरूङ नाका खुले पनि अत्यधिक चिसोको कारण ढुवानी भाडा महँगो पर्ने अवस्था रहेको जानकारी गराउनुभयो। चाडपर्वको मुखमा उपभोगी वस्तुको आपूर्ति प्रभावित भए उपभोक्ता व्यापारी दुख खूबै समस्यामा परेकोले समस्या समाधानका लागि सरकारले चीनसँग तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्नुपर्ने दुवालको माग छ। सड़कको कारण मात्रै तातोपानी नाका बन्द नभएको नभई अरू कारण रहेकोले सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ।
2: सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकले निजामती कर्मचारीको अवकाश पेन्सन बढ़ुवा र सेवा सुविधामा व्यापक परिवर्तनको प्रस्ताव गरेको छ। विधेयकमा कर्मचारीको अनिवार्य अवकाश उमेर 58 बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव छ। तर हाल कार्यरत कर्मचारीका लागि भने 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा भएपछि अनिवार्य अवकाश हुने विशेष व्यवस्था छ। 55 वर्षमै अवकाश पाउने र स्वैच्छिक अवकाश लिने कर्मचारीलाई पेन्सन गणना गर्दा 3 देखि 5 वर्षसम्मको सेवा अवधि थपिने राहत दिएको छ। पेन्सनका लागि अधिकतम 30 वर्षको सेवा मात्र गणना गरिनेछ भने बहालवालाको तलब बढ़दा पेन्सन भोगीको हकमा 2/3 मात्र रकम थप हुनेछ। उच्च प्रशासनिक पदतर्फ मुख्य सचिवको पदावधि 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको पदावधि 5 वर्षबाट घटाएर 3 वर्ष बनाउन लागि सचिवको 60% पदमा अब ज्येष्ठता भन्दा कार्य सम्पादन र नेतृत्व परीक्षणको आधारमा बढ़ुवा गरिनु छ। विदेशी उपसचिव र सहसचिवमा बाहिरका अनुभवी व्यक्तिले पनि प्रतिस्पर्धा गर्न पाउने बाटो खोलेको छ। नियमित काममा करार कर्मचारी राख्न रोक लगाएको छ। कर्मचारी सुविधातर्फ 2 सन्ततिका लागि स्नातक तहसम्मको शैक्षिक बीमा स्वास्थ्य बीमा र सस्तो ब्याजदरमा आवास ऋणको व्यवस्था गरिएको छ। साथै विशिष्ट वा प्रथम श्रेणीका कर्मचारीले अवकाशपछि 2 वर्षसम्म कुनै पनि संवैधानिक कूटनीतिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने कड़ा प्रावधान समेत विधेयकमा समेटिएको छ। निजामती कर्मचारीले लोकसेवा आयोगमा तयारी कक्ष पढ़ाउन राजनैतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टीका टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। महिला कर्मचारीका लागि महिनावारी विधाको व्यवस्था प्रस्ताव दिने
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा ज्येष्ठ नागरिक अपेक्षा बारेको रिपोर्ट सँग खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू 3 करोडसम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: हरेक मान्छेको सपना जपना र चाहना पैसा
6: पैसामा छ शक्ति पैसामा छ सहारा
5: धोती पटुका र इजारको गाँठो हुँदै गाड्दिनसम्म
6: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
5: लेख्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
5: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
6: इतिहास गाथा र कथा गाँठका कुरा
5: गाँठका कुरा
6: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिबेर हामीले मनाङको हिमुल हिम पहिरोमा परेका थप 8 जनाको शव फिला ज्यान गुमाउनुको संख्या 15 जना पुग्यो विपदबारे अध्ययन गर्ने राष्ट्रिय सभामा पनि संसदीय समिति गठन संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य संघीय निजामती सेवा विधेयक संसदमा दर्ता अवकाश पेन्सन र पदावधिमा व्यापक फेरबदल लगाएको खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी प्रसंग महिला बाल बालिका लैंगिक तथा सार्वभौमिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिकको अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रका अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको छ। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। यसबाट विद्यार्थी तथा युवा पुस्ताले उहाँहरूका अनुभव र जीवनका सिकाइबाट निशुल्क मार्गदर्शन लिन सक्नेछन्। कार्यक्रममा मन्त्री सीता बहादुरले ज्येष्ठ नागरिकको ज्ञान र अनुभव सुन्ने र त्यसलाई सम्मानपूर्वक प्रयोग गर्ने वातावरण बनाएमा मात्र वास्तविक सम्मान हुने बताउनुभयो। दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसैबीच सरकारले ज्येष्ठ नागरिकका लागि भत्ता, यातायात, स्वास्थ्य उपचार सम्मका सुविधा तथा छूटको व्यवस्था गरेको छ। घोषणा गरिएका यी सुविधा अहिले के कति प्रभावकारी छन् त थप जानकारी सहित महेश गेवालीको रिपोर्ट। 60 वर्ष पूरा गरेका नागरिक ज्येष्ठ नागरिक मानिन्छन्। सरकारबाट पाउने छूट र सुविधा भने 70 वर्षपछि मात्र लागू पाइन्छ। आर्थिक वर्ष 2082-83 को बजेटमा भत्ता पाउने उमेर 68 बढ़ाएर 70 वर्ष बनाइयो र 70 वर्ष पुगेकालाई मासिक 4,000 रूपियाँ दिने गरिन्छ। त्यस्तै सार्वजनिक गाड़ीमा कम्तीमा 2 सीट ज्येष्ठ नागरिकका लागि सुरक्षित राख्नुपर्ने र भाड़ामा कम्तीमा 50% छूट दिनुपर्ने व्यवस्था छ। नागरिक उड्डयन प्राधिकरणले 70 वर्ष र त्योभन्दा माथिलाई हवाई टिकटमा 50-80% छूट दिने व्यवस्था गरेको छ। 70 वर्ष भन्दा माथिका सबैलाई 1,00,000 रूपियाँसम्मको निशुल्क स्वास्थ्य बीमा उपलब्ध छ। जेरियाट्रिक सेवामा 60-69 वर्षलाई 50, 70-79 वर्षलाई 75% छूट र 80 वा 85 वर्ष भन्दा माथिलाई निशुल्क उपचार हुन्छ। यो सेवा झण्डै 65 अस्पतालमा उपलब्ध छ। संविधानको धारा 41 विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिएको छ। हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दावी गर्न नपाउने व्यवस्था ऐन संशोधन मार्फत ल्याइएको छ। पालिकामा हेरचाह केन्द्र र दिवा सेवा केन्द्र सञ्चालनमा छन् र परिचय पत्रको आधारमा अस्पतालमा छूट दिइन्छ। सरकारले घोषणा गरेका यी सुविधा र छूट ज्येष्ठ नागरिकले वास्तवमै पाइरहेका छन् त ज्येष्ठ नागरिक क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतम।
7: 4,000 वित्त भत्ता जुन सरकारले दिएको छ, शहरी क्षेत्रलाई छोडेर गाउँ बस्तीमा रहेका ज्येष्ठ नागरिकलाई जीवनयापनको एउटा आधार बनेको छ र यो पाउनलाई पनि सहज भएको छ। ज्येष्ठ नागरिकको भत्ता माथि पनि करप्सन हुन्थ्यो तर अहिले त्यो छैन, यो लिन सक्दैन। स्थानीय निकायले घरमै गएर दिने व्यवस्था पनि गरेको छ। यातायातमा पनि 50% छ लोकल यातायातमा, त्यसको कार्यान्वयन पनि राम्रै भएको देखेको छु।
2: तर केही ठाउँमा जनचेतनाको कमी र झन्झटिलो प्रक्रियाले कतिपयले सुविधा लिन सकेका छैनन्।
7: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, कतिपय सुविधा लिनलाई एउटा राज्यले प्रक्रिया तोडिएको हुन्छ, त्यो प्रक्रिया पूरा गर्नलाई ज्येष्ठ नागरिक अलिक असमर्थ अथवा झन्झटिलो माना कारणले पनि जनचेतनाको कमीको कारणले कतिपय त्यस्तो सुविधा लिन सकेका छैनन् भनेदेखि 60 वर्ष भइसकेपछि उहाँहरूले आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ नि दिनु जरुरी देखिएको।
2: सरकारले ज्येष्ठ नागरिकलाई दिएका सेवा सुविधाले धेरैलाई राहत मिलेको छ, तर कतै कतै सेवा प्रवाहमा केही समस्या छन्। ज्येष्ठ नागरिकलाई सहयोग गर्नु आफैलाई सहयोग गर्नु हो भन्ने उद्देश्यले थप सहज सेवा प्रवाह र अझै प्रभावकारी बनाउन राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 मस्यौदा तयार भइरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक विभाग प्रमुख तथा उपसचिव निर्मला कार्की बताउनुहुन्छ।
8: ज्येष्ठ नागरिक प्रति संवेदनशील भएर हामीले कार्यक्रमहरू यो राष्ट्रिय ज्येष्ठ नागरिक राशिको मसुदा तयार भइरहेछ। अब हामी यसलाई पनि अझै राम्रो ज्येष्ठ नागरिकका कुराहरू त्यति सम्बोधन होस् भन्ने किसिमले हामी गइरहेछौँ।
1: रिपोर्टपछि खबरका सिलसिला। यस वर्ष अर्थात सन्ध्या 26 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात 2025 सेप्टेम्बर महिना वर्षको तुलनामा 12.11 प्रतिशतले दिने हो। सन् 2025 को सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटे कोशीको बाँठी र असोज 8-11 गतिसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या भने बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटक मध्ये 34% धेरै दक्षिण एसियाली देशहरूबाट रहेका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 100% भन्दा धेरैले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसियनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ।
2: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारणलाई प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक पोइलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारणलाई प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। त्यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आउँदो वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ।
1: सरकारले रासायनिक मल कारखाना स्थापना भएन उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता सरकारी खरिदको सम्भावना खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: वर्षाको बेला गरिएको पूर्व तयारीले भाँजनको क्षति रोकथाम गर्छ।
10: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
9: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी मासिमपाट काठमाडौँ.
1: दमकल एम्बुलेन्स को फोन नंबर जुनसुक समय चाहिन सकता कण प्रतारो व सबले देखने ठाव में राख
0: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध.
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ.
3: अब बाँकी खबर. नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड युटीएलबाट 8.5 करोड़ 22 लाख रूपियाँ भन्दा बढ़ी बक्रियता वसुल गर्ने निर्णय गरेको छ. अनुमति पत्र स्वतः रद्द भएसँगै युटीएलले रोयल्टी फ्रिक्वेन्सी दस्तुर र ग्रामीण दूरसंचार विकास कोषमा तिर्न बाँकी रकम सरकारी बाँकी सेवा वसुल गर्न लागेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद आर्यले जानकारी दिनुभयो. आज पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारी अनुसार युटीएलको चलाचल सम्पत्ति र दूरसंचार पूर्वाधार नियन्त्रणमा लिई मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाइएको छ. साथै कम्पनीको बैंक खाता र सम्पत्ति रोक्का राख्न सम्बन्धित निकायहरूमा पत्राचार भइसकेको छ. यसैबीच प्राधिकरणले एमसेल आजियाता लिमिटेडको 25 वर्षीय अनुमति पत्रको अवधि सकिन लागेकोले सम्पत्ति हस्तान्तरणको कार्ययोजना बुझाउन निर्देशन पनि दिएको छ. 2086 साल जेठ 16 गते अनुमति पत्र सकिनु भएकोले दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली अनुसार समयमै कार्ययोजना पेश गर्न एनसेललाई भनिएको छ.
2: प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति 2083लाई कार्यान्वयनमुखी बनाउन र जलवायु जन्य हानि नोक्सानको क्षति मापन तथा अभिलेखीकरण प्रणाली स्थापना गर्न सरकारवालाहरूले सुझाव दिएका छन्. प्रकृति रिसोर्सेस सेन्टर पीआरसीले काठमाडौँमा आयोजना गरेको छलफलका सहभागीहरूले प्रस्तावित नीतिको मस्यौदा व्यापक र समावेशी भए पनि संस्थागत संरचना वित्तीय स्रोत र अन्तर निकाय सम्बन्धमा स्पष्ट नभए कार्यान्वयन फितल हुने चेतावनी दिएका छन्. कार्यक्रममा पीआरसीकी कार्यक्रम संयोजक प्रज्ञा श्रेष्ठले नीतिमा जलवायु न्याय लैंगिक विविधता र सीमान्तकृत समुदायका सवाल समेटिनु सकारात्मक भए पनि यसलाई अन्तर्राष्ट्रिय बहसमा मात्र सीमित नराखि हरेक कार्यनीतिमा मूलधार बनाउनु पर्नेमा जोड़ दिनुभयो. कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको 15 विषयगत क्षेत्र र 55 रणनीति क्षेत्रको मस्यौदामाथि प्राप्त यी सुझावहरू छिट्टै मन्त्रालयमा बुझाउने आयोजकले जनाएको छ.
3: लगातार 3 दिन घटेको शेयर बजार आज स्थिर रहेको छ. शेयर बजार परिसूचक निप्से 0.26 अंकको झिमो वृद्धिका साथ 2979.15 बिन्दुमा पुगेर बन्द भएको छ. आज बैंक विकास बैंक फाइनान्स जलविद्युत र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ. आज कारोबार रकम बढ़ेको छ. हिजो 4.76 अर्ब करोड़को कारोबार भएकोमा आज 353 वटा कम्पनीको 1.20 करोड़ किता शेयर 4.89 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ.
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नातिकाले कलंकी काठमाडौँका सर्वेक्षक सुवीन्द्र श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ. आयोगले श्रेष्ठमाथि 4.74 लाख 46 हजार रूपियाँ भन्दा बढ़ी दिएको दावी गर्दै गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोप पत्र दायर गरेको हो. 2053 साल साउनदेखि 2081 सालको चैतसम्मको अवधिमा श्रेष्ठको वैध आमदानी 7.75 करोड़ रूपियाँ देखिएकोमा त्यही अवधिमा श्रेष्ठको खर्च र लगानी 12.50 करोड़ रूपियाँ भन्दा बढ़ी पाएको आयोगको विज्ञप्तिमा भनिएको छ.
3: र प्रहरीले रूपन्देहीको भैरहमा सिंह जाँच गर्ने क्षेत्रबाट 2.51 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका सुनका अवैध गरगहना सहित एकजना महिलालाई पक्राउ गरेको छ. सिद्धार्थनगर नगरपालिका वडा नम्बर 1 शान्तिगेटमा रहेको जाँच कक्षबाट काठमाडौँ महानगरपालिका 19 कि 46 वर्षीय इला पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ. उनको साथबाट 2 किलो 605 ग्राम तौलका विभिन्न डिजाइनका गरगहना फेला परेका हुन्. प्रहरीका अनुसार गहनाको बाहिरपट्टि सुनको लेपन र भित्री भागमा अन्य धातु प्रयोग गरिएको पाइएको छ. संचालित व्यवसाय सुन मार्फत परीक्षण गर्दा त्यसमा झण्डै 1 किलो शुद्ध सुन रहेको पुष्टि भएको छ. बरामद गरगहनाको बजार मूल्य 2.51 करोड़ रूपियाँ कायम गरिएको छ.
2: नेपाल दर्पणमा अब विदेशको खबर. जापानले स्थायी बसोबासको अनुमति दिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क 20 गुणाले बढ़ाएर 2 लाख एन अर्थात झण्डै 1,95,000 नेपाली रूपियाँ पुर्याएको छ. अध्ययन नीतिमा व्यापक परिवर्तन गर्दै जापान सरकारले अब स्थायी बसोबासका लागि आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ तथा कड़ा मापदण्डहरू समेत अनिवार्य गरेको छ. शुल्क वृद्धि लागू हुनु अघि नै आवेदन दिन अध्यागमन कार्यालयहरूमा आवेदकहरूको तीव्र भीड़ लागेको थियो. टोकियोमा रहेको मुख्य अध्यागमन कार्यालय समय बाहर विदेशी पालको ओढ़ सात घंटा भन्दा बढ़ी समय बिताने पड़े थी। यह शुल्क वृद्धि प्रधानमंत्री साने ताका इन्सी को नेतृत्व में तीव्र गति में बढ़ी रहकर विदेशी जनसंख्या व्यवस्थापन का लिया नीति को एवटा हिस्सा रहेगी। गई जुलाई में जापान ने 50 वर्ष यता पहिलो पटक भिसा शुल्क में 5 गुना वृद्धि गरेको थियो। जापान में आप्रवासन नीति निके कड़ा र राजनीतिक रूप में संवेदनशील मानिए पनि त्यहाँको वृद्ध उमेर को जनसंख्या का कारण सृजित श्रम अभाव पूर्ति गर्न विदेशी कामदारहरूमाथि निर्भर हुनुपर्ने बाध्यता छ। 2025 को अन्त्यसम्म जापान में बसोबास करने विदेशी को संख्या 41,20,000 में आएको छ, जो अघिल्लो वर्ष को तुलना में 9.5% को कृति मानी वृद्धि हो।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँग भेद पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सी शनिबार हुनेछ।

0: थियो पहिलो आईपीएल सीजनमा कहाँ सात खेलमा एक शतक सहित 252 रन बनाएका उनले इङ्ल्याण्ड विरूद्ध टी ट्वेन्टीमा डेब्यू गर्दै भारतका लागि खेल्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाड़ी समेत बनेका थिए। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: तुवानको हिमलुङ पहिरोमा परेका थप 8 जनाको शव फेला। ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपद पारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
0: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निरामती सेवा विधेयक संसदमा दर्ता। अवकाश पेन्सन र पदावधिमा व्यापक फेरबदल।
1: महिला तथा बालबालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउ। ज्येष्ठ नागरिकका ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउने पर्नुहुन्छ।
0: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
1: एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकको लागि भारत र पाकिस्तानले खेल्ने। भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 लिस्ट सूचीमा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी मदन पौड्याल र भोजन र बस्ने पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: next to your heart. Solo FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जीत। उमङ्ग कतै कहीँ वेदना बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

नमस्कार। रेडियो नाटक श्रृंखला जागृति सुन्नको लागि रेडियो सेट नजिकै रहनु भएको सम्पूर्ण तपाईलाई जागृति युनिटको तर्फबाट हार्दिक स्वागत छ। आज पनि अर्को नयाँ श्रृंखला लिएर हामी उपस्थित भएका छौं। यस श्रृंखलामा जानुभन्दा पहिला हामी एकैछिन गत हप्ताको अंकलाई फर्केर हेरौं। प्याउली र हरिकला विपन्न परिवारका गाउँली केटीहरू हुन्। जब जब यौवन अवस्थामा पुग्दै जान्छन् तब तब उनीहरूको रहर इच्छा र आकांक्षाहरू बढ्दै जानु कुनै नौलो कुरा भएन। तर लाउलाउ र खाउखाउको उमेरमा पनि न त कै जानु छ, न त मिठो मसिनो नै खान पाउनु छ, न त मनपर्दो एकसर लुगा लगाउन पाउनु छ। रात दिन घर गोठ वनपाखा र पानी परेर धाउनु मात्र उनीहरूको दिनचर्या बनेको छ। तर एक दिन गाउँकै एउटी केटी माइली, जो पहिला अत्यन्त गरीब परिवारकी थिए, तर पछि विदेश गएर तीन वर्षपछि आउँदा प्रशस्त धन सम्पत्ति र गर गहना कमाएर आएको कुरा थाहा पाएपछि उनीहरूलाई पनि त्यसरी नै धन कमाएर गरीबीबाट सधैँको लागि मुक्ति पाउने इच्छा हुन्छ र दुवैजना माइलीलाई भेट्न जान्छन्। यता माइलीले विदेशमा हुने मौज मस्ती र प्रशस्त पैसा कमाउन सकिने कुरा बताएपछि उनीहरूलाई पनि गइहाल्न पाए हुन्थ्यो झै लागेर आउँछ। अझ माइलीले विदेश जाँदा लाग्ने पैसा आफूले सहयोग गरिदिने र पछि उनीहरूले कमाएपछि फिर्ता लिने कुरा गर्छे, अनि विदेश जाने कुरा कसैलाई पनि नभन्नु भनी बाचा पनि गराउँछे। माइलीको सल्लाह अनुसार इण्डियाबाट जहाज चढ़ी विदेश जाने सुरले घरमा थाहै नदी प्याउली र हरिकला घरबाट निस्कन्छन्। उता छोरीहरू हराएपछि दुवै परिवारमा खैला बैला रुवावासी मच्छिन्छ। त्यसै क्रममा गाउँका एकजना मास्टर साहबले सम्झाई बुझाई गरी आफूले सकेसम्म खोज खबर गरिदिने विश्वास दिलाउँदै त्यसै दिन

नजिकैको प्रहरी कार्यालयमा गई जाहेरी दिने कुरा गर्दै बिदा हुन्छन्। यतिकैमा गत हप्ताको भाग विश्राम भएको थियो। अब अगाडि के हुन्छ त्यो जान्नको लागि लागौं हामी रेडियो नाटक श्रृंखला जागृतिको यो नयाँ भागतर्फ।

0: बाबु, ए बाबु, सन्तोष
1: किन र आमा?
0: हेर न, पेउलीका बा निकै बिरामी भएछन् रे। बुढो मान्छे, त्यसै त पहिलेदेखिकै रोगी मान्छे हुन् बिचरा। त्यसमाथि छोरी घर छोडेर हिँडेपछि त न खान पिनको चाँजो मिल्यो, न त हेरचाह गर्ने मान्छे कोही छैन। अझ त्यसमाथि घरको सारा काम त्यही बुढो शरीरले नै गर्नुपर्ने।
1: हो त नि आमा, बिरामी हुनुहुन्छ भन्ने त सुनेको थिएँ, तर भेट्न जान पनि भ्याएको छैन। धन्न उपकार गर्ने मास्टर साहब हुनुहुन्छ, नत्र कुन बिजोग हुने थियो। अस्ति आएर गोठाला गाई बस्तु सबै बेचिदिनु भएछ।
0: अनि दिदीहरूको केही पत्तो लाग्यो त?
1: अह, केही पत्तो लागेन आमा। मास्टर साहबले नै आत्तेर मात्र हुँदैन, म प्रयास गरौंला भन्नुभएको थियो। यतै गएको भन्ने थाहा भएको खुन्न सजिलो हुन्थ्यो।
0: आज ठ्याक्कै एक महिना भयो घर छोडेको। कहाँ गएका होलान्, कोसँग गएका होलान्? कम से कम जाने नै सुरु भएपछि यहाँ गयौं भनेर खबर मात्र पठाइदिएको भए पनि त पीर त हुने थिएन। यो उमेरमा आएर छोरीले यस्तो पीर पार्ली भनेर सोचेकी पनि थिइन।
1: के गर्ने त आमा, यो घरको दुःखबाट छुटकारा पाउनेकै लागि हिँडेका त होला नि। पीर नगर्नुहोस् भो, हामीले मात्र एक कुरो पीर गरेर के हुन्छ र? दिदीलाई हाम्रो माया लाग्ने भए त पक्कै केही न केही खबर त पठाउँथ्यो होला नि। अह, बरु म एकचोटि माइला बाले भेटेर आउँछु।
0: ए, कुरै कुरामा भुसुक्कै बिर्सेछु। बुढो मान्छेले कति दिन भयो खाना नखाएको पनि, अलिकति नरम भात बनाइदिएकी छु अनि माना एक दुध तताइसकेकी छु। लगेर खाना दे त।
1: हुन्छ, दिनुहोस् न त।
0: बाबु लाइ खाना, अनि फर्कदा एकचोटि मास्टर बाबु कहाँ पसेर आइजाए।
1: हुन्छ हुन्छ। ए आमा, त्यो मेरो एकजोड लुगा धोइदिनुहोस् न है।
0: ए ल ल।
1: माइलवा, माइलवा।
2: ए सन्तोष, ल आइज बाबु। म त एक्लै बस्दा बस्दा निसासिएर मर लागे बाबु। खै, म त त्यही छोरीको पिरै पिरले मर्छु कि क्या हो।
1: त्यस्तो त नभन्नुहोस् न माइला बा, एक दिन न एक दिन केही पत्तो त लाग्ला नि। अलिकति मात्र केही पत्तो लागे त जहाँ भए पनि त ल्याइहाल्छु नि।
2: खै बाबु, महिना दिन भइसक्यो तैपनि टुक्क आइपुग्छ कि भन्दै बाटोतिर आँखा लाउँदै बस्दै गर्छु। अब त आश पनि मर्यो मेरो त।
1: अनि अहिले हजुरलाई कस्तो छ दिदी?
2: हिजो मास्टर बाबुले ओखती ल्याएर खाना दिनुभयो, आज त अलि बिसेक भएर उठेर बसेको छु बाबु।
1: माइलबा, आमाले हजुरलाई भनेर जाउलो र दुध पठाइदिनु भएको छ, यो खानुस् त।
2: भो बाबु भो, पटक्कै अन्न भनेपछि हेर्नै मन लागेको छैन। कर नगर बाबु भो, म खानै सक्दिनँ कि। बुहारीलाई दुःख नगर भन्देऊ न है। अब खाना पठाइहालिछन्, अब मैले खान सक्दिनँ, दुःख नमान है बाबु, त्यही भन्देऊ आमालाई।
1: अह हुन्न माइला बा, हजुरले पानीसित निलेर भए पनि खानै पर्छ। जिउनु त भइहाल्यो, किन पिर गरेर ज्यान सुगाउने।
2: बाबु सन्तोष, किन यति विधि कर गर्छस् हँ? म बुढो बाँचेर पो के हुन्छ र? तिमीहरूको माया पाएको छु, बेला बेलामा हेरेकै छौ क्या रे भो। मलाई खानै मन छैन सन्तोष, म खान्न के।
1: माइला बा, उसो भए मलाई छोरै नभन्नु। यदि छोरो भन्ने हो भने तपाईँले यो खानेकुरा खानै पर्छ। दिदी खोज्ने काम त मेरो भयो।
2: बाबु, छोरो नै नभन् भनेर कसमै दिएपछि कसरी तँलाई पर्गेलु बाबु। तर हेर त, कसरी मन बुझाऊ है
1: मैले बा प्याउली दिदी नभए पनि उनी जत्तिकै म छोरो छँदैछु बेला बेला मारे ख्याल राखिहाल्छु नि त्यसैले जति रुच्छ खानुस् मैले बा
2: ले त ले कहिले काहीँ त यही भएर पनि मन बुझ्छ आखिर मैले नै नजन्माए पनि मेरो छोरो त छ नि भन्ने नै लाग्छ तँलाई देख्दा अनि मेरै आतको भाइ जस्तै मेरो हरेक दुःख सुखमा सहयोग गर्ने मेरो मास्टर बाबु छन् नि तर यो स्वार्थी मन न हो पटक्कै मान्दो रहेनछ
3: ओहो माइल दाई नमस्कार है नमस्कार
2: नमस्कार बाबु नमस्कार
1: नमस्कार सर
3: नमस्कार नमस्कार अनि माइल दाई कस्तो छ त अहिले तपाईँलाई
2: अहिले त धेरै बिसेक भएको छ बाबु अब सन्तोषले खाना बनाएर ल्याइदिएको छ अब खाना नखाउँ भने पनि उसको मन दुखाउने खाना रुचि भएको त छैन तैपनि कर गरी गरी भए पनि खाँदैछु बाबु
3: खानुपर्छ नि दाई खानुपर्छ एक त वृद्ध शरीर त्यसमाथि सुर्तै सुर्ताले गर्दा समयमा खानपिन नै नगरेपछि त रोगले ग्रस्त बनाइहाल्छ नि साँच्ची मैले एउटा कुरा थाहा पाएकोले तपाईँलाई बताऊ भनेर आएको सन्तोषको घरमा पनि जानु पर्ला भनेको थिएँ यही भेट भयो राम्रै भयो
1: के कुरा थाहा पाउनु भयो र सर
3: हाम्रै प्याउली र हरिकलाको बारेमा
2: होइन के थाहा भयो उनीहरूको बारेमा बाबु
3: उनीहरू तल कटरे कान्छाकी छोरी माइली छ नि त्यो विदेशबाट आएकी हो त्यसैको साथ लागेर विदेश जाने भनेर इन्डियातिर गएका रहेछन्
1: कसले भन्यो सर
3: हुन त त्यति भरपर्दो मान्छे त होइन तैपनि हावा नचली पात हल्लिँदैन भने चाहिँ केही न केही वास्तविकता नभइकन पक्कै यो कुरा निस्केन यिनीहरू घरबाट हिँड्नुभन्दा अघि पनि माइली कहाँ गएका रहेछन् यी मानेर बखतेले देखेका रहेछन् जुन दिन यिनीहरूले घर छोडे त्यही दिन बिहान माइली पनि हिँडेकी रहेछ
2: मास्टर बाबु साथमा चार पैसा पनि थिएन कसरी विदेश जान सक्थे र तिनीहरू
3: हो त्यही त कुरा छ दाई यदि उसले सहयोग गरेर साँच्चीकै विदेश लैजाने भए त घर सल्लाह गरेर राम्रैसँग लैजान्थे नि कसैलाई केही नभनिकन राता रात लगेपछि पक्कै पनि राम्रो नियतले लगेको त हुँदै होइन दाई
1: उसो भए के गर्न लागेका होला त सर
3: उद्देश्य जे पनि हुन सक्छ बाबु सुनेका छैनौ कतिपय दलालहरूले विदेश लैजाने भनेर पैसा जति खाइदिएर आफू भाग्ने र उनीहरूलाई बम्बईमा लगेर अलपत्र पार्ने गरेका हुन्छन् भने कतिले लगेर बेच्ने पनि गर्छन् बाबु
1: कति हाम्रा दिदीहरू पनि यस्तै फन्दामा त परेनन् सर
3: जहाँसम्म लाग्छ उसले यिनीहरूलाई ती गलत मनसायले नै लगेको हुनुपर्छ
1: सर मलाई त झन् डर लाग्न थाल्यो अब केही गर्ने उपाय छैन सर
3: त्यसरी नआत्तिन सन्तोष हरेक समस्याको समाधान हुन्छ तर कुनै उपाय सजिला हुन्छन् कुनै चाहिँ गाह्रो हुन्छ यो कुरा थाहा पाएपछि म आजै प्रहरी कार्यालयमा गएर एउटा चिठी लेखाएर ल्याएको छु
1: कस्तो चिठी सर
3: इन्डियाको पुलिसलाई केटीहरू खोजतलास गर्न सहयोग गरिदिनु भनेर लेखेको चिठी अनि मैले एक दुईजना साथीहरूलाई पनि भेटेर आएको छु ती साथीहरूले बम्बईका वेश्यालयमा बेचिएका थुप्रै चेलीबेटीहरूलाई फर्काएर ल्याउन सफल भएका छन् उनीहरूले पनि मलाई पूरा सहयोग गर्ने बाचा दिएका छन्
2: अब उनीहरूले मात्र त्यो काम गर्दैनन् र मास्टर बाबु
3: उनीहरूको मात्रै भर परेर त कहाँ हुन्छ र दाई त्यसको लागि हामी पनि स्वयं तात्नु पर्छ नि
2: अब हामी कुवाको भ्याकुत जस्तो गाउँबाट कहिले बाहिर ननिस्केको मान्छेले कसरी त्यत्रो काम गर्न सकेला र खै
3: ल माइललाई पनि तपाईँले त्यो काम गर्न सक्नुहुन्छ भनेर मैले कहाँ भनेको छु र उनीहरूको सहयोग लिएर म आफै जान्छु पो भनेको त
1: उसो भए कहिले जाने सर बरु सरसँग म पनि जान्छु न
3: हेर सन्तोष म पनि स्कुलतिर बिदा मिलाउनु पर्यो एक दुई दिनको कुरा भएन, महिना दिन पनि लाग्न सक्छ। फेरि तिमी गएर के गर्छौ र? खर्च पनि त हेर्नु पर्यो। त्यसैले तिमीले यहाँ माइला दाईको र आफ्नो घरतिरको हेरचाह गर। मैले एकजना जाने बुझेको साथी लिएर जान्छु, अनि जे जे गर्नुपर्छ गरौंला। बरु खोज्न सक्छौ भने एक दुई हजार रुपियाँ चाहिँ मलाई पुग्न देऊ है।
1: हुन्छ सर, के पर्छ कसो पर्छ भनेर एउटा खसी बेचेको पैसा 2500 जति घरमै छ, अहिलेलाई त्यही पैसा ल्याउँछु सर, हुँदैन र?
3: 500 जति घरमै राख, खर्च पनि चाहिएला, त्यो 2000 चाहिँ लिइदेऊ। अनि यहाँ पनि अस्ति भैँसी बेचेको पैसा छ, त्यति भएपछि पुगिहाल्ला। म चाहिँ 2-4 दिनभित्र छुट्टीको चाँदो पाँदो मिलाएर लागिहाल्छु।
2: मास्टर बाबु कति दुःख गर्नुहुन्छ हाम्रो लागि, खै कुन जुनीमा तिर्न सकिएला यो ऋण?
3: के कुरा गर्नुभएको माइल दाई, छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी भन्छन्। छिमेकमा परेको बेला आफूले सकेको सहयोग गरिएन भने के को छिमेकी? अनि मान्छे भएको के सार, कि कसो सन्तोष?
1: त्यो त हो नि सर, तर हामीले सरलाई कहिल्यै केही सहयोग गर्न सकेको छैन।
3: धत लाटा, मलाई तिमीहरू सहयोग गर्नुपर्ने बेला पनि त आएको छैन नि। सहयोग गर्ने भन्दैमा दिनौ सहयोग गर्न सकिन्छ र? असाध्यै मलाई एक ठाउँ नग्गै नहुनेछ, त्यसैले म अहिले जान्छु पनि।
2: हुन्छ बाबु, हुन्छ ल, राम्रोसँग जानु होला।
1: हुन्छ सर,
3: ल त माइलले, म गएँ है त।
2: हस् त, हुन्छ।
1: माइला बा, हजुर पनि अब आराम गर्नुहोस्, घर गएर आमालाई पनि यो कुरा सुनाउनु पर्यो, अनि अलिकति काम धन्दा पनि गर्नु छ, म पनि जाउँ क्यारे।
2: हुन्छ छोरा, यसो बेलामा आउँदै गर है, केही खबर पाइस् भने मलाई पनि सुनाउनु।
1: आइहाल्छु नि माइलो बा, बस्नुहोस् है त।
2: ल बाबु।
4: नाटक लेखन थियो सुशेरी कला समूह पञ्चनगर नवलप्रासी। यस अङ्कको बाँकी भाग हामी अर्को हप्ता ठीक यसै समयमा प्रस्तुत गर्नेछौँ। तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: तथा ज्वालामाई अफसेट प्रेस सोलु दुत्कु नगरपालिका 5 सोलु खुम्बु।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो स्वरूप एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.swarupfm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेबिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सोलु खुम्बुमा कंग्रेस प्रदेश सभाको सभापतिमा कर्मा शेर्पा निर्वाचित, सगरमाथा प्रदूषण नियन्त्रण समितिको अध्यक्षमा लामा काजी शेर्पा निर्वाचित।
1: सुरक्षाको माग गर्दै सोताङको चेपेल आधारभूत विद्यालय बन्द, विद्यार्थीको पढ़ाई प्रभावित। सोलुखुम्बुमा म्याग गुज्रेका 1,00,000 भन्दा बढ़ीका खाद्य वस्तु नष्ट। शरद ऋतुमा 69 देशका 648 शहरलाई हिमाल आरोहण गर्न अनुमति।
0: हिमलुङ हिम पहिरोमा ज्यान गुमाउनेको संख्या 11 पुग्यो। बेपत्ताको खोज तथा उद्धार थप प्रभावकारी बनाउन सांसद निङमा ग्याबु शेर्पाको आग्रह। कोशीमा मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन, योजना आयोगमा 2 सदस्य नियुक्त।
1: देउवा पक्षले गर्ने महाधिवेशनको कार्यपालिका निर्वाचन आयोगमा अभिलेखीकरण गर्न तोक आदेश। विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन। कर्मचारीलाई सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गर्न बन्देश।
0: ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक। जापानको महँगीको मार, अक्टोबरमा 3,000 भन्दा बढ़ी खाद्य वस्तुको मूल्य बढ़ने।
1: र एसियाली खेलकुद क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने।
2: मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ। इनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98 43 89 80 86 52, 98 24 74 17 18, 98 43 43 59 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: स्थानीय खबर। सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर 2 स्थित श्री चेतल आधारभूत विद्यालयमा जंक फूड पत्रो खाना निषेध गर्ने निर्णयलाई लिएर विवाद उत्पन्न भएपछि विद्यालयको पठन पाठन तथा सम्पूर्ण कामकाज ठप्प भएको छ। विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीय एक व्यक्तिले प्रधानाध्यापक र शिक्षकहरूमाथि अभद्र व्यवहार तथा कुटपिटको प्रयास गरेपछि सुरक्षा को कारण देखाउँदै विद्यालय बन्द गरिएको हो। प्राप्त विवरण अनुसार सोताङ गाउँपालिकाको शैक्षिक श्वेत पत्रको बुदा नम्बर 12 आधार मान्दै असोज 14 गते बसेको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले विद्यालय परिसर भित्र जनफुट प्रयोग तथा बिक्रीमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि विद्यालयमा छात्रावास संचालन गर्दै आएका र शिक्षक अभिभावक संघका सदस्य समेत रहेका स्थानीय पेम्बा शेर्पा आक्रोशित बन्नु भएको थियो। बैठक सकिएपछि नजिकैको होटलमा पुगेका विद्यालयका प्रधानाध्यापक बासु राईमाथि शेर्पाले गाली गलौज गर्दै हातपातको प्रयास गरेको आरोप छ। साथै उहाँले छात्रावासमा बस्दै आएका दसजना विद्यार्थी शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई समेत धम्की दिएको र अभद्र व्यवहार गरेको विद्यालय प्रशासनले जनाएको छ। घटनापछि विद्यालयका शिक्षक तथा कर्मचारीहरूको बैठकले पूर्ण सुरक्षाको प्रत्याभूतिमा भएसम्म पठन पाठन सञ्चालन नसकिने निष्कर्ष निकालेको छ। विद्यालयका सहायक प्रधानाध्यापक झमक बाबु बस्नेतद्वारा जारी विज्ञप्तीमा आरोपी पेम्बा शेर्पालाई सम्बन्धित निकायले उपस्थित गराई कानूनी कार्यवाही नगरेसम्म र विद्यालयमा भयमुक्त वातावरण सिर्जना नभएसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ। यस घटनाका सम्बन्धमा वडा कार्यालय तथा पाबै स्थित इलाका प्रहरी कार्यालयलाई जानकारी गराइसकिएको छ। वडा कार्यालयमा आयोजना गरिएको छलफलमा आरोपी शेर्पालाई बोलाइए पनि उहाँ सम्पर्कमा नआएको र प्रहरी प्रशासनको सहयोगमा विषयलाई तार्किक निष्कर्षमा पुर्याउने प्रयास भइरहेको छ। विद्यालय बन्द हुँदा विद्यार्थीको पठन पाठन प्रभावित बनेको प्रधानाध्यापक बासु राईले बताउनु भएको छ।
5: विद्यालयमा सिफारो दिवसको एउटा संयुक्त मिटिङ थियो।
0: हजुर,
5: त्यस मिटिङमा चाहिँ अन्यहरू पनि प्रस्तावहरू धेरै थिए अनि एउटा प्रस्ताव चाहिँ आयो सिफारो दिवसको संयुक्त मिटिङको तर्फबाट चाहिँ विद्यालय चाहिँ एउटा जङ्कुट निषेधित क्षेत्र त्यो बनाउनु पर्छ अनि यसमा चाहिँ अहिले त्यस विद्यालयमा एउटा छात्रावास पनि सञ्चालनमा रहेको छ। त्यस विद्यालयमा चाहिँ उहाँले त्यहाँ खाना खुवाउनका साथसाथै पेम्बा शेर्पाले चाहिँ ती जङ्कफुडहरू पनि अलि देख्ने गर्नुभएको छ। त्यो कुरालाई चाहिँ विद्यालय हाताभित्रै चाहिँ अलिकति निषेधित गरौँ कि भन्ने प्रस्ताव व्यापार विभागबाट आएकोले अब आएको प्रस्तावलाई चाहिँ एउटा निर्णय गरियो अनि गर्ने क्रममा चाहिँ अब स्वयं पेम्बा शेर्पा पनि शिक्षक अभिभावक सङ्घको चाहिँ सदस्य हो सदस्य हुनुहुन्छ र उहाँलाई पनि बकैद हामीले अघिल्लो दिनमा नै जानकारी गराएको पत्रकार गरेको अनि उहाँ त्यस मिटिङमा चाहिँ उहाँको अनुपस्थिति भयो र त्यसको प्रस्ताव उठिसकेपछि सम्बन्धित व्यक्तिलाई पनि एकचोटि बोलाएर कुरा गरौँ भनेर हामीले धेरै बेर पर्यो। उहाँलाई समय पनि दियो, फोन पनि गर्यौँ तर उहाँ आउनु भएन। नआइसकेपछि चाहिँ त्यहाँ उहाँको विशेषलाई हामीले त्यस विषयमा चाहिँ सोधौँ न भनेर उहाँलाई बोलाइयो। त्यसपछि उहाँको म्यामले भनेअनुसार चाहिँ हामीले चाहिँ निर्णय गरेको र निर्णय गरिसकेपछि हामी चाहिँ 2 बजेपछि मिटिङ भएको 4 बजे चाहिँ मिटिङ सकेपछि अब हामी चाहिँ बाहिर निस्किने क्रममा चाहिँ खाजा खाएर छुटौँ भनेर हामी त्यो उद्देश्यले एउटा होटलमा गएको। होटलमा गइसकेपछि चाहिँ उहाँले त्यस विषयलाई लिएर त्यो सम्बन्धित व्यक्तिले चाहिँ ममाथि चाहिँ तथानाम गाली गर्न थाल्यो। तपाईँले त्यस्तो निर्णय गर्नुभएछ, यो कसको अधिकारले गर्नुभयो, तपाईँ कुन ठाउँ व्यक्ति आएर हाम्रो गाउँमा त्यस्तो निर्णय गर्नुभयो भनेर चाहिँ विभिन्न किसिमका चाहिँ अभद्र व्यवहारहरू शब्दहरू बोल्दै ममाथि चाहिँ हात हाल्नुभएको कारणले गर्दाखेरि चाहिँ त्यो विज्ञप्ति निकालिएको। अब मैले आज बिहानै सबै स्टाफहरूलाई चाहिँ बोलाएर एउटा स्टाफ मिटिङ राखेँ अनि राख्दाखेरि हिजो मलाई मात्र नभएर त्यहाँ चाहिँ 10 जना होस्टेलमा विद्यार्थीहरू बस्दा आएको छ। ती विद्यार्थीलाई पनि गाली गर्ने आजदेखि निस्केर जा तिमीहरू, मैले तिमीलाई खाना खुवाउँदिनँ भनेर चाहिँ विभिन्न खालका चाहिँ धम्की दिने अनि र शिक्षकहरूलाई पनि अब विभिन्न खालका चाहिँ विभिन्न किसिमका धम्की बाजहरू दिने अनि त्यसो भएको कारणले गर्दाखेरि त्यस्तो खालको बिहान कुरा सुनियो। अनि त्यसो हुँदाखेरि सबै शिक्षकहरूले चाहिँ त्यहाँ के माग गर्नुभयो भन्दाखेरि जबसम्म हाम्रो सुरक्षा हुँदैन, हामीलाई सुरक्षित महसुस हुँदैन तबसम्म हामी चाहिँ यो विद्यालयमा पढाउन सक्दैनौँ कि विद्यालय प्रशासनले जिम्मा लिनुहुन्छ भने त्यस्तो हामी पढाउँछौँ, होइन भने कुनै पनि हालतमा यो विद्यालयमा जान पढाउन सक्दैन, यस्तो वातावरणमा जाने पढाउन सक्दैन भनिसकेपछि मैले पनि उहाँहरूको जुन चाहिँ अन्य विषय अब शिक्षक प्रभासीले जिम्मा लिने तर यो उहाँहरूको जीवको चाहिँ सुरक्षाको लागि चाहिँ विद्यालय प्रशासनले पनि जिम्मा लिन नसक्ने स्थिति भइसकेपछि हामीले चाहिँ यो विद्यालय बन्द गरेका यो उहाँले त्यस्तो व्यवहार त्यस्तो घटना घटेपछि चाहिँ मैले यहाँ सोताङ गाउँपालिका वडा नम्बर 2 वडा अध्यक्षलाई सुरुमा मैले सम्पर्क गरेका थिएँ, यसको जानकारी गराएको छु। अनि त्यसपछि इलाका प्रश्न के अरे पावलमा एउटा प्रहरी कार्यालय छ, त्यो पावलको इलाका प्रहरी कार्यालय पनि मैले जानकारी गराइसकेको छु। मलाई जानकारी प्रहरी कार्यालय र यो वडा कार्यालय वडा अध्यक्षलाई मैले जानकारी गराइसकेपछि उहाँले मलाई आज बिहान 6:10 चाहिँ वडा कार्यालयमा आउनुहोस्, प्रहरी प्रशासन पनि आउँछ अनि वडामा चाहिँ छलफल गरेर यो मिलाउने भन्नुभएको थियो। अनि हामी चाहिँ 10 वडा कार्यालय पुग्यौँ, त्यो विद्यालय सबै स्टाफहरू बन्द गरेर विद्यालय के अरे वडा कार्यालय पुग्दाखेरि त्यहाँ चाहिँ त्यो पेमा शेर्पा चाहिँ उहाँको अनुपस्थिति चाहिँ रहेछ। हामीले धेरै बेरसम्म अहिलेसम्म पनि हामी त्यही उसमा भर्खर मात्र निस्किया छौँ वडा कार्यालयबाट, उहाँलाई अनेक पर्थ्यो तर उहाँलाई सम्पर्कमा ल्याउन चाहिँ सकिएन, उहाँ चाहिँ आउनुभएको छैन।
0: सगरमाथा क्षेत्रको वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनमा सक्रिय सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीको अध्यक्षमा लामा काजी शेर्पा पुनः चयन हुनुभएको छ। एसपीसीसीको 3300 वार्षिक साधारण सभाले शेर्पाको अध्यक्षमा नयाँ कार्य समिति सर्वसम्म चयन गरेको हो। सभाबाट नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा देवमा छिरिङ शेर्पा, सहमहासचिवमा पेमा छिरी शेर्पा र कोष अध्यक्षमा निमा नुरू शेर्पा चयन हुनुभएको छ। सदस्यहरूमा आङमाया शेर्पा, निमा याङजु शेर्पा, प्रसाद गुरु शेर्पा, पेमा ओंगेल शेर्पा, पेमा छोसाङ शेर्पा, छेपेन डुमा शेर्पा र छिरिङ किन्जु शेर्पा चयन हुनुभएको छ। यसअघि पनि एसपीसीसीको नेतृत्व गरिसक्नुभएका शेर्पालाई साधारण सभाले पुनः अध्यक्षको जिम्मेवारी दिएको हो। नयाँ कार्य समितिले सगरमाथा क्षेत्रको वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा पर्वतीय पर्यटनलाई दिगो बनाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ। सन् 1991 स्थापना भएको एसपीसीसी खुम्बु क्षेत्रमा बढ़दो पर्यटन सँगै देखिएको फोहोर व्यवस्थापनको चुनौती समाधान गर्न स्थानीय बासिन्दाको पहलमा स्थापना भएको गैर नाफामूलक गैर सरकारी संस्था रहेको छ। संस्थाको स्थापनाका क्रममा तत्कालीन पर्यटन मन्त्रालय तथा डब्ल्यूडब्ल्यूएफ नेपालले प्रारम्भिक आर्थिक सहयोग गरेका थिए। सगरमाथा आर्मन तथा खुम्बु क्षेत्रमा पर्यटकको चाप बढ़दै गएपछि सन् 1980 दशकको अन्त्यतिर फोहोर व्यवस्थापन गम्भीर चुनौतीका रूपमा देखिएको थियो। त्यसपछि स्थानीय समुदायलाई दीर्घकालीन प्रदूषण नियन्त्रणका लागि संगठित गर्दै एसपीसीसी गठन गरेको संस्थाको इतिहासमा उल्लेख गरिएको छ। एसपीसीसीले हाल खुम्बु पसाङ लामो गाउँपालिकाका 5 वडा, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका बस्ती पथमार्ग र हिमालका आदर शिविरसम्म फोहोर व्यवस्थापनका काम गर्दै आएको छ। फोहोर संकलन, वर्गीकरण, ढुवानी तथा व्यवस्थापन सँगै वातावरणीय सचेतना र समुदायको सहभागिता बढ़ाउने काम पनि संस्थाले गर्दै आएको छ। त्यस्तै सन् 1997 संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संघको सम्झौता अनुसार खुम्बु आइसफल हुँदै सगरमाथा आरून मार्ग गर्न निर्माण तथा व्यवस्थापनमा समेत एसपीसीसीले भूमिका निर्वाह गर्दै आएको छ। आर्मन अनुमति जाँच, अवैध आरोहणका निगरानी तथा हिमालका आधार शिविरमा फोहोर व्यवस्थापन पनि संस्थाको प्रमुख जिम्मेवारी रहेका छन्। संस्थाको अभिलेख अनुसार सन् 1994-95 1997-98 एसपीसीसीले खुम्बु क्षेत्रबाट 7,67,776 किलो फोहोर व्यवस्थापन गरेको थियो। सन् 2001 मात्रै 2,17,238 किलो फोहोर संकलन गरेको अभिलेख उल्लेख गरिएको छ। पछिल्लो समय एसपीसीसीले परम्परागत फोहोर व्यवस्थापनको कामसँगै जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरणका क्षेत्रमा समेत काम विस्तार गरेको छ। सन् 2024 थानेमा आएको हिमताल विस्फोटपछि संस्थाले हिमताल निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, स्थानीय ज्ञानको प्रयोग तथा समुदायमा आधारित विपद व्यवस्थापनको क्षेत्रमा समेत काम थालेको छ। जिल्ला प्रशासन कार्यालय सोलखुम्बुले बजार अनुगमनका क्रममा नियन्त्रणमा लिएका 1,12,125 रूपियाँ बराबरको म्याटको सेका तथा अखाद्य वस्तु आज नष्ट गरेको छ। गत असार 18 गते र भदौ 30 गते सोलु दुधकुण्ड नगरपालिका 6, 7 र 8 का विभिन्न किराना पसलमा गरिएको बजार अनुगमनका क्रममा म्याट मागेका सामग्रीहरू बरामद गरिएको थियो। अनुगमनका क्रममा नियन्त्रणमा लिएका सामग्रीमा साउचाउ चिउरा दालमोट सस तथा विभिन्न प्रकारका पेय पदार्थहरू रहेका जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त पहलमा सरकारवाला निकाय सुरक्षा कर्मी तथा स्थानीय प्रतिनिधिको रोहोबरमा ती सामग्री नष्ट गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार म्याद गुज्रेका तथा अखाद्य वस्तुको बिक्री वितरणबाट उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिममा ध्यानमा राख्दै अनुगमन गरी सामग्री नष्ट गरिएको हो। उहाँले बजारलाई स्वच्छ मर्यादित र पारदर्शी बनाउन आगामी दिनमा बजार अनुगमनलाई थप प्रभावकारी र निरन्तर दिने बताउनु भएको छ।
6: नेपाली कांग्रेसको पन्ध्र महाधिवेशन अन्तर्गत सोलुखुम्बु प्रदेश सभा निर्वाचन क्षेत्र खर्कु सभापतिमा कर्मा शेर्पा पूर्ण दोहोरिनु भएको छ। हिजो सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार प्रतिस्पर्धी सुनाम ग्याल्जेन शेर्पालाई पराजित गर्दै कर्मा शेर्पा सभापतिमा निर्वाचित हुनु भएको हो। विजयी कर्मा शेर्पाले 238 मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सुनाम ग्याल्जेन शेर्पाले 128 मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपसभापति पदमा प्रेमबहादुर बस्नेत 228 मत ल्याएर निर्वाचित हुनुभएको छ भने अर्का प्रतिस्पर्धी शम्भु प्रसाद घिमिरेले 107 मत प्राप्त गर्नुभएको छ। सचिव पदमा लोकजेत कार्कीले 169 मत र टेका जंग खड्काले 154 मत ल्याउनु भएको छ। सहसचिवतर्फ करूणा राज भण्डारीले 180 मत र पूर्णिमा तामाङले 181 मत प्राप्त गरी विजय हुनु भएको छ भने अन्य प्रतिस्पर्धीहरू कमल विकरले 67 मत र हिराकाजी रेग्मी मगरले 58 मत प्राप्त गर्नुभएको थियो। यसै गरी युवा सदस्यतर्फ कल्पना थापा मगर 173 मत रमेश बस्नेले 156 मत ल्याएर निर्वाचित हुनु भएको छ। समानुपातिक तर्फ भने भूष कुमार मगरले 177 मत, तारा बहादुर भुजेले 173 मत र नरजित राईले 118 मत प्राप्त गर्नुभएको छ।
0: शरद ऋतुमा हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विश्व हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको हो। अनुमति लिनेमा 71 समूह रहेको र जसमा 485 पुरूष र 163 महिला रहेको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ। अनुमति लिनेमा अस्ट्रेलिया 17, क्यानाडा 16, जापान 21, भारत 18, अमेरिका 41, बेलायत 38, स्पेन 15, स्विजरल्याण्ड 13, रसिया 57, पोल्याण्ड 19, नेपाल 20, चीन 118 आरोही छन्। यस्तै जर्मनी 34, फ्रान्स 51, बेल्जियम 7, बुल्गेरिया 5, चेक रिपब्लिक 16, अर्जेन्टिना 7 रहेको विभागले जनाएको छ। यस्तै अन्य देशका आरोहीले पनि अनुमति लिएका छन्। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरबीबाट 23,94,64,298 रूपियाँ राजस्व संकलन गरेको छ।
6: प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पाले हिमलुङ हिमालमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ। संसदमा बोल्दै सांसद शेर्पाले सापको कञ्चन कवल 60 मिटरदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको दरातुलीय विविधता बोकेको नेपालमा अवसरका साथसाथै प्राकृतिक चुनौतीहरू पनि उत्तिकै रहेको बताउनु भएको छ। जलवायु परिवर्तनका कारण पर्वतारोहण क्षेत्रमा पछिल्लो समय गम्भीर चुनौतीहरू थपिँदै गएको उहाँले बताउनु भएको छ। पाकिस्तानको ब्रोडविकमा 10 जनाको ज्यान जाँदा 6 जना नेपाली र मनासी हिमालमा 4 जनाको मृत्यु हुँदा 2 जना नेपाली परेको स्मरण गराउनु भएको छ। यसै गरी मनाङको हिमलुङ हिमालमा गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। एकजना अझै हराइरहेका छन्। मनाङको नार्पभूमि गाउँपालिका पाँचमा रहेको हिमुङ हिमालको आदर्श शिविरमा असोज एघार गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको हो। खोज तथा उद्धारका लागि एघार सदस्य उद्धार दक्ष टोली खटिएको छ।
0: बिहीबार बसेको कोशी प्रदेश सरकार मन्त्री परिषद बैठकले मुख्यमन्त्री सम्मेलन असोज 27 र 28 गते विराटनगरमा गर्ने निर्णय गरेको छ। यसअघि प्रदेश सरकारले असोज 22 र 23 गते मुख्यमन्त्री सम्मेलन गर्ने मिति तय गरेको थियो। यस्तै बैठकले प्रदेश योजना आयोगमा विराटनगर 3 का तोयानाथ खतिवटा रूपेश र खतांकी हरिकुमारी राई नियुक्त गर्ने निर्णय पनि गरेको छ। बैठकले विराटनगरमा रहेको गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले जानकारी दिनुभएको छ।
6: यस वर्षको दशैंमा नयाँ नोट छाप्नका लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट छाप्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन नै यसपालि हटाएको हो। आफूले पाइक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सतही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सतही भइरहेकाले आफूलाई पाइक पर्ने शाखामा गएर नयाँ नोट सतही गर्न सकिने राष्ट्र बैंकले बैंकको भनाई रहेको छ। अघिल्लो दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटका सातौं सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ। राष्ट्र बैंक अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नोट सार्न सकिनेछ। काठमाडौँ उपत्यकामा थापथोलीमा हरेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।
0: नेपाली कंग्रेसको देउबासन भोलि समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझाइने भएको छ। कार्यतालिकामा कंग्रेस सभापतिको हैसियतमा स्वर बहादुर देउबाले हस्ताक्षर गर्नुभएको छ। देउबा पक्षबाट प्राप्त कार्यतालिकालाई आयोगले 13 गते दर्ता गरेको छ भने फाइल खड़ा गरी अभिलेख राख्न सोही दिन ताकेता गरेको छ। 2083 साल मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्वाचन आयोगलाई कार्यतालिका बुझाइएको हो। देउबाले प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै महाधिवेशनको जानकारी तथा अभिलेखीकरणका लागि उक्त कार्यतालिका सहितको पत्र पठाउनु भएको छ। पत्रमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति 5 वर्षको कार्यकाल विधान बमोजिम थप गरिएको अवधि मंगिर मशान्तसम्ममा सकिने उल्लेख गरिएको छ।
6: राष्ट्रिय सभाले भोटे कोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवटा, घनश्याम रिजाल, कृष्ण प्रसाद अधिकारी, सम्झना देवटा, सोमनाथ पोतेल, पूर्जा चौधरी र तुलप्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछ। गएको फदौ 10 गते भोटे कोशी र यी असोज 9 र 9 देखि 11 गतिसम्म कालीगण्डकीमा आएको विनाशकारी बाढ़ीले पुरा स्थितिको अध्ययन गर्न समिति गठन भएको हो। समितिलाई छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने, विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने, स्रोतसाधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यदेश दिएको छ। भोटेको से बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ।
0: प्रस्तावित संघीय निजामती सेवा ऐन 2083को विधेयकको निजामती कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा निकै कड़ा नियम ल्याइएको छ। विधेयकको दफा 88 अनुसार अब कर्मचारीले फेसबुक, टिकटक, एक संस्था विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा कुनै पनि राजनैतिक दल वा राजनैतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न पाउने छैनन्। साथै सामाजिक द्वेष वा कलह पर्ने र हिंसा भड्किने खालका कुनै पनि अभिव्यक्ति दिन पूर्ण रूपमा रोक लगाइएको छ। पछिल्लो समय सरकारी कामलाई आफ्नो व्यक्तिगत उपलब्धिका रूपमा सामाजिक सञ्जालमा राख्नेर भाइरल हुने प्रवृत्ति बढ़िरहेका बेला विधेयकले यसलाई पनि नियन्त्रण गर्न खोजेको छ।
6: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ H-1 विदिशामा लगाएको $1,00,000 अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अमेरिकी जिल्ला अदालतको न्यायाधीश ह्युट गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाएको रोइटर्सले जनाएको छ। यसअघि यही बोस्टनको एक संघीय अदालतले 20 राज्यको दायर गरेको मुद्दामा यही शुल्कमाथि अस्थायी रोक लगाएको थियो। H-1B भिसा अमेरिकी रोजगारदाताले विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्ने कार्यक्रम भएको छ। विशेष गरी प्रविधि क्षेत्रमा यो भिसाको व्यापक प्रयोग हुँदै आएको छ। ट्रम्प प्रशासनले अमेरिकी कामदारको संरक्षण र H-1B कार्यक्रमको दुरूपयोग रोक्ने भन्दै शुल्क बढ़ाएको छ।
0: जापानमा अक्टोबर महिनादेखि 3,153 भन्दा बढ़ी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि हुने भएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र कमजोर जापानी एनका कारण उत्पादक कम्पनीहरूले लागतको भार उपभोक्तामाथि सार्न बाध्य भएपछि मूल्य वृद्धि हुने भएको हो। अनुसन्धान कम्पनी टाइकोको डाटा पोइन्टले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सेप्टेम्बर महिनामा 4,000 वस्तुको मूल्य बढ़ेपछि अक्टोबरमा पनि मूल्य वृद्धिको अर्को लहर देखियो।
6: जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा आज भएको सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई 124 रनले हराउँदै फाइनलमा भेट पक्का गरेका हुन्। बंगलादेशले दिएको 112 रनको लक्ष्य पाकिस्तानले 11 ओभरमा 3 बल 4 विकेट गुमाएर फिटाएको हो। पाकिस्तानका अब्दुल समादले 15 बलमा नकआउट 30 रन बनाएको हो। बंगलादेशका मेहदी हसन, नसु महम्मद, मुस्ता फिजुर रहमान र रिशद हुसनले एक एक विकेट लिएका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले 13 ओभरमा हटाएको खेलमा 7 विकेट गुमाएर 111 रन बनाएको हो। बंगलादेशका गोइत हृदयले 42 रन बनाएको हो। पाकिस्तानका सुफियान मेकिमले 3 विकेट लिएको छ। यस्तै भारतले दिएको 170 रनको लक्ष्य पछाएको श्रीलंकाले 9 ओभरमा 5 बलमा 45 रन बनाउँदा सबै विकेट गुमाएको छ। श्रीलंका निन्दो फर्नान्डिस

0: को माग गर्दै सोताङको छेपेल आधारभूत विद्यालय बन्द विद्यार्थीको पढ़ाई प्रभावित सोलुखुम्बुमा म्याद गोज्रेका 1,00,000 भन्दा बढ़ीको खाद्य वस्तु नष्ट सदर त्रिचुमा 69 देशका 648 आरोहीलाई हिमाल आरोहण अनुमति
1: किमलुङ हिम पहिरोमा स्यान गुमाउनेको संख्या 11 पुगे बेपत्ताको खोज तथा उद्धार थप प्रभावकारी बनाउन सांसद मिङमा ग्याबु शेर्पाको आग्रह कोशीमा मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन योजना आयोजनामा 2 सदस्य नियुक्त
0: देउबा पक्षले गर्ने महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा अभिलेखीकरण गर्न तोक आदेश विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसद समिति गठन कर्मचारीलाई सामाजिक सञ्चालमा राजनैतिक टिप्पणी गर्न बन्देज
1: ट्रम्पले बढ़ाएको इस्वान बी भिसा शुल्कमा अदालतको रोक जापानमा महँगीको मार अक्टोबरमा 3,000 भन्दा बढ़ी खाद्य वस्तुको मूल्य बढ़ने
0: र एसियाली खेलकुद क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने
1: अवस्थ साँझ 7 बजेको सूर्य समाचारबाट समाचार शाखाका सहकर्मी सँगै सरस्वती पुरी र रेडिका राई विदा हुन्छौ भोलि बिहान 7 बजेको सोलो समाचार लिएर फेरि आउँछौ सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला।

0: radio next to your heart. Solo FM 101.2 MHz.
1: 上面再听唱。राष्ट्रिय सभाद्वारा भेटेको सी तथा कालीगण्डकी करिडोरमा भएको विपदको जोखिम क्षति र पुनर्स्थापनाको अध्ययन गर्नको लागि विशेष समिति गठन मनाङको हिमालमा भएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो खोजी कार्य जारी
2: भाइदाखेरि इन्टरनेट लग भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ अहिले खोजी गर्ने चाहिँ उहाँ हाम्रो फुमा नै छ
1: नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पुनः पालना गर्न निर्देशन
3: सम्पत्ति नियमावलीको नियम 7(1) को व्यवस्थापन गरी हस्तान्तरणको कार्य पनि अस्थायीकरणमा पेश गर्ने निर्देशन गर्ने भएको छ
1: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन राष्ट्रिय सभा अन्तर्गतको विधायक व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा पारिमार्जन सहित पारित
4: मान्यजीको यथावटा एउटा खाल मिनिसम्म हामीलाई प्राप्त भएको थियो त्यस कारण पनि मैले मान्यजीहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउ भन्ने खालले मैले आग्रह गरेको हुँ
1: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना फुटबल र भलिबलमा महिला पुरूष दुवैतर्फको खेल हुने
5: सयौं रेडियो हजारौं रेडियोकर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको विरूपतृष्णा अझै बढ्दै जाने देखिन्छ
6: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ आज 8 जनाको शव भेटिएको हो बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएनजीए ले जानकारी दिएको छ यसअघि हिजो 7 जनाको शव भेटिएको थियो अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ 1 जना अझै हराइरहेका छन् मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले सीआईएन नै जानकारी दिनुभयो
2: अहिलेको हालसम्म आज 8 दिनमा शव भेला परेपछि जम्मा 15 जनाको शव भेला परेको छ र अब

0: एकजना मात्र सम्पर्क पनि हुनुहुन्छ र एघारजना सर्वोत्तर खुट्टा हुनुभएको छ. खोजी गर्ने आज खोजी गर्ने दलको सदस्य सभामा एकजना आउनुभएको थियो. त्यही खोजी गर्ने सबैले भेट्यो. एकजना ट्रेन गरेर बाहिर निस्केर भाग्दाखेरि हिन्दुमा लगो भएर उहाँको खोजी गरे अप्ठ्यारो छ भनेर भन्नुभएको छ. अहिले खोजी गर्ने टिम उहाँ हाम्रो फुमा नै छ.
1: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 को मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ. समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकाईले बताउनुभयो. सभापति रोकाईले समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षे अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइ रहेको छ.
2: अब यसमा सानो विधेयक थियो, मान्यज्यूले प्रशस्त सुझाव राख्नुभएको थियो, संशोधन राख्नुभएको थियो, छलफल अब समयबाट हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई. त्यस कारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष. र अर्को कुरा के भने, अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आएका जति पनि विधेयकहरू थिए हामीले कमसे कम बाँकी नराखौँ भन्ने कुरा सम्मान्यज्यूको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो. त्यस कारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउँ भन्ने खालले मैले आग्रह गरेको हुँ.
1: उहाँले हतारमा निर्णय गर्नु परे पनि प्राप्त छलफल, सुझाव र संशोधन समितिकालाई विधेयक परिपक्व बनेको दावी गर्नुभयो. राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने उद्देश्य अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य दुई विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल नगर्ने सहमति भएको उहाँको भनाइ छ. नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ. प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मीन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो. प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो.
3: दूरसंचार ऐन 2053 तथा 33 र अनुमति पत्र दायर नरहेका दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 पालना सम्बन्धमा एनसेल एजेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि संयुक्त मिति 86/5/16 समाप्त हुनेर अनुमति पत्र दायर नरहेका दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 6(2) पूर्ण पालना गर्नु, एनसेल एजेटा लिमिटेडलाई निर्देशन दिने, साथै उक्त व्यवस्थाको पालन नगर्नु, उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7(1) को व्यवस्थापन अघि हस्तान्तरणको कार्यक्रममा यस कार्यक्रममा पेश गर्ने निर्देशन गर्ने अनुभएको छ.
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा 30 सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ. समितिले सहकारी ऐन 2074 दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो. समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन, ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ. राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम, क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ. बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ. समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सञ्जना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ. समितिमा 1 सदस्य पछि थप गरिनेछ. चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिक मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानून तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओ का विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता सरकारी खरिदको सम्भावना खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको भुक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी लाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेनीमा चाडपर्व लक्षित वृहत खुला खेलकूद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट खाडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकूद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउने महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
4: बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
5: त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षित छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।
4: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मेनेजिङ नेपाली भुटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस हेलो सांसद लगायतका सामग्री बाँकी छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: नमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज
4: फाइबर र प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिनोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
6: ए हो र डान्सर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
4: अवश्य सक्छु। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराजकी आइएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईँको घरमा बाढ़ी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको, कतै पनि नभट्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि? तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
12: तपाईँहरूको घरमा बाढ़ी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्राकहरू छैन, किरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षित छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्नु सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दा खेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन् क्षति पुग्ने अवस्था हुन सक्छ, अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षित जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ। त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन।
11: इन्जिनियर कल्पना अधिकारी, बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ, त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनुहोस् है। तपाईँ भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाड़ीको यात्रा गर्न सक्नुहुन्छ, तर ठाउँ ठाउँमा ढुङ्गा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल हुने गर्नुपर्छ। गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुबेसी र सुवागढ़ी सड़क योजनाका प्रमुख कृष्णराज ओझा,
13: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयास नै छौ। पहिरोमा चाहिँ टुवे ट्राफिक सञ्चालन अहिलेसम्म छैन तत्कालको लागि, त्यसमा एक पटकमा एकतर्फी गाड़ी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ। पानी पनि त्यहाँ बगिरहेको छ, ढुङ्गा माटो खसिरहेको छ, त्यसमा अलिक सावधानीपूर्वक सवारी आवाजाव गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजाव नगर्नलाई अनुरोध पनि गरिएको छ। भित्रको डेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको। भोलि डेली ब्रिजको सामान ढुवानी भएपछि जडान कार्य शुरू हुन्छ।
11: रातको समयमा सकेसम्म यात्रा नगर्न, ढुङ्गा र पहिरोको हमेसा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी, त्रिशुली, मैलुङ, साफ्रुवेसी र सुवागढ़ी सड़क योजनाका प्रमुख कृष्णराज ओझा। रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो। निर्कल भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
9: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस,
14: खालको अधिकार प्रयोग गर्न सक्ने खालको युनिभर्सिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले पनि छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
4: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएम को साझा खबर सुन्दै गर्नुहोला।
15: ओहो बहिनी के भयो तपाईँको गुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, ज्यान भुनि काटिरहेको छ।
16: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टिला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
15: ए हो र बहिनी, लक्षण ज्यादा कुकुरलाई रिलिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
16: खै दाई, कुकुरलाई पनि खोप लगाउनु पर्छ र?
15: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
16: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्धमा म पनि मिसे, यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
16: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउने भन्छु।
11: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति, नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, एमाले सांसद पद्मकुमार आर्यजी, जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ। तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा, यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ, त्यसको लागि म डटेर लाग्छु भन्ने के छ सुकरीमा राख्न अनुरोध गर्दछु।
14: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइलायो, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अहिले समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ, अहिले समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
18: भोटेकोसी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ, यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यति छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा, व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
14: हामी यसमै प्रतिबद्ध छौं, सरकारका तर्फबाट अगाडि बढ़ाएका विपक्षसित जोड़िएका कानून मात्रै होइन, उद्धारको कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, कानमा कान मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
18: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा त्यही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
14: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ, सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
18: त्यस्तो कानून आयो भने
14: हामी चाहिँ यसमा कुनै घरात। अब बाँकी विषय हो, कानून भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, रातो तर्सितो त निर्देशिकाले नै काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुनर्निर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे। पहिले हामीले भनिरहेछौँ जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ, प्रधानमन्त्री कार्यालय आउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो। होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौं, हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको युनिभर्सिटी कुनै पनि नाम हो। एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने उहाँले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
18: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुनेजी हुनुहुन्छ। प्रतिकारको लागि नीतिगत रूपमा के गर्नेवाला छ सरकारले, र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ, छुटकरीमा राख्न अनुरोध गर्दछु।
13: संविधानमा हामी उल्लेख गरेका छौँ, एल पनि छ, तर त्यो व्यावहारिक रूपमा चाहिँ अझै पनि हामी कसरी मुखी हेर्नु पर्दैन। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ। अझै हामीलाई त कसैले रोकेको होइन, त्यो इच्छा शक्ति कसैले भन्दै म गर्छु होला होइन, त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ, र त्यहाँ पनि फेरि ग्याप छ। यो एउटा हामीले देखेको ज्ञात छ। म त्यो बीचमा भोटेकोसीको यो बाढी आउँदा म चाइनामा थिएँ, त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो, अझ पछि कति हराएको थाहा छैन। कि यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले भएन भन्ने तर्क चाहिँ भोटेकोसीको विपदसँग चाहिँ मिल्दैन। यो विपद अलि फरक कुराको किसिमको थियो, तर यसले के सिकायो भने इमिडिएट यो जो भोटेकोसीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यसपटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो होइन, विपद व्यवस्थापन युनिटहरू पनि भयो, त्यसले गर्दाखेरि क्षति कम हो। त्यति क्षति कम हुँदाहुँदै पनि हामीले 21 व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 घाइते हुनुभएको छ, गेह अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदाहुँदै त हामीले हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा त आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि, सबै सरकारवाला निकायलाई पनि। अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाउन उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसाउनलाई एरिया कहाँ कहाँ छ, या भएका जोखिममुक्त बस्तीहरू कहाँ कहाँ छन्, र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानून चाहिएछ। भयो त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रतिकारको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
4: हेलो संसदको विस्तृत रूप भोलि बिहान 6 साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमनम हिमालमा हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। नेपाल दूरसंचार प्राधिकरण नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ। चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बकिलका रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि आसो 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CNN।
1: बाढ़ी प्रभावित क्षेत्र में मरेका पशु को व्यवस्थापन र घाइते पशु को उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्था में किसान ले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानी को स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गर्नुपर्छ। यसरी गर्दा निसंक्रमणका

0: तपाईँको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सन्दर्भमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको उसिलो ढुसी परेको दाना प्राय खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनु। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्। स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन्छ।

0: स्थिरताको केन्द्र पनि बन्ने गर्छ। तर यही समयमा चीनसँग जोडिएका प्रमुख स्थल नाका बन्द हुँदा नेपाल चीन स्थल व्यापार ठप्प छ। चीनबाट नेपाल भित्रिने तयारी पोसाक, जुत्ता, चप्पल, विद्युतीय सामग्री, कलाशी सामान, निर्माण सामग्री लगायतका वस्तु बोकेका कन्टेनर तथा मालवाहक गाड़ी सीमामै रोकिँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा परेको छ। सामान समयमा नेपाल भित्र्याउन नसक्दा एकातिर व्यवसायीको लगानी र पूँजी लामो समयसम्म नाकामा अड्किएको छ भने अर्कोतर्फ चाडपर्वका लागि बजारमा आवश्यक वस्तुको आपूर्ति प्रभावित हुने जोखिम बढ़ेको छ। नेपालको अर्थतन्त्र यसै पनि बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदको दबावमा छ। सड़क तथा पुलमा भएको क्षतिका कारण देशका विभिन्न क्षेत्रमा यातायात र आपूर्ति प्रणाली प्रभावित भइरहेको अवस्थामा चीनसँगको स्थल व्यापार समेत लामो समय प्रभावित भयो भने त्यसको असर एउटा नाकामा मात्र सीमित रहने छैन, समग्र आपूर्ति श्रृंखलामै प्रभाव पर्न सक्छ। सामानको आपूर्ति प्रभावित हुँदा बजारमा केही वस्तुको अभाव हुन सक्ने र त्यसको प्रभाव मूल्यमा पर्न सक्ने चिन्ता व्यवसायहरूमा छ। चीनसँग कूटनीतिक तथा प्रशासनिक तहमा आवश्यक समन्वय गरी अवरोध हटाउने पहललाई तीव्रता दिनुपर्ने देखिन्छ। यसै गरी चाडपर्वको मौका सदेर कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने वा लागतभन्दा अस्वाभाविक रूपमा मूल्य बढ़ाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता छ। आज हामी कार्यक्रम बदलिँदो नेपालमा चीनसँगका प्रमुख तीनवटा स्थल नाका प्रभावित हुँदा व्यावसायिक क्षेत्रमा परेको असर, चाडपर्वको मुखमा बजारमा सामान अभाव र मूल्य वृद्धिको सम्भावित जोखिम तथा सरकारले तत्काल चाल्नुपर्ने कदमका विषयमा कुराकानी गर्छौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ।
1: स्वागत छ मनोज कुमार श्रेष्ठ, तपाईँलाई उज्यालोमा।
2: धन्यवाद सर, नमस्कार।
1: अब सबभन्दा पहिले अहिले हामी अलिकति विषम परिस्थितिमा छौँ। भदौ दशको भोटेको छ बाढ़ी पछाडि देश यसै पनि विपदमा थियो, तर यो दुई तीन दिनको वर्षाले, चार दिन झण्डै चार दिनको वर्षाले एउटा विकल्पको रूपमा, अन्तिम विकल्पको रूपमा रहेको कोरला नाका समेत प्रभाव बन्द भइसके पछाडि चीनसँगको स्थल व्यापार झण्डै ठप्प भएको अवस्था छ। बजारको गतिविधि के पाउनु भएको छ, के छ अहिले अवस्था?
2: एकदमै राम्रो यहाँले क्वेशन गर्नुभयो। अहिले समग्रमा हेर्नुपर्दाखेरि निजी क्षेत्र अत्यन्त पीडाएको अवस्थामा छ, किनभने यो चाहिँ अहिले जुन बहुमत सरकार आएपछि व्यवसायहरूले एक किसिमको एउटा व्यवसाय गर्ने वातावरण बन्छ, व्यवसायिक हिसाबले चाहिँ एउटा चाहिँ नीति निर्माण हुन्छ भन्ने हिसाबले हामी जुन हिसाबले सोचेका थियौँ त्यो अलिकति हुन गइरहेको छैन, त्यो बिस्तारै होला। त्यही पनि प्राकृतिक रूपले पनि अहिले हामी ठगिएको अवस्था छ। जुन यहाँले भन्नुभयो रसुवाको बाढी गइसकेपछिको अवस्थामा यो विगत एक हप्ता अगाडि, तीन चार दिन अगाडि भनौँ, चार दिनको झन्डो पनि हामीलाई धेरै पीड़ा भएको अवस्थामा छ। सरकारले बुझ्न सकेन या व्यवसायले गर्न जानेन त्यो त भविष्यले बताउला, यदेखि नै राखेको कुरो हो, पर्दा अगाडि नै छ। तैपनि सरकारलाई हामी के भनिरहेका छौँ भने यो तीनटा तातोपानी नाका, रसुवागढ़ी नाका र कोरोना नाका जसरी अहिले चलिरहेको थियो, पोहोर साल पनि तपाईँको लगभग दशैंको मुखमै आएर रसुवामा मुतेरी पुल बगाएर गयो, त्यहाँ पनि व्यवसायहरूको अरबौं रुपियाँको सामानहरू नष्ट भएको छ, बगेको छ। त्यसको कुनै पनि लेखाजोखा राज्यबाट पनि हुन सकेन र कतैबाट हामीले क्षतिपूर्ति पनि भएको अवस्था छैन। र लगतै सरकारलाई हामीले त्यतिखेर पनि के भनिरहेको थियौं भने यो रसुवागढ़ी नाकालाई मात्रै प्रायोरिटीमा राख्दा पनि हामी व्यवसायहरूलाई धोका हुन सक्छ, यसलाई चाहिँ पुनर्विचार गरियोस् र लागेको हिसाबले पनि अलिकति गाह्रो पर्न सक्छ र भौगोलिक बनावट पनि त्यस्तो भएको हिसाबले चाहिँ हामीले तातोपानी नाकाहरूलाई चाहिँ अलिक सहज रूपले चलाउँ भनेर हामीले विगत भूकम्पदेखि नै हामीले भन्दाएको कुरा हो र सरकारले यसलाई पहल गर्न सकेन या भौगोलिक अवस्थाहरूले पनि नदिएको हुन सक्छ। तर आजको दिनमा ठ्याक्कै भन्न नपर्दाखेरि जति पनि माल वस्तुहरू यो चाडबाड लक्षित आएको सामानहरू थियो, यो सामानहरू सबै यो चाहिँ प्राकृतिक विपदले गर्दाखेरि सबै कोरोना नाकमा गएर चाहिँ दम भएको अवस्था छ र त्यहाँ पनि अहिले जुन हिसाबले गाड़ीहरू आइरहेको छ अत्यन्त लागत कम बढ़ी परे कोरालाबाट आउँदा, र दोस्रो कुरो के छ भने भौगोलिक अवस्था पनि बाटोहरू पनि अलि असहज रहेको अवस्थामा फेरि यो चार दिन अगाडिको जुन चाहिँ यो झरी आए, यो पानी आए, यो पानीले चाहिँ अर्को विपन्नतामा छाएर तपाईँको चाहिँ यो म्यागदी र चाहिँ मुस्ताङ जोड्ने पुल जुन लगे र विभिन्न ठाउँमा चाहिँ नदीहरूले कटान गरेर मेन गाड़ी हिँड्ने बाटोहरू लगेको अवस्थामा अहिले केही दिनसम्म यो बाटो सञ्चालन व्यवस्था छैन। त्यसकारणले चाहिँ हाम्रो विकल्प भनेको एउटा मात्रै थियो अहिले चाहिँ अहिलेको लागि चाहिँ त्यही चाहिँ कोरोनाको थियो त्यो पनि भत्किएको अवस्थामा अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ व्यापारीहरू सायद मलाई लाग्छ यो हाम्रो नेपालीमा उखान के छ भने मानव रोपेर मुढी उब्जाउने भन्ने जुन एउटा उखान थियो त्यो उखान चाहिँ ठ्याक्कै व्यवसायले दसैँ र चाडबाडमा लागू हुन्छ किनभने ऋण धन गरेर यो चाडबाडमा अलिक बेसी मात्रामा चाहिँ सामानहरू कन्जम हुने र सामानहरू बेचबिखन हुने कारणले गर्दाखेरि व्यवसायले चाहिँ यो बेलामा अरू बेलाभन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्थामा छ कोरोनामा र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ र यसमा चाहिँ सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ
1: अहिले दशैं तिहारको लागि चाडपर्वको लागि भनेर तयारी अवस्थामा राखिएको सामानहरू अथवा चीनबाट नेपाल भित्राउने गरेको कति प्रतिशत जति सामान चाहिँ आइपुगेको अवस्था छ र कति चाहिँ रोकियो भन्ने के छ त्यसमा
2: यस्तो छ यहाँले भनिरहनु पर्दाखेरि ठ्याक्कै यति प्रतिशत भन्ने त छैन जस्तै कोरोनाका चाहिँ तपाईँको भौली बनाएर अलिक गाह्रो हुनाले मैले यहाँलाई पनि प्रश्न बनाइसकेँ त्यो बाटोबाट सामान आउन असहज थियो र एकैचोटि चाहिँ त्यहाँ सरकारले जुन जनशक्ति लगाएर काम गर्नु पर्थ्यो त्यहाँ नेटवर्किङहरू पनि प्रब्लम र जनशक्ति पनि अलि गाह्रो भएको हुनाले पर डे त्यहाँ 50 गाडी जति चाहिँ अहिले चाहिँ विगतमा भन्सार भइरहेको थियो होइन अहिलेको अवस्थामा त्यति नै चाहिँ पुग्दैन थियो तैपनि त्यसले पनि केही न केही काम त भइरहेको थियो मलाई लाग्छ आजको दिनमा पनि त्यहाँ 300-500 कन्टेनर चाहिँ चाडबाडलाई लक्षित गरेर ल्याएको सामानहरू पारिपारि नै रहेको अवस्था छ त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ
1: यो तातोपानी नाकामा सरकारले चीन सरकारसँग समन्वय गर्न नसकेको हो अथवा चाहिँ विगतदेखि नै यो अवस्था आउन सक्छ भन्ने अनुमान पनि थियो जबकि अरू नाका पनि त्यति भरपर्दो अवस्था थिएन भौगोलिक रूपमा यसमा प्राविधिक समस्या के थियो किन सरकारको त्यति ध्यान पुग्न सकेन भूकम्प पछाडि
2: यसो छ 72 को भूकम्प गएपछि तातोपानी नाका केही समयलाई बन्द भयो र हामीले यही क्षेत्रको तर्फबाट विभिन्न संस्थाहरू अरू संस्थाहरूले पनि भन्नुभयो र हामीले नेपाल राष्ट्रिय व्यवसाय महासंघले पनि तत्कालीन सरकार र अहिलेको सरकारलाई पनि हामीले भन्ने खोज्छ सर तातोपानी नाका हामीलाई सहज छ किनभने यो तपाईँको तिब्बतबाट आउँदाखेरि लासा भन्दा तल निलम छ निलमबाट चाहिँ तातोपानी नाका नजिक भएको कारणले गर्दाखेरि चाहिँ यो नाकालाई चाहिँ प्रायोरिटीमा राख्नुपर्छ भनेर हामीले पटक पटक सरकारलाई जुन बेलामा जुन सरकार छ त्यो सरकारको ताल निकायहरूलाई हामीले भनिएको अवस्था हो तर सरकारले सुन्न चाहेन या हाम्रो सरकारले सुनेर पनि कूटनीतिक पहल गर्न सकेन या चाइनाको रोजाइमा यो नाका पर्न सकेन हामीले बुझाइ चाहिँ के छ भने अहिले पनि यहाँले भनिराख्नु भएको कुरो जस्तै नेलमबाट सामानहरू यता तातोपानी नाकाबाट आउँछ नेलम कस्टम छ चाइनिज कस्टम हो नेलम भनेको त्यहाँबाट चाइनिजहरूले एक दिनमा कमसे कम 100 कन्टेनर छोडिदिएको भए आज यो अवस्था आउँदैन थियो किनभने अहिले बाटो बन्द भएको तातोपानी 2 महिना भइसक्यो त्यो बेलामा पनि 4-7 कन्टेनर मात्रै उहाँले छोडिदिने चाइनिजहरूले कस्टमरलाई छोडेपछि तातोपानी यता छिर्ने कारणले गर्दाखेरि चाहिँ त्यो नाकालाई चाहिँ अब नेपाल सरकारले चाहिँ कुटिकी पहल गरेर चाहिँ के कुरो कमी रह्यो अहिले हाम्रो नेपालतर्फको कुरा गर्नुपर्दाखेरि इको भन्ने एउटा चाहिँ हाम्रो नेपालपट्टिको पहिरो छ त्यो इको पहिरो चाहिँ पटक पटक हामीलाई दुःख दिएको अवस्था हो त्यो दुःख दिएको अवस्थामा पनि हामीले त्यो बाटोहरू नेपाल सरकारले तुरन्तै बनाएर चालू गर्ने अवस्था थियो पोहोर साल पनि लगभग 2 महिना बन्द भयो अहिले पनि मलाई लाग्छ 15 दिन अगाडि 2 दिन बन्द भएको थियो त्यसपछि बन्दै भयो त्योभन्दा अगाडि साउन महिना टोटली बन्दै थियो असार बन्दै थियो भदौमा चलेकै छैन मलाई लाग्छ अब नेपाल सरकारको तालुक निकायहरूले हिजो मात्रै मैले चाहिँ केही न्युजहरू यहाँहरूको न्युजहरू पढेँ चाइनिज एम्बेसीका केही प्रतिनिधिहरू नेपाल सरकारका सम्मान्य मान्यजीवहरू र तालुक सिडियो कार्यालय वाणिज्य विभागका अधिकृत लगायतका मान्छेहरू यस्तो निरीक्षण गरेर यो नाकालाई छिटो खुलाउनु पर्छ भनेर उहाँहरू पनि त्यहाँ गएको देखि हाम्रो चाहना के छ भने सरकारले सकेसम्म छिटोभन्दा छिटो तातोपानी नाकालाई पहिलो प्रायोरिटीमा राखेर खोलिदियोस् र व्यवसायहरूलाई केही न केही राहत दिने व्यवस्था मिलाइदियोस् भने नेपाल राष्ट्रिय व्यवसाय मागेर आम यो क्षेत्रको यो चाहिँ चाहना र हाम्रो चाहिँ माग पनि छ
1: हामीसँग अहिलेलाई व्यापार व्यवसायका लागि चीनसँग 3 वटा नाका मुख्य गरी तातोपानी त्यसै गरी रसुवा र यो कोर्ला नाका हाम्रो लागि सबैभन्दा उपयुक्त चाहिँ दूरीको हिसाबले सबै हिसाबले अरू व्यापारिक हिसाबले नजिक कुन नाका पर्ने चाहिँ
2: यो कस्तो छ भने हामीले पटक पटक भनिरहेको कुरा हो तातो भन्नु नि यहाँलाई अहिले पनि भने लासाबाट नेलम आउनलाई नजिक छ नेलमबाट अझ तातोपानी नजिक छ तपाईँको नेलमबाट कस्टम भएर यो सामान केरुङ आएर केरुङबाट फेरि तपाईँको चाहिँ कोर्ला पुग्दा त त्यहाँको 2-3 को 1200 किलोमिटरको डिस्टान्स पर्ने हुनाले प्रत्येक सपोज भन्नुहोस् एउटा कुनै पनि हजुरले सर्ट किन्नु भएको छ भने तातोपानीबाट त्यही सर्ट त्यही सामान आउँदाखेरि 100 रुपियाँ कम पर्न सक्छ
3: त्यही सामान कोरोलाबाट आउँदाखेरि 100 रुपियाँ बढी पर्न सक्छ र अरू त्यति मात्र भएर समयको पनि त्यसमा चाहिँ लागत लगायत समयको पनि अलिक बढी पर्ने भएकोले व्यवसायीलाई चाहिँ सुरुदेखि नै चाहिँ हाम्रो माग के छ भने तातोपानी नाकालाई सहज बनाइयोस्, भूकम्पपछि तल्लो हिसाबले हाम्रो नेपालपट्टि भएको ड्राइभको पनि सुविधा सम्पन्न बनेको छ, त्यहाँ 500-700 गाडीहरू मजासँग पार्किङ गरेर भन्सार गर्ने अवस्था भौतिक संरचना पनि बनेको छ, नेपाल सरकारले त्यसलाई पनि बनाएको छ र त्यो पनि चाइनिज सरकारकै सहयोगमा बनेको हो। त्यस कारणले चाहिँ हाम्रो चाहना र हामीले देखेको र नेपाल सरकारले पनि यसलाई बुझेको कुरो तातो पानी नाका चाहिँ हाम्रो पहिलो हो जाने तात पानी।
1: आज हामीसँग कार्यक्रम बदली नेपालमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ, उहाँसँग हामी पछिल्लो चीनसँगको स्थल मार्ग अवरोध नजिकै गरेको चाडपर्व, व्यवसायहरूको लगानी जोखिम, त्यसै गरी बजार मूल्य र दीर्घकालीन व्यावसायिक व्यापारिक विकल्पका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अब अलिकति अनुसार मैले यो भदौ 10 को भोटेपछि बाढीको सन्दर्भलाई जोड्न चाहे, यहाँहरूको समग्रमा व्यवसायहरूको प्रतिनिधित्व गर्ने संस्था होइन, त्यहाँ के छ, कति चाहिँ क्षतिको आकलन भयो, के कस्तो भयो भन्ने कुराहरूको अनुमानित अब अहिले एक्ज्याक्ट सरकारले पनि दिन सकिरहेको अवस्था छैन, समग्रमा तपाईँहरूसँग जोडिएको व्यवसायहरू कति प्रभावित हुनुभयो?
3: हामीसँग रसागढी नाकामा यो अस्ति भयो 10 गतिको जुन बाढी भयो, जुन भूकम्प आयो, यसले चाहिँ भन्सार एडमा आएर भन्सार भएर यता नेपालतिर छिर्नलाई जो चाहिँ गाडीले नेपाल सरकारलाई भन्सार तिरेर रेबरी तिरेर निक्लिने गाडी क्षेत्रवटा लस भएको छ, क्षेत्रवटा कसरी लस भएको छ भने त्यो उहाँहरूको सामान पनि गयो र भन्सार तिरेको भन्सारको मूल्य पनि गयो, त्यो एउटा भयो। त्यस कारणले चाहिँ अरू गाडीमा सामान भएको गाडी चाहिँ तपाईँको 200-250 कन्टेनर चाहिँ सामानै हराएको अवस्था छ, अज्ञात छ अहिलेसम्म, न यो व्यवसायले सामान यहाँ छ भनेर भन्न सकेको छ, न नेपाल सरकारले न चाइना सरकारले यो सामान यहाँ छ भने, यो सामान चाहिँ अहिले अब एक महिनाको फेरि बढी भइसकेको हुनाले 200-250 कन्टेनर सामान हराएकै छ, यो चाहिँ लसै भएर गयो र 76 कन्टेनर चाहिँ तपाईँको भन्सार एडमा आएर नेपाल सरकारलाई रासो तिरेर बसेर नेपालतर्फ आउने क्रममा यो बगाएको अवस्था छ। त्यस कारणले चाहिँ 76 सामान भन्सार तिरेको गाडी हरायो, त्यस कारण 200-250 कन्टेनरको फुल कन्टेनर हरायो। र अर्को कुरो एउटा चाहिँ दुःख लाग्दो कुरो के छ भने नेपालमा यदि निजी क्षेत्रले काम गर्ने भने निजी क्षेत्रीय मैत्री वातावरण सरकारले निर्माण गर्नु जरुरी छ, किनभने हामीले नेपाल सरकारलाई तिरेको भन्सार तिरेको पैसा त हामीले पाउनु पर्यो, सामान त हाम्रो गई गयो, 76 कन्सेप्टको एउटा कन्टेनरको तपाईँको आजको दिनमा लागत कमसेकम भन्सार तिर्नलाई 50-60 लाख त हामी भन्सार तिर्छौँ, 76 कन्टेनर त करोड़ अरबौं रुपियाँको चाहिँ तपाईँको हिसाब किताब हुन आउँछ। त्यस कारणले चाहिँ यो चाहिँ हाम्रो लस भएको छ, नेपाल सरकारले हामीले भनेको पनि छौँ र योभन्दा अगाडिको वर्ष पनि यही हिसाबले गाडीहरू बगेको छ, अहिले अस्ति 10 गते पनि यसरी गाडी बगेको छ, मलाई लाग्छ त्यसमा चाहिँ अहिले फेरि यो गाडी बगेपछि 1200-1500 कन्टेनर सामानले ओरुदोरु गरेर त्यो नाकामा सामानहरू ल्याउने जाने गर्थ्यो र 400-500 खाली कन्टेनर सामानहरू गाडी बगेको अवस्था छ। त्यस कारणले चाहिँ अब 400-500 कन्टेनर सामान चाहिँ खाली डब्बै बगाइसकेपछि त्यहाँ त आयात निर्यातलाई त तपाईँको त अलिकति कन्टेनर पनि कमी भयो, त्यस कारणले गर्दा पनि सामान पुग्ने कन्टेनरहरू पनि मिसिङ भइरहेको अवस्थामा अलिकति असहज भएको छ, यो सरकारले पनि बुझेको छ, सरकारले पनि भोलिको दिनमा यसको लागत निकाल्दै हुनुहोला, उहाँहरू पनि आफ्नो तरिकाले लागिरहनु भएको छ। हामी व्यवसायको तर्फबाट चाहिँ अहिले आएको चाहिँ हाम्रो एक्चुअली नभनौँ न हाम्रो चाहिँ लगभग मोटामोटी हिसाबको चाहिँ लागत यही देखिन्छ अहिले।
1: राज्यको नीतिगत कारणले एउटा व्यवसायहरूले समस्या भोग्ने अथवा निजी क्षेत्र चाहिँ प्रताडित भएको अवस्था हुँदाहुँदै विपत्तिले त्यसमाथि झन् चाहिँ पीड़ा थप्यो भन्ने चाहिँ एउटा त्यो पनि देखियो,
3: यो त पक्कै देखियो, यो पटक पटक अहिलेदेखि नै 72 सालको भूकम्पदेखि हामी पीड़ित छौं, 72 सालको भूकम्प गएपछि तातोपानी नाकामा जुन व्यवसायहरूको सामान्य छेद विच्छेद भयो, त्यसपछि फेरि त्यहाँ अर्को पहिरो आएर फेरि छेद विच्छेद भयो, अनि त्यसपछि फेरि 4 सालको चाहिँ भूकम्प, यो चाहिँ बाढीले फेरि त्यही रसवामा चाहिँ धेरै गाडीहरू मिसिङ भएको छ, मालवा कन्टेनर हराएको छ, अहिले फेरि यो हुँदाहुँदै सरकारले यसलाई कसरी बुझ्नुपर्छ भने कमसे कम व्यवसायीहरूले व्यवसाय गर्छु भनेर लिएको चाहिँ सम्पत्ति, यो सम्पत्ति राज्यको सम्पत्ति हो, व्यवसायी होइन, यो सम्पत्ति राज्यको सम्पत्ति हो, यो व्यवसायको सम्पत्ति चाहिँ सुरक्षा गर्ने दायित्व राज्यको पनि हुन्छ र कुन हिसाबले कुन पोलिसीले यो चाहिँ राज्यले संरक्षण गर्ने हो यो राज्यले बुझ्ने कुरा हो। हामीले पटक पटक भनेछौँ बाटोहरू सहज हुनु पर्यो र नाकाहरूलाई हामीलाई सहज गरिदिनु पर्यो र बर्खामा हुने जुन क्षतिपूर्तिको लागि चाहिँ
4: हामीलाई चाहिँ सकेसम्म चाहिँ यो बडा दूरी कम गर्न जस्तै हामीले के पनि भनेका थियौ भने जस्तै रसवागढीमा आएको सामानहरु क्षेत्र कन्ट्रोल सामान हैन 250 कन्ट्रोल सामान नराउन सक्थ्यो पोर साल हामीले के भनेका थियौ भने त्यहाँ जब सामान चाइनाबाट कस्टम भएर तल गएछ त्यो कन्टेनरले सामान चाहिँ चोराको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुस् जबकि गाडीहरु त्यहाँ होल भएर बस्नु पर्दैन र त्यहाँ जनशक्ति पनि लाग्दैन अलरेडी नेपाल सरकारले चाहिँ ड्राइपोर्ट बनाएर चोरा सुक्खा चाहिँ ड्राइपोर्ट बनाएको अवस्थामा ती गाडीहरु ल्याएर भन्सार गर्दिनुस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा सरकारले यो कुरालाई पनि त्यति राम्रोसँग लागू गरेको बुझेको जस्तो देखिनँ केही ईभी गाडीहरु ल्याएर भन्सार गरेको पनि देखियो तर सरकारले यसलाई अरू बेलामा नभए पनि चाडबाडमा यो बर्खाको बेलामा आएको सामानलाई चाहिँ चाइनाबाट कस्टमबाट नेपालतर्फ छिर्ने बित्तिकै त्यो सामानलाई चाहिँ सर्लक ल्याएर ड्राइपोर्ट चोरा ड्राइपोर्टमा ल्याएर गरिदियो भने चाहिँ व्यवसायहरूलाई चाहिँ अहिले जुन पीड़ा भएको थियो त्यो पीड़ा नहुन सक्थ्यो त्यो पीड़ाबाट हामी बाँच्न सक्थ्यौँ भने सरकारले यो अगाडि नै हामी जानकारी गराएको थियौँ यो सरकारलाई थाहा भएको कुरो सरकारले किन गर्न चाहेन त्यो भोलि सरकारले भन्ने भन्ने कुरो हो
1: एउटा कन्टेनर सामान चाहिँ भन्सार जाँचस भएर वारी आइपुग्नु जुन होल्ड गरेर बस्नुपर्छ भन्नु यहाँले त्यसरी होल्ड गरेर बस्दाखेरि त्यहाँ थुप्रियो त्यसले चाहिँ ठूलो क्षति गर्यो यदि त्यो चोबारमा आएको भए त्यो समय नै पार गर्थ्यो भन्ने कुरा आउनुभयो त्यो झन्झटिलो व्यवस्था कुरा गर्न चाहे मैले अलिकति कति समय लाग्छ यो कन्टेनर चाहिँ जाँचबास हुने कुराहरू
4: कस्तो छ भने प्रक्रिया चाहिँ अब सरकारको आफ्नै प्रक्रियाहरू छ त्यसमा चाहिँ चाइनाबाट कस्टम भएर तल आइसकेपछि हाम्रो चाहिँ रसवागढीको मैले कुरा गरिरहनु पर्दाखेरि त्यहाँ चाहिँ ड्राइपोर्टहरू व्यवस्थित नभएको सबै सामानहरू बाटोमा पार्किङ गरेर राख्नुपर्ने खोलाको चाहिँ साइडमा तिरमा यस्तो ठाउँमा पार्किङ गरेर राख्नु त्यहाँ कमसेकम तीन दिनदेखि सात दिनको बीचमा चाहिँ गाडीहरूले त्यहाँ कुरेर भन्सार गर्नुपर्ने अवस्था छ जबकि त्यो सात दिनको समयलाई त्यहाँ चाइना कस्टमर आउने बित्तिकै आएको दिन त दोस्रो दिन त नि चोबार सामान आएर भन्सार हुन्थ्यो र व्यवसाय पनि जोगिन्थ्यो र यो क्षति पनि हुँदैन थियो भने हाम्रो चाहिँ सरकारलाई सुझाव पनि छ यो
1: त्यो क्षति पछाडि व्यवसायहरू कतिको बिमाको कुरा छ त्यसपछि बैंकिङ त्यो ऋण लिएको कुराहरू छ यो कुराहरूको व्यवस्थापनको सन्दर्भमा के छलफल भइरहेछ व्यवसायहरूसँग पीड़ित व्यवसायहरूसँग
4: यसमा पोहोर सालको हाम्रो चाहिँ अहिलेसम्मको चाहिँ पोहोर साल क्षति भएको गाडीको विषयमा यसमा के हुन्छ भने तपाईँको चाइनाबाट ल्याएको सामानहरू चाइना कस्टमसम्मको चाहिँ चाइनिज सरकारले त्यसलाई चाहिँ बिमा गरेको हुन्छ र चाइनाबाट नेपाल सरकार नेपालको बोर्डर छिरिसकेपछि त्यहाँ कुनै बिमा देखिएन बिमा छैन अहिलेसम्म व्यवसायीलाई त्यो कुनै पनि नेपाल सरकारले त्यो किसिमको नीति ल्याउन सकेन सरकारलाई पटक पटक भनिरहेको अवस्था छ र अस्ति यो 10 गतिको बाढी गएपछि पनि मलाई लाग्छ अर्थमन्त्रीले केही कुराहरू सम्बोधन गरेर चाहिँ भन्ने कोसिस गर्नुभएको छ मलाई लाग्छ त्यो कोसिसले चाहिँ व्यवसायलाई राहत हुँदैन जस्तै मैले थाहा पाएअनुसार चाहिँ अर्थमन्त्रीले अस्ति चाहिँ यो बाढी गएपछि जति पनि व्यवसायले ल्याएको सामान छ बगेको सामानको यहाँले आधिकारिक प्रमाण दिनुहोस् त्यो बराबरको भन्सार तिरेको सामान चाहिँ तपाईँले फेरि त्यही सामान ल्याउनु भयो भने हामी तपाईँलाई चाहिँ छुट दिन्छौँ छ महिनाभित्र ल्यायो भने छुट दिन्छौँ भन्ने हिसाबको चाहिँ नेपाल सरकारको अर्थमन्त्रीले अस्ति यो बाढी गएपछिको एउटा विज्ञप्ति आएको मैले सुनेको छु तर मलाई लाग्छ अर्थमन्त्रीले यो कसरी के हिसाबले भन्नुभयो त्यो उहाँलाई उहाँ आफै जानकार व्यक्ति हुनुहुन्छ तर जो व्यक्तिले ऋण धन गरेर ब्याङ्कमा चाहिँ एउटा चाहिँ आफ्नो जायजथा राखेर ल्याएको सम्पत्ति बगाएर गएपछि दोस्रो सामान ल्याउने जनशक्ति त उहाँसँग चाहिँ पर्याप्त हुँदै हुँदैन कसरी सामान ल्याएर दिने सरकारलाई हामी के भनिरहेछौँ भने जो मान्छेले भन्सार जो व्यवसायले भन्सार तिरेर सामान चाहिँ प्रज्ञान पत्र भरेर प्रज्ञान पत्र बुझाइसकेको रासो बुझाइसकेको सामानहरू सरकारले लिएको पैसा कमसेकम एटलिस्ट त्यो व्यवसायलाई दिएर चाहिँ एउटा चाहिँ राहत दिने व्यवस्था मिलाइयोस् र अर्को त्यो व्यवसायले चाहिँ ऋण लिएको छ ब्याङ्कबाट लिएको छ कुनै संस्थाबाट लिएको छ भने त्यहाँ पनि सरकारले अलिकति राहतको प्याकेजहरू दिएर ब्याज दरहरूमा छुट गरिदिने अलिकति चाहिँ समय सीमाहरू बढाइदिने हरजनाहरू हटाइदिने यी किसिमको कुराहरू चाहिँ नेपाल सरकारले गर्नुपर्छ जस्तो लाग्छ
1: आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ उहाँसँग हामी पछिल्लो आर्थिक गतिविधि समस्या र समाधानका उपायका सन्दर्भमा केन्द्रित गरेर कुराकानी गरिरहेका छौं पछिल्लो समय निजी क्षेत्र धराशायी भए पछाडि यो बैंकिङ ऋण प्रवाह पनि भएन लगान पनि विस्तार हुन सकेन त्यसले गर्दाखेरि अर्थतन्त्र चलायमान भएन भन्ने राज्यको पनि भनाई त्यही नै छ भलै निजी क्षेत्रलाई गर्ने व्यवहार अलिकति अचित्तबुद्ध अझै पनि हुनसकेका छैन सुधार गर्ने प्रयासमा छ यो बीचमा विपद आयो सरकार त्यतातिर व्यस्त हुने कुरा त छँदै छ समग्र बजारको अवस्था के हो पछिल्लो समय भूकम्प त्यस पछाडि कोरोना महामारी र अहिले आइपुग्दा यो फेरि ठूलो बाढी एउटा
4: समग्रमा अहिले हामी एकदमै पीड़ा अवस्थामा गइरहेछौँ व्यवसायहरू ल्याएको सामानहरू पनि सबै अलिकति
5: अवस्था छ अहिले नै अब भन्ने अवस्था हुन्छ नि उदार रातकै काममा जुटिराखेको अवस्था छ
6: सरकारले के
4: कसै गरिदिनु पर्थ्यो भने कमसेकम व्यवसायहरूलाई के गरिदियो भने अब तपाईँले सरल तरिकाले व्यवसाय गर्न सक्नुहुन्छ भनेर कमसेकम एउटा व्यवसायमाथि वातावरण गरेर एउटा जनसरकारको चाहिँ हिसाबले चाहिँ व्यवसाय राय सुझाव दिने हुन्थ्यो। जस्तै चाहिँ हामीले के भनेको थियौँ भने जब यो सरकार आइरहेको अवस्थामा चाहिँ हामीले ठूलो अपेक्षा गरेका थियौँ अब केही कुराहरू परिवर्तन आउँछ, भ्याटका दर रेटहरू चेन्ज हुन सक्छन्, केही चाहिँ अरू नीतिहरू चाहिँ राजस्व नीतिहरू चेन्ज हुन सक्छन्। हामीले चाहिँ बजेट भाषण भन्दा केही अगाडि नेपाल राष्ट्रिय व्यवसाय महासंघले अर्थ मन्त्रालयलाई सुझाव पेश गरेको थियो, त्यो सुझाव चाहिँ तपाईँको चाहिँ 13% भ्याटलाई चाहिँ 10% गरिदिनुहोस्। जबकि पहिला चाहिँ तपाईँको 52 सालमा चाहिँ यो चाहिँ माओवादी जनयुद्ध भएको बेलामा त्यतिखेर भ्याट 10% नै थियो तपाईँको। त्यतिखेर तत्कालीन सरकारले चाहिँ सरकारलाई चाहिँ अलिकति चाहिँ यो हात हतियार किन्नलाई पैसा भएन, राज्य चलाउन पैसा भएन, यसले रेभेन्यू अलिकति चाहिने भयो भन्ने अवस्थामा तत्कालीन अवस्थामा चाहिँ 10% भ्याटलाई 13% बनाएर यसलाई पछि चाहिँ सहज भएपछि समायोजन गर्ने भन्ने कुरो त्यतिखेर भएर 10% गरियो। र अहिलेको अर्थमन्त्रीलाई हामीले उहाँ आफै विज्ञ हुनुहुन्छ, अहिलेको अर्थमन्त्रीलाई पनि अब चाहिँ यो भ्याटलाई चाहिँ कमसेकम 13% गरिदिनुहोस्, केही चाहिँ राजस्वको कुराहरूलाई सरलीकरण गरिदिनुहोस् र चाहिँ ब्याङ्क ब्याज दरहरूको विषयमा अलिक चलायमान हुने हिसाबले चाहिँ ब्याङ्कमा भएको चाहिँ तरताहरू चाहिँ निजी क्षेत्रहरू चाहिँ तलसम्म नगर अवस्थालाई यसलाई चाहिँ सरलीकरण गरिदिनुहोस् भन्ने कुराहरू गर्थ्यो। तर सरकारले या गर्दै हुनुहुन्छ या उहाँले बुझ्नु भएको छैन या चाहनु भएन, यो त उहाँहरूको कुरो हो। तैपनि हामीले अझै पनि के भन्छौँ भने यो जुन अवस्था छ सरकारले चाहिँ चाहेर गर्न नसकेको भन्दा पनि सरकारले बुझ्दैछ भन्ने जस्तो लाग्छ मलाई। र केही चाहिँ निजी क्षेत्रहरूलाई अस्ति प्रधानमन्त्रीले बोलाएर पनि तपाईँहरूलाई कुन कुन कुराहरू सरलीकरण गर्न सकिन्छ, के गर्यो भने सहज हुन्छ भन्ने हिसाबले जुन अस्ति निजी क्षेत्रका केही क्षेत्रहरूलाई बोलाएर उहाँले सुझाव लिनुभएको थियो प्रधानमन्त्रीले, त्यो एउटा चाहिँ सकारात्मक पछि थियो, त्यो हिसाबले जान सक्यो भने राम्रो हुन्छ। तर सरकार अहिले त्यो पाटोमा गइरहेको जस्तो मलाई लाग्दैन। सरकारले चाहिँ जस्तै अब एमआरपीको कुराहरू पनि यसैमै जोडिन्छ। एमआरपी कुरो चाहिँ के थियो भने अहिले चाहिँ हामीले के भन्नु थियो भने अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्, सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरूको विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्, यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताको सामान छ मानव जीवनसँग जोडेको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गरेको थियो। तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। र अर्को कुरो चाहिँ उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसे कम बजारको अवस्था हेरेर व्यवसायको पिर मर्का हेरेर चेक जाँच गरिदिनुहुन्न, म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिने नेपाल सुनिरहनु भएको छ। आज हामी भदौ 10 गतेको विनाशकारी भोटेकोसी बाढीपछि प्रभावित रसुवाको केरुङ नाका, यसअघि नै बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका तथा लगातारको वर्षाका कारण क्षति पुगेपछि ठप्प बनेको मुस्ताङको कोरला नाकाका कारण चीनसँगको स्थल व्यापारमा परेको असरका विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, उहाँसँगको थप कुराकानी बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ।